मिडियम वेभ 213.67 मिटर तथा 1404 किलोहर्ज अनि एफएम कञ्चनजङ्घा 103 मेगाहर्जमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै श्रोताहरूले हामीलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। विक्रम सम्वत 2083 साल असार महिनाको 13 गते, तदनुसार अंग्रेजी वर्ष 2026 जून 27 तारीक आज शनिबार। श्रोता, हाम्रो स्टुडियोको घड़ी अनुसार समय यस बेला बिहानीको 6:35 हुन लागिरहेको छ। आकाशवाणी गान्तोकका सम्पूर्ण रेडियो प्रेमी श्रोतागणलाई यस बिहानीको प्रसारण सेवामा हार्दिक स्वागत तथा न्यानो अभिवादन जनाउँदै आजको हाम्रो प्रथम अधिवेशनको शुभारम्भ गर्न लागिरहेका छौं।

अरूको सेवामा समर्पित हुनु नै आफूलाई खोज्ने सबैभन्दा उत्तम माध्यम हो। महात्मा गान्धी। आदरणीय श्रोतागण, अब प्रस्तुत गर्न लागिरहेका छौं कार्यक्रम भक्ति प्रभात।

एक सफल आध्यात्मिक खोजीकर्ताको निम्ति आत्मविश्वास अति आवश्यक गुण हो। आत्मविश्वास बिनाको केही पनि प्राप्ति नगण्य हुन्छ। सम्पूर्ण श्रोतागणलाई कार्यक्रम भक्ति प्रभातमा स्वागत जनाउँदै ईश्वरको आराधना गरी शान्ति, भक्ति र आध्यात्मिक ऊर्जा प्रदान गर्ने उद्देश्यले आज प्रस्तुत गर्न लागिरहेका छौं एकै कलाकार प्रीति सागरको आवाजमा केही भजनहरू। त श्रोता, कार्यक्रमको शुरूआत गर्न लागिरहेका छौं यो प्रथम भजनको साथमा।

आफ्नो कार्य जस्तो भए तापनि त्यसलाई पूरा गर्ने तथा लक्ष्यसम्म पुग्ने मार्गमा स्थिर रहने आत्मविश्वास हामी सबैमा हुनुपर्छ। हामीमा आफ्नो अन्तर्जात दैवत्वमा पूर्ण विश्वास हुनपर्छ। श्रोता, आकाशवाणी गान्तोक केन्द्रको बिहानी प्रसारण सेवाबाट सुनिरहनु भएको छ ईश्वर स्तुति औ भक्ति वन्दनाको कार्यक्रम भक्ति प्रभात। त श्रोता, अब प्रस्तुत छ कार्यक्रमको यो अन्तिम प्रस्तुति कलाकार प्रीति सागरको आवाजमा।

हवस्त श्रोता, यिनै आनन्दमय साथै भक्तिमय भजनहरूको साथै कार्यक्रम भक्ति प्रभात आजको लागि यही समाप्त हुँदछ। आदरणीय श्रोतागण, अब प्रस्तुत छ हाम्रो आजको बिहानी प्रसारण सेवा अर्थात प्रथम अधिवेशनमा अबोसो प्रसारण गरिने कार्यक्रमहरू बारे संक्षिप्तमा जानकारी। अहिले 6:55 अनि 7 बजे सुनाउनेछौ आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी क्रमैले संस्कृत अनि हिन्दीमा समाचार। 7:05 सुन्नुहुनेछ कार्यक्रम गोल्डन मेलोडिज। यसै गरी 7:25 आकाशवाणीको खरसाङ केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ नेपालीमा समाचार। 8:00 अनि 8:15 आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ हिन्दी अनि अंग्रेजीमा समाचार। साथै 8:30 आकाशवाणीको उत्तर पूर्वी सेवा सिलोङ केन्द्रबाट पूर्वोत्तर समाचार। यसै गरी 8:40 प्रस्तुत गर्नेछौ कार्यक्रम गीतिमाला। 9:00 श्रोताहरूले सुन्नुहुनेछ आजका मुख्य समाचार अनि 9:02 प्रस्तुत गर्नेछौ कार्यक्रम चित्राञ्जली। 10:00 श्रोताहरूले सुन्नुहुनेछ पुनः आजका मुख्य समाचार अनि 10:30 सम्प्रसार गरी सुनाउनेछौ एफएम गोल्डका कार्यक्रमहरू। त श्रोता, प्रस्तुत थियो हाम्रो आजको बिहानी प्रसारण सेवा अर्थात प्रथम अधिवेशनमा अबोसो प्रसारण गरिने कार्यक्रमहरूबारे छोटो रूपरेखा। सो पूरा भयो। यो आकाशवाणी गान्तोक हो। आदरणीय श्रोतागण, अब सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी क्रमैले संस्कृत अनि हिन्दीमा समाचार।

मिडलवेभ 213.67 मिटर तथा 1404 किलोहर्जमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै श्रोताहरूले हामीलाई एफएम कञ्चनजंघा 103 मेगाहर्ज अनि न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। समयसबेला हाम्रो स्टुडियोको घड़ी अनुसार बिहानीको 7:05 भइरहेको छ र यो समय हो कार्यक्रम गोल्डन मेलोडीजको, जस अन्तर्गत हामी श्रोतागणलाई मनोरञ्जन गराउने गर्छौ विभिन्न पुराना सदाबहार हिन्दी चलचित्रका गीतहरू सुनाएर। श्रोता, कार्यक्रमको यो पहिलो प्रस्तुति सुनाउन लागिरहेका छौं सन् 1961 सालमा निर्मित चलचित्र हम दोनोबाट। देवानन्दद्वारा निर्मित अनि अमरजीतद्वारा निर्देशित यस चलचित्रका संगीतकार हुनुहुन्छ जयदेव। देवानन्द, नन्दा अनि साधनाको यस चलचित्रमा मुख्य भूमिका रहेको छ। यो चलचित्र ताराशंकर बन्द्योपाध्यायद्वारा लिखित उपन्यास उत्तरायणमाथि आधारित छ। त श्रोता, सुकानुहोस् कार्यक्रम गोल्डन मेलोडीजको यो पहिलो प्रस्तुति कलाकार मोहम्मद रफी अनि आशा भोसलेको युगल स्वरमा, गीतकार हुनुहुन्छ साहिर लुध्यानवी।

0: एथेन्जेल श्रोताहरूले सुनिरहनु भएको थियो यो गीत कलाकार लता मंगेशकर अनि मोहम्मद रफीको युगल स्वरमा चलचित्र इज्जतबाट।
1: कम ब्याज पे लोन चाहिए वो भी ऐप से, वाह।
2: अनजान ऐप से बचें।
3: आरबीआई कहता है
2: जानकार बनिए, सतर्क रहिए।
4: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
5: गत 30 मईदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
4: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
5: 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
4: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
5: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
0: प्रिय श्रोतागण, आकाशवाणी गान्तोक केन्द्रको बिहानी प्रसारण सेवाबाट सुनिरहनु भएको छ कार्यक्रम गोल्डन मेलोडीज। र अब क्रमैले सुनाउन लागिरहेका छौ सन् 1973 सालमा निर्मित चलचित्र जोशीलाबाट। गुलशान राईद्वारा निर्मित अनि यश चोपड़ाद्वारा निर्देशित यस चलचित्रका संगीतकार हुनुहुन्छ आरडी बर्मन अनि गीतकार साहिर लुध्यानवी। देवानन्द, हेमा मालिनी अनि राखीको यस चलचित्रमा मुख्य भूमिका रहेको छ। यो चलचित्र जेम्स ह्याडली चेजद्वारा लिखित उपन्यास सक ट्रिटमेन्टबाट प्रेरित थियो। त श्रोता, स्वीकार्नुहोस् यसै चलचित्रबाट लिएको यो गीत कलाकार किशोर कुमार अनि आशा भोसलेको युगल आवाजमा।

0: हवस् त श्रोता, यिनै पुराना सदाबहार हिन्दी चलचित्रका गीतहरूको साथै कार्यक्रम गोल्डन मेलोडीजको निर्धारित समय यही पूरा हुँदछ।
1: के साह्रो मख परेर के सुनेको हो मोबाइलमा?
2: रेडियो गान्तोक सुनेको नि। अहिले त यो मोबाइल एपमा पनि रेडियो गान्तोक मजाले सुन्न सकिन्छ नि। सुन्नुहोस् त।

0: पाए हो त भाइछ लु यो मेरो मोबाइलमा पनि यो एप डाउनलोड गर्दे त
1: हजुर श्रोता तपाईँले पनि आफ्नो मोबाइलमा

गुगल प्ले स्टोरबाट सिधैमा न्यूज अन एआईआर एप डाउनलोड गर्नुहोस् अनि रेडियो लाइभमा गएर भारतभरिका रेडियो स्टेशनहरूमा रेडियो गान्तोक सिलेक्ट गर्नुहोस् अनि जहाँ भए पनि मजाले सुन्नुहोस् रेडियो गान्तोक, तपाईँको आफ्नै प्यारो रेडियो स्टेशन आकाशवाणी गान्तोक।

हामी आकाशवाणी गान्तोक केन्द्रको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं र अब श्रोताहरूले सुन्नुहुनेछ आकाशवाणीको खरसाङ केन्द्रबाट सम्प्रसार गरी नेपालीमा समाचार।

0: रूपमा सशक्त बनाउनेछ र उनीहरूलाई सामाजिक सुरक्षा प्रदान गर्नेछ। भारत ट्याक्सी अहमदाबाद, सूरत, द्वारका, बडोदरा, राजकोट, सोमनाथ, वलसाड, आनन्द, जामनगर, भावननगर, नडियाड, जूनागढ़, मेहसाणा र अमरेली जिल्लाहरूमा शुरू हुनेछ।
1: अमूल, इफ्को और नाबार्ड जैसी आठ प्रमुख सहकारी संस्थाओं के सहयोग से सहकार टैक्सी कोऑपरेटिव लिमिटेड द्वारा विकसित भारत टैक्सी जीरो कमीशन मॉडल पर काम करती है ताकि कमाई का अधिकतम हिस्सा सीधे चालकों को मिल सके। पिछले साल दिसंबर में इसकी प्रारंभिक शुरुआत के बाद से अकेले गुजरात में 1.5 लाख से अधिक चालक और 7 लाख से अधिक ग्राहक इस प्लेटफॉर्म से जुड़ चुके हैं, जहाँ हर दिन 3,500 से अधिक सफर पूरे किए जा रहे हैं। यह सेवा गुजरात के अहमदाबाद, सूरत और वडोदरा सहित 14 प्रमुख शहरों में आज से शुरू की जाएगी। अगले एक महीने में पूरे राज्य में इसका विस्तार करने का लक्ष्य रखा गया है। अपर्णा खोंड, आकाशवाणी समाचार, अहमदाबाद।
0: केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भारत र ब्रिटेन बीचको सम्बन्ध व्यापक आर्थिक र व्यापार सम्झौतासँगै महत्वपूर्ण उपलब्धितर्फ अघि बढ़िरहेको बताउनु भएको छ। हिज लण्डनमा एक व्यापार सत्रलाई सम्बोधन गर्नुहुँदै वहाँले विभिन्न क्षेत्रका उद्योग प्रतिनिधिहरूसँग अन्तर्क्रिया गर्नु अत्यन्तै उत्साहजनक भएको बताउनुभयो। श्री गोयलले भन्नुभयो, भविष्यमा दुई देशहरू बीच सहयोग र विकासको लागि अपार सम्भावना रहेको साझा विश्वासबाट सबै प्रेरित छन्। वहाँले भारतीय र ब्रिटेनका उद्योगहरूलाई पारस्परिक सहयोगलाई अझ बलियो बनाउन, नवीनतालाई गति दिन र साझा समृद्धिको लागि थप महत्वाकांक्षी लगानी गर्न आह्वान गर्नुभयो। विदेश मन्त्री एस जयशंकरले हिज दिल्लीमा मिड करियर ट्रेनिङ प्रोग्राम 2 मा भाग लिने भारतीय विदेश सेवाका 2010 ब्याचका अधिकारीहरूसँग भेट गर्नुभयो। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै डाक्टर जयशंकरले विकसित भारतको लागि विदेश नीति निर्माणको महत्वमा जोड़ दिनुभयो। वहाँले भन्नुभयो, भारतीय विदेश सेवाका अधिकारीहरूले सेवामा ठूलो जिम्मेवारी लिँदा उनीहरूको अनुभव, क्षमता र निर्णय अझ महत्वपूर्ण हुँदछ। यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मीडिया ह्याण्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। भेनेजुएलामा गएको विनाशकारी भूकम्पपछि भारतले अपरेशन अमिस्ताद शुरू गरेको छ। अपरेशन अमिस्ताद भेनेजुएलाका जनतासँग एकीबद्धता व्यक्त गर्न मानवीय सहायता र विपद राहत अभियान हो। विदेश मन्त्रालयले हिज भारतीय वायुसेनाको 2 विमानले राहत सामग्री र 41 सदस्यीय उद्धार टोली पुर्याएको बताएको छ। राहत सामग्रीमा चिकित्सा कर्मचारी, भारतीय सेनाको फिल्ड अस्पताल युनिट, चिकित्सा उपकरण, औषधि र अन्य आवश्यक सामग्रीहरू समावेश छन्। 40 सदस्यीय उद्धार टोलीमा चिकित्सा पेशेवरहरू र अनुभवी उद्धार कर्मचारीहरू समावेश छन्। विदेश मन्त्रालयले संकटको यस घड़ीमा भारत भेनेजुएला सरकार र जनतासँग एकीबद्धतामा उभिएको बताएको छ। भारतले भूकम्पमा मारिएकाहरू अनि उनीहरूको परिवारप्रति समवेदना व्यक्त गरेको छ र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। भेनेजुएलामा गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या 920 पुगेको छ। यस प्रकोपमा लगभग 3,000 मानिसहरू घाइते भएका छन्। भग्नावशेषमा पुरिएका मानिसहरूलाई निकाल्ने काम तीव्र गतिमा भइरहेको छ। कराकस र तटीय शहर ला गुएरामा भग्नावशेष मुनि रहेका मानिसहरूबाट सहायताको लागि पुकार सुनिएको थियो। भेनेजुएलामा 7.2 र 7.5 म्याग्निट्यूडको भूकम्पले ठूलो क्षति पुर्याएको छ। अन्तरिम राष्ट्रपति डेल्सी रेड्रिग्सले आपतकालको घोषणा गर्नुभयो। धेरै देशहरूले सबै सम्भव सहयोगको आश्वासन दिएका छन्। राष्ट्रपति रोड्रिग्सले भारतको एकीबद्धताप्रति कृतज्ञता व्यक्त गर्नुहुँदै संकटको यस घड़ीमा यसलाई महत्वपूर्ण सहयोग भन्नुभएको छ। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आईआईटी बम्बे र स्टेट युनिभर्सिटी अफ न्यूयोर्क ओल्ड वेस्टबरी बीच लेटर अफ इन्टेन्टको आदान प्रदानको स्वागत गर्नुभयो। यो साझेदारीले इन्जिनियरिङ, उदयमान प्रविधिहरू र अनुसन्धानमा सहकार्यलाई प्रवर्धन गर्नेछ। सामाजिक सञ्जाल पोस्टमा श्री प्रधानले राष्ट्रिय शिक्षा नीति 2020 भारतीय उच्च शिक्षाको अन्तर्राष्ट्रियकरणमा विशेष जोड़ दिएको र देशका प्रमुख शैक्षिक संस्थानहरू र विश्वभरिका अग्रणी विश्वविद्यालयहरूबीच अर्थपूर्ण साझेदारीलाई प्रोत्साहन गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, यस्ता सहकार्यले अनुसन्धानको संस्कृतिलाई बढ़ावा दिनेछ र विद्यार्थी र अनुसन्धानकर्ताहरूका लागि नयाँ अवसरहरू खोल्नेछ। यसले विश्वव्यापी रूपमा भारतको बौद्धिक क्षमता र ज्ञानको आधार बढ़ाउनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले कोलम्बियाको राष्ट्रपति चुनावमा विजय हासिल गरेकोमा अबेलार्डो डेला एस्प्री

0: बेलालाई बधाई दिनुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गरिएको सन्देशमा प्रधानमन्त्रीले भन्नुभयो, भारतले कोलम्बियासँगको घनिष्ठ मित्रतालाई गहिरो महत्व दिँदछ, जुन विभिन्न क्षेत्रमा निरन्तर बलियो हुँदै गइरहेको छ। प्रकृति की बात आकाशवाणी के साथ श्रृंखला अन्तर्गत आज छत्तीसगढ़ को गार्बेज कैफे में छलफल प्रस्तुत गरिने छ। अम्बिकापुर नगर निगम द्वारा संचालित यो कैफेले प्लास्टिक को फोहोर को बदला में खाना प्रदान गर्दछ। कार्यक्रम में गार्बेज कैफे का इन्चार्ज रितेश सैनीसँग को कुराकानी प्रस्तुत गरिने छ। कार्यक्रम आज साँझ 5:10 में आकाशवाणी गोल्ड में सुन्न सकिने छ। यो न्यूज अन एआईआर र न्यूज अन एआईआर अफिशियल यूट्यूब चैनल में उपलब्ध रहने छ। यो कार्यक्रम भोलि बिहान 9:10 में पुनः प्रसारण होने छ। फीफा विश्वकपमा फ्रान्सले अमेरिकाको म्यासाचुसेट्समा नर्वेलाई 4-1 पराजित गर्यो भने टोरन्टोमा सेनेगलले इराकलाई 5-0 पराजित गर्यो। यो प्रभावशाली जीतहरूसँगै फ्रान्सले समूह एकमा शीर्ष स्थान सुरक्षित गरेको छ। फ्रान्सका लागि ओस्मान डेम्बेले पहिलो हाफमा ह्याट्रिक गरे, जसले टोलीलाई 3-1 अग्रता दिलायो। उनले 7, 20, र 32 मिनटमा गोल गरे भने डेसिरे डुएले अन्तिम चरणमा 4 गोल थपे। थेलोनियस आसगार्डले नर्वेका लागि 1 गोल गरे। नर्वेपछि 6 अंकका साथ अन्तिम 32 पुगेको छ। यो समाचार युट्युबमा @AIR कर्सिङ मार्फत पनि यहाँले सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदी आजदेखि सोमबारसम्म सेसल्सको भ्रमणमा रहनुहुनेछ। गृहमन्त्री अमित शाहले आज गुजरातमा देशको पहिलो सहकारीमा आधारित ट्याक्सी सेवा भारत ट्याक्सीको शुरूआत गर्नुहुनेछ। केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भारत र ब्रिटेन बीचको सम्बन्ध व्यापक आर्थिक र व्यापार सम्झौतासँगै महत्वपूर्ण उपलब्धितर्फ अघि बढ़िरहेको बताउनु भएको छ। अनि फिफा विश्वकपमा फ्रान्सले नर्वेलाई 4-1 अनि सेनेगलले इराकलाई 5-0 पराजित गरेको छ।
1: यो आकाशवाणी गान्तोक केन्द्रको बिहानी प्रसारण सेवा हो र अब प्रस्तुत छ ज्ञानवर्धक साथै मनोरञ्जनात्मक कार्यक्रम प्रणाम सिक्किम।

0: नमस्कार श्रोता, कार्यक्रम प्रणाम सिक्किम लिएर हामी उपस्थित भइसकेका छौं।
1: हजुर, आज पर्यो
0: 27 तारिक जुन।
1: हजुर, अब चाहिँ पक्कै जुन अस्ताउन लाग्यो है।
0: हजुर, असार 15 पनि आउने आट्यो
1: र हामी असार 15 को बारे पनि कुरा गर्ने नै छौं है। र आज चाहिँ कुरा गरौं 27 तारिक जुनमा घटेका विभिन्न घटनाहरू बारे र सर्वप्रथम आजको दिन पालन गरिने दिवस बारे पनि, किनभने आज एउटा दिवस परेको छ। त्यसलाई भनिन्छ माइक्रो स्मल एण्ड मीडियम साइज इन्टरप्राइजेस डे, अर्थात निम्न या त भनौं सूक्ष्म अनि सानो र मध्यम आकारका उद्यमहरूको दिवस। हजुर, आजको दिन विश्वमा माइक्रो सूक्ष्म सानो अनि मीडियम साइज सामान्य आकारका उद्यमहरूको दिवसको रूपमा पालन गरिन्छ। जुन उद्यमहरू या त भनौं उद्योग धन्दाहरू जहाँ 250 भन्दा कम्ती मानिसहरू, श्रमिकहरू, कामदारहरू कार्यरत रहन्छन् अनि तिनै उद्योग धन्दा र उद्यमीहरूले देशको विकासमा अहम भूमिका निभाउने गर्दछ। आईसीएसबी अर्थात इन्टरनेशनल काउन्सिल फर स्मल बिजनेसको आँकड़ा अनुसार औपचारिक या त अनौपचारिक तौरमा चलिरहेका यस्ता माइक्रो स्मल अनि मीडियम साइज उद्योग धन्दाहरूले देशका प्राय 60-70% मानिसहरूको रोजगारको व्यवस्था गरेका छन् र 50% जीडीपी रहेको छ। यसरी यस्ता उद्योग धन्दाहरूले देशको विकासमा निभाइरहेको महत्वपूर्ण भूमिकाको निम्ति संयुक्त राष्ट्रको आमसभाले आजको दिनलाई औ 27 जूनलाई विश्वमा माइक्रो स्मल एण्ड मीडियम साइज इन्टरप्राइजेस डेको रूपमा पालन गरिने, यसबारे सबैको ध्यान आकर्षित गर्ने र देशको सतत विकासको लागि यस्ता उद्योग धन्दाहरूको विकासमा पनि प्रोत्साहित गर्न सबैमा जागरूकता जगाउनु रहेको छ। यस्ता ससानादेखि मध्यम स्तरीय उद्योग धन्दाहरूले नै विश्वमा या त भनौ देशमा रोजगारको प्रशस्तै व्यवस्था गरिदिएको छ र यिनै उद्योग धन्दाहरूलाई देशको आर्थिक विकासको मेरुदण्ड मान्न पनि सकिन्छ, जहाँ सबैजनाले काम गर्ने अवसर पाइरहेका छन् अनि परिवारको उचित देखभाल गर्न सकिरहेका छन्। यद्यपि यस्ता उद्योग धन्दाहरूले अनेकौं समस्याहरू पनि झेल्न परिरहेका छन् र कतिवटा उद्योग धन्दाहरू बन्द हुने स्थितिमा पनि पुगेका छन्। बन्द हुनुको विविध कारणहरूमध्ये सबैभन्दा मूल समस्या हो वित्त समस्या। विश्व ब्याङ्क अनुसार विश्वमा 200 देखि 245

40 मिलियन औपचारिक अनौपचारिक इन्टरप्राइजेसहरू छन्। तीमध्ये कतिले वित्तीय सहायता पाएकै छैनन् भने कतिले वित्तीय सहायताको सही ढंगले उपयोग गर्न सकिरहेका छैनन्। यसैकारण पनि कतिवटा ससाना उद्योग धन्दाहरूले भने जस्तो प्रगति गर्न सकिरहेका छैनन्, उत्पादन गर्न सकेका छैनन्। र विश्वका यस्ता अनौपचारिक उद्योग धन्दाहरू प्राय 77% विकासशील देशहरूमा रहेका छन्। आजको दिन संयुक्त राष्ट्र आमसभाले यसका सबै सदस्य राष्ट्रहरू, विभिन्न संगठनहरू, सरकारी गैर सरकारी संघ संस्थाहरू, स्टक होल्डर्स अनि सजग व्यक्ति विशेषहरू सबै सबैलाई यस्ता माइक्रो स्मल अनि मीडियम साइज इन्टरप्राइजेसहरूले देशको सतत आर्थिक विकासमा पुर्याइरहेको योगदानको कदर गर्दै राष्ट्रिय भावको साथ यो दिवस पालन गर्ने आह्वान गर्दछ। यसको साथै आमसभाले सबै सदस्य देशहरूबाट यस्ता उद्योग धन्दाहरूको विकासको लागि शोधपरक प्रस्तुतिको, नीति परिचर्चाहरूको, कार्यशालाहरूको, व्यवसाय मालिकहरूको विचारहरूको आदान प्रदानको अपेक्षा राख्दछ। हजुर, यो माइक्रो स्मल एण्ड मीडियम इन्टरप्राइजेस अर्थात एमएसएमई डे मनाउन भनेर प्रस्तावना अर्जेन्टिनाले ल्याएको थियो, जसलाई 54 अन्य देशहरूले सहप्रायोजित गरेका थिए र संयुक्त राष्ट्रको महासभाले बिना कुनै मतदान गराई 6 अप्रेल 2017 यो दिवस 27 जूनको दिन मनाउने घोषणा गरेको थियो। माइक्रो स्मल अनि मीडियम इन्टरप्राइजेस एमएसएमई अर्थात सूक्ष्म लघु अनि मध्यम उद्यमलाई परिभाषित गर्नुपर्दा विभिन्न देश अनुसार त्यसको आफ्नो परिभाषा हुन सक्छन्, तर युरोपियन कमिशनद्वारा यसलाई परिभाषित यसरी गरिएको छ। माइक्रो इन्टरप्राइजेस अर्थात सूक्ष्म उद्यम त्यसलाई भनिन्छ जहाँ 10 वा यो भन्दा कम व्यक्तिहरू काम गर्ने गर्छन् र जसको वार्षिक आमदामी 20 लाख यूरो या त यो भन्दा कम्ती छ। उसै गरी स्मल इन्टरप्राइजेस अर्थात लघु उद्यम त्यसलाई भनिन्छ जहाँ 50 वा त्यो भन्दा कम व्यक्तिहरू काम गर्ने गर्छन् र जसको वार्षिक आमदामी 1 करोड यूरो या त यो भन्दा कम्ती हुने गर्छ। उसै गरी मीडियम इन्टरप्राइजेस अर्थात मध्यम उद्यम त्यसलाई भनिन्छ जहाँ 250 त्यो भन्दा कम व्यक्तिहरू काम गर्ने गर्छन् र जसको वार्षिक आमदामी 5 करोड यूरो या यो भन्दा कम्ती हुने गर्छ। त श्रोता, यो थियो आज पालन गरिने सबैभन्दा सूक्ष्म, सानो अनि मध्यम आकारका उद्यमहरूको दिवस बारे छोटो जानकारी। प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ श्रोता आकाशवाणीको गान्तोक केन्द्रबाट। कार्यक्रममा हामी आजको दिन घटेका घटनाहरूसितै, आजको दिन पर्ने विभिन्न दिवसहरूसितै, आजको दिन पुण्यतिथि र जन्मतिथि पर्ने केही महान व्यक्तिहरूबारे पनि कुरा गर्ने गरेका छौं र अब कुरा गर्न चाहन्छौ आजको दिन जन्मग्रहण गर्ने केही व्यक्तित्वहरूबारे। उसो त थुप्रै महान व्यक्तिहरूले आज जन्मग्रहण गरेका छन्, तर तीमध्ये केही व्यक्तिहरूबारे हामी श्रोता समक्ष जानकारी राख्न चाहन्छौ र आज हामी कुरा गर्न चाहन्छौ हेलेन केलर बारे, किनभने आजकै दिन अमेरिकाको टस्कोबिया अलाबामामा 27 जून 1880 जन्मेकी थिइन् हेलेन केलर, जसले हामी आज उनको मृत्युपछि पनि विश्वका ती महान लेखिका, राजनैतिक, सामाजिक कार्यकर्ता, प्राचार्य साथै महान प्रेरणाकी स्रोतको रूपमा चिन्दछौं। किनभने हेलेन केलर नै प्रथम महिला हुन् जो दिव्याङ्ग थिइन्। उनले कान सुन्न र आँखा देख्न सक्दैन थिइन् तर स्नातक अर्जित गरेकी थिइन् र उनले समाजसेवाका प्रशस्तै महत कार्यहरू गरेका छन्। प्रशस्तै प्रेरणादायी पुस्तकहरू पनि लेखेकी छन्। हेलेनले ब्रेल लिपिमा थुप्रै पुस्तकहरूको अनुवाद गरेकी छन् भने मौलिक ग्रन्थहरू पनि लेखेकी छिन्। तीमध्ये मेरो जीवन कथा अहिलेसम्म संसारको 50 भाषाहरूमा प्रकाशित भइसकेको छ भने हेलेन केलर स्वयं नै एक प्रेरणाकी स्रोत बनेर बाँचेकी थिइन्। हेलेन केलर जन्मदाने, बधिर, या त कान नसुन्ने, या त आँखा नदेख्ने, दृष्टिहीन थिइनन्। तर 19 महिनामा पेट र मस्तिष्क सम्बन्धी रोगको कारण हेलेनको सधैँको लागि सुन्ने शक्ति र देख्ने शक्ति समाप्त भएर गएको थियो। 6 सालसम्म घरमा नै बसिन् उनी। तर एक दिन उनकी आमाले 1886 जब चार्ल्स डेकन्सको नोट्स बाधिर दृष्टिबाधित स्त्री लौरा ब्रिजमेन्टको सफल शिक्षाको सम्बन्धमा पढिन् तब नै उनले पनि छोरीलाई पढ़ाउने, लेखाउने, चिकित्सक र स्कूल खोज्नपट्टि लागिन् र 1888 एलेनलाई पार्किन्स इन्स्टिच्युट फर द ब्लाइण्डमा दाखिला गरिदिन्। त्यहाँको पढ़ाईपछि 1894 आफ्नो सहायिका एनी सुलिभनसित अझ अध्ययनको लागि न्यूयोर्क पुगिन्। 1896 म्यासेच्युसेट्स आइन, त्यसपछि क्याम्ब्रिज स्कूल फर यंग लेडी, अनि 1900 रेडक्लिफ कलेजमा प्रवेश लिइन् र 24 वर्षको उमेरमा 1904 कला विषयमा स्नातकको डिग्री हासिल गर्ने उनी विश्वकै प्रथम दृष्टिबाधित बाधिर बनेकी थिइन्। श्रोता, दोस्रो विश्वयुद्धको समयमा हेलेन केलरले देशभरिका सैनिक अस्पतालहरूमा घुमी घुमी दिव्याङ्ग बनेका सैनिकहरूको सेवा गरिन्।
1946 अमेरिकन ब्रेल प्रेसलाई द अमेरिकन फाउण्डेशन फर ओभरसिज ब्लाइण्ड नाम दिएको थियो, जो आज हेलेन केलर इन्टरनेशनल नामले चिनिन्छ। उनको कथन थियो, विश्वास नै त्यो शक्ति हो जसको सहाराले ध्वस्त भएको संसारलाई पनि फेरि बसाउन र सजाउन सकिन्छ। यसै विश्वासकै कारण हुन सक्छ श्रोता आफू 19 महिनापछि नै देख्न नसक्ने र सुन्न नसक्ने भएर पनि अनगिनत मानिसहरूको प्रेरणाको स्रोत नारी जातिको गौरव मिस हेलेन केलर बन्न पुगिन्।

0: शरीरले अपाङ्ग भए तापनि मनले सधैँ समर्थ महिला थिइन्। उनको दृढ़ इच्छा शक्तिले नै दृष्टिबाधिता मुख तथा बाधिरतालाई पराजित गर्दै नयाँ प्रेरणा शक्तिलाई जन्म दिइन्। राज तिनी विश्वका ती महान दिव्यांग नारी हेलेन केलरको जन्मदिन हामी उहाँको सम्झना गर्दै थप प्रसंग जोड्न चाहन्छौ। श्रोता, आज हेलेन केलरको जन्मदिन र उहाँले 1949 युएन मुख्यालयको पनि भ्रमण गर्नुभएको थियो र उहाँको जन्मदिनको छेक पारेर युएन जेनरल एसेम्बलीले एउटा रेजोल्युशन पारित गरेर प्रत्येक वर्ष आजको दिन अर्थात 27 जूनको दिन अन्तर्राष्ट्रिय स्तरमा इन्टरनेशनल डे अफ डेफ ब्लाइन्डनेस अर्थात दृष्टिविहीन अनि श्रवण क्षमता नभएकाहरूको लागि अन्तर्राष्ट्रिय दिवस पालन गर्ने घोषणा गरेको हो। श्रोता, यो दिवस दृष्टि र श्रवण दुवै क्षमतामा गम्भीर समस्या भएका व्यक्तिहरूको लागि उनीहरूको अधिकार समान र आवश्यकताप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस आज पालन गरिन्छ। यस दिवसको अवसरमा कान सुन्न नसक्ने अनि देख्न नसक्ने व्यक्तिहरूले समाजमा भोग्न परेका चुनौतीहरूबारे चर्चा गरिन्छ र उनीहरूको समावेशी सहभागितालाई प्रोत्साहित गरिन्छ।
1: हजुर, जन्मकै कुरा गर्दा 1949 आजकै दिन जन्मेका हुन् युवाहरूको मनपर्ने गीतकार आरडी बर्मन। उनको पूरा नाम हो राहुल देव बर्मन र फिल्मी विश्वमा उनलाई पञ्चम दागको नामले पनि चिनिन्छ। उनी हिन्दी सिनेमाको ती प्रतिभाशाली संगीतकारहरूमा एक थिए जसले भारतीय र पश्चिमी संगीतलाई सुन्दर मिश्रण गरे र करिबन डेढ़ दशकको समय विभिन्न भाषाहरूमा 300 भन्दा अधिक फिल्महरूमा संगीत दिएका छन्। उनको गीतहरूमा व्यापक रूपमा विविधता पाउँछौ र नयाँ ताजापनले भरपूर ती गीतहरूलाई आज पनि एउटा ठूलो वर्गले मन पराउँदछन्। राहुल देव वर्मन एक ठूलो संगीतकार थिए जसले शास्त्रीय र गम्भीर संगीतलाई आधुनिक पप र रकको साथमा सम्मिश्रण गरे तथा कर्णप्रिय धुनहरू पनि बनाए। आरडी वर्मनको धुनमा विविधता थियो, यसैले नै युवाहरूले विशेष रूपमा मन पराए। आम रूपमा युवाहरू र नयाँ पीढ़ीलाई जोड्न धेरै कठिन कार्य हो, तर आरडी वर्मन यसमा सफल रहे। उनको आरम्भिक फिल्महरूको संगीत नै युवाहरूलाई मन परेको थियो र पाश्चात्य धुनहरूलाई मन पराउनेहरूको निम्ति नयाँ विकल्प छेउमा आएको थियो। पछि गएर उनले भारतीय र पश्चिमी संगीतलाई मिश्रण गरेर एक भन्दा एक धेरै राम्रो गीतहरूलाई संगीतबद्ध गरे। आरडी वर्मनले राग आधारित कैयौं गीत पनि तयार पारे। उनले किशोर कुमार, मोहम्मद रफी, आशा भोसले र लता मंगेशकर आदि कलाकारहरूसँग मिलेर दर्जनौ दर्जन हिट गीतहरू दिएका छन् जो आज पनि श्रोताहरू धेरै मन पराउने गर्दछन्। 1970 दशकमा उनी हिन्दी सिनेमाको प्रमुख संगीतकार थिए। यस दशकमा उनले कट्टी पतंग, आपकी कसम, दि ट्रेन, अमर प्रेम, हरे राम हरे कृष्ण, शोले जस्ता दर्जनौ फिल्महरूमा संगीत दिए भने अर्कोतर्फ उनको धेरै फिल्महरू बक्स अफिसमा सफल रह्यो र उनको संगीतलाई धेरैले मन पराएको थियो। उनी प्रसिद्ध संगीतकार सचिन देव वर्मनका छोरा थिए र संगीत उनलाई विरासतमा नै प्राप्त भएको थियो। सानै उमेरमा उनी पिताको सहायक बनेका थिए। स्वतन्त्र रूपले संगीत दिनको साथसाथ उनी पिताको सहायकको रूपमा पनि काम गरिरहे। महमूदको फिल्म छोटे नवाब बाट संगीतकारको रूपमा उनको पहिलो फिल्म थियो। उनलाई पहिचान भने तीसरी मंजिल र पड़ोसनबाट प्राप्त भएको हो। उनले नासिर हुसेन, रमेश सिप्पी जस्ता फिल्मकारहरूसँग लामो समयसम्म काम गरे। आरडी वर्मनको विविधतापूर्ण गीतहरूमा एकतर्फ जहाँ शास्त्रीय संगीतमा आधारित रेना बीती जाए, मेरा कुछ सामान जस्ता गीतहरू छन्, त्यही महबुबा महबुबा पियतु अब तो आजा जस्ता गीतहरू पनि छन्। 1942 ए लव स्टोरी उनको निधन पश्चात प्रदर्शित भयो। यस फिल्मको गीतहरू नयाँ ताजापन थियो र धेरैले मन पराए। उनको निधन 1994 4 जूनमा भएको हो। उनको मृत्यु पश्चात रिमिक्स गीतहरूको समय शुरू भयो र रोमाञ्चक कुरा के हो भने रिमिक्स गरिएको धेरैजसो गीत आरडी बर्मनकै संगीतबद्ध छन्।

0: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ। आकाशवाणीको गान्तोक केन्द्रबाट फेरि जन्मकै कुरालाई हामी अगाडि बढाउन चाहन्छौ।
1: हजुर, 1869 जर्मनको प्रसिद्ध गर्व विज्ञानी हान्स स्पेम्यानको जन्म भएको थियो। यसरी नै 1922 तमिल भाषाको सुविख्यात साहित्यकार, उपन्यासकार, लघु कहानी लेखक, पत्रकार, व्यंग्यकार, यात्रा लेखक, नाटककार तथा पटकथा लेखक अंकिलनको जन्म पनि आजकै दिन भएको हो। उनको पूरा नाम हो पेरुङ्गलुर वैद्यम विगम अखिलन्दनम। उनी एक स्वतन्त्रता सेनानी पनि थिए। 1955 एक पत्रकार पूर्णिमा वर्मनको जन्म भएको हो। उनले पत्रकारिताबाट आफ्नो जीवन कार्य प्रारम्भ गरे भने वेबमा हिन्दीलाई स्थापित गरेर यसलाई लोकप्रिय बनाउनको क्षेत्रमा महत्वपूर्ण कार्य गरेकी छिन्। प्रवासी र हिन्दी लेखकहरूलाई प्रकाशित गर्नको निम्ति उनले अभिव्यक्ति र अनुभूति जस्तो साझा मञ्चलाई तयार गरे, जो आफ्नो स्वरूपमा नेट पत्रिकाहरू हुन्। उनको योगदानहरूको निम्ति उनलाई 2012 पद्मभूषण डाक्टर मोटिरी सत्यनारायण पुरस्कारले सम्मान जनाएको हो। यसरी नै जन्मको कुरा गर्दा 1964 उडन परिणामले प्रसिद्ध महिला एथलिट पीटी उषाको जन्म आजकै दिन भएको हो। उनको पूरा नाम हो फिल्लाभुल कान्ति थिक्के पारम्बिल उषा। भारतीय ट्र्याक एण्ड फिल्डको उनी रानी मानिने पीटी उषा भारतीय खेलकुदमा 1979 छिन्। उनी भारतको अहिलेसम्मको सबैभन्दा राम्रो खेलाड़ी हुन्। 90 दशकमा जुन सफलता र ख्याति पीटी उषाले प्राप्त गरेकी छिन्, उनीभन्दा अघि कोही पनि भारतीय महिला एथलिटले प्राप्त गर्न सकेनन्। वर्तमान उनी सर्वश्रेष्ठ महिला एथलिट मानिन्छन्। उषा एक धाविका अर्थात रनरको रूपमा भारतको निम्ति केरलको र विश्वको निम्ति भारतका अमूल्य उपहार हुन्। उनले देशको निम्ति धेरैवटा सम्मानहरू प्राप्त गरिसकेकी छिन्। त्यसमध्ये केही हुन्: 1984 अर्जुन पुरस्कार, 1984 पद्मश्री, 1984, 85, 86, 87 र 89 एसियाको सर्वश्रेष्ठ धाविका रहिन् भने 1984, 85, 89, 90 सर्वश्रेष्ठ रेलवे खेलाड़ीको निम्ति मार्शल टिटो पुरस्कार प्राप्त गरेकी छिन् भने 1986 सियोल एसियाई खेलमा सर्वश्रेष्ठ धाविका भएकोमा आदिदास स्वर्णिम पादुका पुरस्कार प्रदान गरियो भने दौड़मा सर्वश्रेष्ठ रहेकीमा 30 अन्तर्राष्ट्रिय पुरस्कारहरूले पनि सम्मान जनाएको छ र 1985-86 सर्वश्रेष्ठ धाविका हुनको निम्ति विश्व ट्रफी साथै अन्य अन्य पुरस्कारहरूले सम्मान जनाएको छ पीटी उषालाई।
0: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ। श्रोता, अब कुरा गरौं आजको दिन विगतमा घटेका केही घटनाहरूबारे, या त भनौं इतिहासका पानाहरूमा के कस्ता घटनाहरूबारे लेखिएका छन् तिनीबारे हामी छोटो जानकारी राख्न चाहन्छौ। सर्वप्रथम कुरा गरौं भारतको प्रसंगमा। 1964 आजकै दिन भारतका प्रधानमन्त्रीको आधिकारिक निवास तीन मूर्ति भवन नेहरू मेमोरियल म्युजियम भएको थियो। तीन मूर्ति भवन भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूको सरकारी निवास थियो, जहाँ उनी 16 मृत्यु पर्यन्त रहनु भएको थियो। तीन मूर्ति भवनको खास नाम थियो फ्ल्याग स्टाफ हाउस, जो 1930 भारतमा रहेका ब्रिटिश फोर्सका कमाण्डर इन चीफको लागि निर्माण गरिएको थियो, जुन भवनको आर्किटेक्ट थिए रबर्ट टोर रसेल, जसले कनट प्लेसको पनि डिजाइन गरेका थिए।
1: हजुर, 1839 सिख साम्राज्यको संस्थापक महाराज रंजीत सिंहको निधन भएको थियो आजकै दिन।
0: 1906 आजकै दिन महाराष्ट्र साहित्य परिषदको स्थापना भएको थियो। 1967 आजकै दिन भारतमा निर्माण गरिएको थियो प्यासेन्जर एयरक्राफ्ट एबीआरओ HH-748, जो इण्डियन एयरलाइनलाई सुम्पिएको थियो।
1: 2008 सेम मानिकसा भारतीय सेनाको भूतपूर्व अध्यक्षको मृत्यु भएको थियो। उनको नेतृत्वमा भारतले सन् 1971 भएको भारत पाकिस्तान युद्धमा विजय प्राप्त गरेको थियो।
0: अब कुरा गरौं विश्वको। 1652 त्यो बेलाको न्यू आम्स्टरड्याम, जो अहिले न्यूयोर्क सिटी भएको छ, त्यही नै अब उत्तरी अमेरिकामा विश्वमा प्रथमपल्ट स्पीड लिमिट ल लागू गरिएको थियो। 1867 आजको दिनदेखि ब्याङ्क अफ क्यालिफोर्निया खोलिएको हो।
1: 1997 ब्रिटेनको मेडिकल रिसर्च काउन्सिलले एक रिपोर्ट जारी गरेको थियो, जसमा बताइएको थियो कि धूम्रपानको कारणले फोक्सोको क्यान्सर हुन सक्दछ। यो रिपोर्ट 25 शोधमा आधारित थियो।
0: 1929 विश्वमा प्रथमपल्ट आजकै दिन प्रथम कलर टीभी न्यूयोर्क शहरमा प्रदर्शित गरिएको थियो।
1: 1991 स्लोभेनिया स्वतन्त्र भएको 48 पश्चात नै उसको सानो गणतन्त्रमा युगोस्लोभियाको सेना ट्याङ्कहरू र विमानहरूसँग दाखिल भएको थियो। युगोस्लोभियाको सेनाले इटली, अस्ट्रिया र हंगेरीसँग जोड़िएको सीमा पार गर्ने चेकपोस्टमा कब्जा गरेको थियो र राजधानी लुभियानको हवाई अड्डामा हमला गरेको थियो।
0: हजुर, आजकै दिनको कुरा गर्दा श्रोता, 1954 आजकै दिन प्रथम एटोमिक पावर स्टेशन मस्को रसियामा खोलिएको थियो। 1955 आजकै दिन सबैभन्दा पहिला गाड़ीमा सीट बेल्ट लगाउने नियम इलिनोइसबाट शुरू भएको थियो। 1967 कुरा गर्दा आजकै दिन विश्वमा प्रथम एटीएम मशिन एनफिल्ड लन्डनमा लगाइएको थियो। 1973 आजको दिन उरुग्वेको संविधान निलम्बन गरिएको थियो किनभने उरुग्वेका तत्कालीन राष्ट्रपतिले सदन विघटन गरिदिएका थिए। 1976 आजको दिन पोर्तुगिज जेनरल एन्टोनियो एनोस राष्ट्रपति चुनिएका थिए। 1978 आजको दिन यूएससी सैट 1 प्रथम ओसनोग्राफिक सेटेलाइट ध्रुवीय कक्षको लागि लन्च गरिएको थियो। 1979 आजको दिन विश्व हेभीवेट च्याम्पियन मोहम्मद अलीले खेलबाट सन्यास लिएका थिए।
1: 2004 अमेरिका र यूरोपीय संघले जीपीएस गैलिलियोको विकासमा सहयोगसँग सम्बन्धित सम्झौतामा हस्ताक्षर गरेको थियो।
0: 1981 आजको दिन कम्बोडियाले संविधान स्वीकार गरेका थिए। 1998 आजको दिन मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय हवाई अड्डाको उद्घाटन भएको थियो। 2007 आजको दिन गर्डन ब्राउन युनाइटेड किङडमका प्रधानमन्त्री बनेका थिए।
1: र यसै दिन ब्रिटेनको प्रधानमन्त्री टोनी ब्लेयरले महारानी एलिजाबेथलाई आफ्नो त्यागपत्र दिएका थिए। 2006 गुयेन मिन्ह ट्रेयट भियतनामको राष्ट्रपति चुनिएका थिए।
0: 2013 आजको दिन साकिया गेन एल्बेक डोवर्स दोस्रो पल्ट मंगोलियाका राष्ट्रपति चुनिएका थिए। यसै गरी वर्ष 2017 अफ्रिकन डेभलपमेन्ट ब्याङ्कका अध्यक्ष अकिनवामी डेसिनालाई वर्ल्ड फूड प्राइजले सम्मानित गरेको थियो। 2018 आजको दिन कासिनी चन्द्रयानले सैटर्न मून इन्सिलाडसमा पृथ्वीमा जस्तै कम्प्लेक्स कार्बनयुक्त मलिकुल्स फेला परेको कुरा नेचर जर्नलले प्रकाशित गरेको थियो। 2019 आजको दिन 30 वर्षपछि आइफोनका साथै आइम्याकका डिजाइनर जोनी एल्भीले चीफ एप्पल डिजाइनरको पद छोडेका थिए।
1: हजुर, यी थिए आजकै दिन विगतमा घटेका केही घटनाहरूबारे छोटो जानकारी। त श्रोता, अब केही क्षण मनोरञ्जन गरौं एउटा गीत सुनेर।

श्रोता, हामी हाम्रो यस कार्यक्रमको अन्त्यतिर आइपुगिसकेका छौं र अब हामी कार्यक्रमको अन्तमा जानकारी गराउन गइरहेका छौं। आज पालन गरिने अर्को एउटा दिवस बारे, यो दिवस हो पोस्ट ट्रोमेटिक स्ट्रेस डिसअर्डर अवेरनेस डे। श्रोता, प्रत्येक वर्ष 27 जूनको दिनलाई पोस्ट ट्रोमेटिक स्ट्रेस डिसअर्डर पीटीएसडी अवेरनेस डेको रूपमा पालन गरिन्छ। पीटीएसडी एउटा यस्तो मानसिक समस्या हो जो प्राय त्यस्ता व्यक्तिहरूमा देख्नमा आउँदछ जो मृत्युको मुखबाट फर्किआएका छन् वा अति नै जोखिमपूर्ण घटना जीवनमा घटित भएको छ। यस्ता व्यक्तिहरूमा जो पीटीएसडीले ग्रस्त छन् उनीहरूमा बारम्बार सो घटनाको याद आइरहन्छ, डरलाग्दो सपनाहरू देख्न थाल्छन्, गम्भीर मानसिक तनाव उत्पन्न हुन्छ। यस्ता लक्षणहरू गम्भीर घटना घटेको एक महिना भित्रमा नै देखिन थाल्छ। यस्ता लक्षणहरूले विभिन्न समस्याहरू उत्पन्न हुन सक्छ, जस्तै सामाजिक गतिविधिमा तथा कार्यक्षेत्रमा नकारात्मक असर पर्न जान्छ, परिवारमा आपसी सम्बन्धमा समस्या उत्पन्न हुन्छ र दिन प्रतिदिनको कार्यमा पनि बाधा आउन थाल्छ। यी देखिने लक्षणहरू विभिन्न व्यक्तिहरूमा भिन्दा भिन्नै हुने गर्छ। जस्तै कुनै व्यक्तिहरूमा यो हुन्छ कि सो व्यक्ति त्यस गम्भीर घटनाबारे सोच्न र कुरा गर्न चाहँदैन र सो घटना घटेको स्थलमा जान मान्दैन, घटनासँग सम्बन्धित व्यक्तिहरूसित बोलचाल गर्दैन। कतिमा आफ्नो बारेमा नकारात्मक विचारहरू आउने, भविष्यप्रति निराशावादी हुने, स्मरण शक्ति कमजोर हुने, कुनै पनि कुराले सजिलै डर्ने,

आफूलाई नोक्सान पुर्याउने प्रवृत्ति, आत्महत्या गर्ने सोचको विकास हुने आदि जस्ता लक्षणहरू उत्पन्न हुने गर्छ। श्रोता, यस्तो होइन कि पोस्ट ट्रोमेटिक स्ट्रेस डिसअर्डरको कुनै उपचार छैन। समय रहँदा उचित उपचार गराएमा यो मानसिक समस्या जाति हुन सक्छ र यही जागरूकता जगाउन प्रत्येक वर्ष 27 जूनको दिनलाई पोस्ट ट्रोमेटिक स्ट्रेस डिसअर्डर अवेरनेस डेको रूपमा मनाउने गरिन्छ।

श्रोतागण, अब प्रस्तुत छ कार्यक्रम गीतिमालाको यो दोस्रो प्रस्तुति कलाकार शम्भु राईको स्वरमा। यस गीत मार्फत गायकले दुःखलाई पनि गीत र संगीतको माध्यमबाट उत्सवमा बदल्ने नेपालीपनको सुन्दर भावनालाई झल्काएका छन्।

हेतेन्जेल श्रोताहरूले सुन्नुभयो कलाकार लासिमित लेप्चाको आवाजमा यो नेपाली आधुनिक गीत। यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। आगामी तारिक 1 जुलाई 2026 बुधबार साँझ 6:05 प्रसार गरिने कानूनी सल्लाह कार्यक्रम अन्तर्गत हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ इन्भाइरोन्मेन्ट एण्ड फरेस्ट लज, अर्थात पर्यावरण एवं वन्य कानून। यस विषयमाथि अधिक जानकारी दिन भने हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सिक्किम गभर्मेन्ट ल कलेज बुर्थुक गान्तोकका प्रिन्सिपल डाक्टर दिलीप पाण्डे। र यस विषयमाथि श्रोताहरूको मनमा कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171 कल गर्न सक्नुहुनेछ। दिन अनि समय आगामी 1 जुलाई 2026 बुधबार साँझ 6:05 अनि फोन नम्बर छ 03592201171। सूचना पूरा भयो।

0: एचआईभी पीड़ितलाई कहिले छिची दूर दूर नगर्न होस्।
1: उनीहरूलाई माया र साथ दिनुहोस्।
0: अधिक जानकारीका निम्ति टोल फ्री हेल्पलाइन नम्बर 1097 मा कल गर्नुहोस्।
1: सिक्किम स्टेट एड्स कन्ट्रोल सोसाइटी गान्तोकद्वारा जनहितमा जारी।
2: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
3: गत 30 मईदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
2: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
3: 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
2: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
3: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
4: हर घरको वाणी आकाशवाणी, हरेकको हृदयको वाणी आकाशवाणी, अनि सबैको हृदयलाई जोड्नका लागि हामी आइसकेका छौं मात्र एउटा क्लिकमा। हाम्रो स्टेशन्स लाइभमा मन की बात, संगीत, ड्रामा, स्पोर्ट्स, हर पलको विश्वसनीय खबर। हाम्रो वेबसाइट आकाशवाणी.gov.in मा नयाँ भारत नयाँ आकाशवाणी।

श्रोतागण, आकाशवाणी गान्तोक केन्द्रको बिहानी प्रसारण सेवाबाट हजुरहरूलाई मनोरञ्जन गराइरहेका छौं कार्यक्रम गीतिमाला अन्तर्गत विभिन्न नेपाली आधुनिक गीतहरू सुनाएर। र अब प्रस्तुत छ यो अन्तिम गीत कलाकार शम्भु राईको आवाजमा।

हवस्त श्रोता, यसै गीतको साथै कार्यक्रम गीतिमालाको निर्धारित समय यही पूरा हुँदछ। यो आकाशवाणी गान्तोक हो। अब प्रस्तुत छ आजका मुख्य समाचारहरू। सिक्किमका माननीय राज्यपाल ओम प्रकाश माथुरले हिजो तादोङ पाँच माइल स्थित सरस्वती डोलमा मन्दिरमा आयोजित एक आध्यात्मिक समारोहमा मुख्य अतिथिको रूपमा भाग लिनुभयो। कार्यक्रममा क्षेत्रका विधायक तथा स्वास्थ्य एवं परिवार कल्याण मन्त्री श्री जीटी ढुंगेल, मन्दिर समितिका प्रतिनिधि, विभिन्न विभागका अधिकारीहरू र स्थानीय श्रद्धालुहरूको उपस्थिति रहेको थियो। सिक्किम विधानसभाका सचिव ललित कुमार गुरूङद्वारा जारी आधिकारिक अधिसूचना अनुसार सिक्किम विधानसभाको बैठक 20 जुलाई 2026 पुनः आयोजन हुने भएको छ। विधानसभा अध्यक्ष मिङमा नर्बु शेर्पाले उक्त बैठक पुनः आह्वान गर्नुभएको हो। सिक्किम सरकारको सामाजिक कल्याण विभागले चिन्तन भवनमा हिजो अन्तर्राष्ट्रिय लघु पदार्थ दुरूपयोग तथा अवैध कारोबार विरूद्धको दिवसको अवसरमा राज्य स्तरीय कार्यक्रम आयोजना गर्यो। कार्यक्रममा प्रमुख अतिथि रूपमा विद्युत विभागका विधायक सल्लाहकार श्री संजित खरेल उपस्थित हुनुहुन्थ्यो। सामाजिक कल्याण विभागकी सचिव सारिका प्रधानले विभागका विभिन्न पहलहरू, सहयोगी कर्मचारी, सहयोगी साथी, सहयोगी मित्रबारे जानकारी दिँदै प्रमाणमा आधारित रणनीतिहरू अपनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। सोरेङ जिल्लामा हिजो आयोजित नशामुक्त भारत अभियान अन्तर्गत जिल्ला प्रशासनिक केन्द्रमा प्रतिज्ञा कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा सोरेङका पुलिस अधीक्षक एसडीएम, एसडीपीओ लगायत विभिन्न विभागका अधिकारी तथा कर्मचारी उपस्थित थिए। सोरेङ जिल्लाका विभिन्न सरकारी कार्यालयहरूमा पनि आज प्रतिज्ञा कार्यक्रम सम्पन्न भएको समाचार प्राप्त भएको छ। केन्द्र सरकारको कृषि तथा किसान कल्याण मन्त्रालयको निर्देश अनुसार 1 देखि 30 जुन 2026 मनाउँदै आइएको खेत बचाउ अभियान अन्तर्गत हिजो चुजाछेन तथा रोलेप लामाथेन ग्राम पञ्चायत इकाईमा किसान सचेतना कार्यक्रम सम्पन्न भयो। कार्यक्रम कृषि तथा बागवानी विभागले कृषि विकास केन्द्र र आत्माको सहकार्यमा आयोजना गरेको हो। नरबहादुर भण्डारी सरकारी कलेज तादोङको भौतिक शास्त्र विभागमा उच्च प्रदर्शन कम्प्युटेशनल एचपीसी सुविधा स्थापना गरिएको छ। यो सुविधा माननीय लोकसभा सांसद डाक्टर इन्द्रहाङ सुब्बाको स्थानीय क्षेत्र विकास योजना एमपी ल्याड अन्तर्गत स्थापना गरिएको हो। सिक्किम राज्य सहकारी ब्याङ्कको 2700 वार्षिक साधारण सभा हिजो सम्पन्न भयो। सभालाई सम्बोधन गर्दै ब्याङ्कका अध्यक्ष डुप पिन्चो कालियोनले आर्थिक

2025-26 ब्याङ्कले 1,54,05,000 रुपियाँ नाफा आर्जन गरेको जानकारी दिनुभयो। सिक्किममा पहिलो पटक सिक्किम राइफल एसोसिएशनद्वारा सुटिङ ट्यालेन्ट हन्ट 2026 आयोजना गर्ने भएको छ। यो कार्यक्रम विशेष गरी सिक्किम पुलिस आईआरबी तथा एसएपी का कर्मचारीहरूको सहभागिताका निम्ति लक्षित गरिएको छ। सुन्दै हुनुहुन्थ्यो मुख्य समाचार पूरा भयो। हामी आकाशवाणी गान्तोक केन्द्रको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं र अब श्रोताहरूलाई मनोरञ्जन गराउनेछौ विभिन्न हिन्दी चलचित्रका गीतहरू सुनाएर कार्यक्रम चित्रांजली मार्फत। त श्रोता, कार्यक्रमको शुरूआत गर्न लागिरहेका छौं यो पहिलो गीतको साथमा चलचित्र तुमसे अच्छा कौन है बाट कलाकार अलका याग्निकको आवाजमा।

0: एभेन्जेल श्रोताहरूले सुनिरहनु भएको थियो चलचित्र दिल तो पागल हे बाट कलाकार लता मंगेशकर अनि उदित नारायणको युगल स्वरमा रहेको यो गीत। यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। आगामी तारिक 1 जुलाई 2026 बुधबार साँझ 6:05 प्रसार गरिने कानूनी सल्लाह कार्यक्रम अन्तर्गत हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ इन्भाइरोन्मेन्ट एण्ड फरेस्ट लज, अर्थात पर्यावरण एवं वन्य कानून। यस विषयमाथि अधिक जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सिक्किम गभर्मेन्ट ल कलेज बुर्थुक ग्यान्टोकका प्रिन्सिपल डाक्टर दिलीप पाण्डे। र यस विषयमाथि श्रोताहरूको मनमा कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171 कल गर्न सक्नुहुनेछ। दिन अनि समय पुनः एकपटक याद राख्नुहोला, आगामी 1 जुलाई 2026 बुधबार साँझ 6:05 अनि फोन नम्बर रहेको छ 03592201171। सूचना पूरा भयो।
1: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
2: गत 30 मईदेखि 28 जुन 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
1: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
2: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
1: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
2: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
1: सहकारिता विभाग सिक्किम सरकारको तर्फबाट यहाँहरू सबै सबैलाई शुभकामना।
3: सहकारी सप्ताह 2026 स्वागत छ। 29 जुनदेखि 6 जुलाईसम्म सहकारिता मन्त्रालयको 5 वर्षे उपलब्धि तथा सहकारिताको समृद्ध यात्रालाई सँगै मनाऊ। शुभारम्भ तथा प्रतिज्ञा दिवसदेखि पैक्स परिवर्तन दिवस, कृषक सम्मान दिवस, एआई तथा प्रविधि दिवस, सहकार संवाद दिवस, हरित सहकारी दिवस, नवीन पुस्ता सहकारी दिवस हुँदै राष्ट्रिय सहकारी महोत्सव सम्म हामी सबै सहकारिताको यात्रामा एकताबद्ध बनाऊ। सहकारी सप्ताह 2000 सफल बनाऊ।
1: सहकारिता विभाग सिक्किम सरकारद्वारा जनहितमा जारी।
0: प्रिय श्रोतागण, यस घड़ी आकाशवाणी गान्तोक केन्द्रको बिहानी प्रसारण सेवाबाट हजुरहरूलाई मनोरञ्जन गराइरहेका छौं कार्यक्रम चित्रांजली अन्तर्गत विभिन्न हिन्दी चलचित्रका गीतहरू सुनाएर। र अब यसै क्रममा यो अघिल्लो गीत सुनाउन लागिरहेका छौं चलचित्र कभी खुशी कभी गमबाट कलाकार लता मंगेशकरको मधुर आवाजमा।

श्रोता यतिन्जेल सुनिरहनु भएको थियो चलचित्र कहुना प्यार हे बाट कलाकार उदित नारायण अनि अल्का याग्निकको युगल आवाजमा रहेको यो गीत। आदरणीय श्रोतागण, अब हामी कार्यक्रम चित्रांजलिको अन्ततिर आइसकेका छौं र अब यो अघिल्लो प्रस्तुति सुनाउन लागिरहेका छौं चलचित्र कोही मिल गयाबाट कलाकार केएस चित्र अनि उदित नारायणको युगल आवाजमा।

नमस्त श्रोता, चलचित्र बर्डरबाट कलाकार सोनू निगम, रूप कुमार राठौर अनि साथीहरूको समूह आवाजमा रहेको यसै गीतको साथै कार्यक्रम चित्रांजलिको निर्धारित समय यही पूरा हुँदछ। यो आकाशवाणी गान्तोक हो। अब प्रस्तुत छ आजका मुख्य समाचारहरू। सिक्किमका माननीय राज्यपाल श्री ओम प्रकाश माथुरले हिजो तादोङ पाँच माइल स्थित सरस्वती डोलमा मन्दिरमा आयोजित एक आध्यात्मिक समारोहमा मुख्य अतिथिको रूपमा भाग लिनुभयो। कार्यक्रममा क्षेत्रका विधायक तथा स्वास्थ्य एवं परिवार कल्याण मन्त्री श्री जीटी ढुंगेल, मन्दिर समितिका प्रतिनिधि, विभिन्न विभागका अधिकारीहरू र स्थानीय श्रद्धालुहरूको उपस्थिति रहेको थियो। सिक्किम विधानसभाका सचिव ललित कुमार गुरूङद्वारा जारी आधिकारिक अधिसूचना अनुसार सिक्किम विधानसभाको बैठक 20 जुलाई 2026 पुनः आयोजन हुने भएको छ। विधानसभा अध्यक्ष मिङमा नर्बु शेर्पाले उक्त बैठक पुनः आह्वान गर्नुभएको हो। सिक्किम सरकारको सामाजिक कल्याण विभागले चिन्तन भवनमा हिजो अन्तर्राष्ट्रिय लघु पदार्थ दुरूपयोग तथा अवैध कारोबार विरूद्धको दिवसको अवसरमा राज्य स्तरीय कार्यक्रम आयोजना गर्यो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा विद्युत विभागका विधायक सल्लाहकार श्री संजीत खरेल उपस्थित हुनुहुन्थ्यो। सामाजिक कल्याण विभागकी सचिव सारिका प्रधानले विभागका विभिन्न पहलहरू, सहयोगी कर्मचारी, सहयोगी साथी, सहयोगी मित्रबारे जानकारी दिँदै प्रमाणमा आधारित रणनीतिहरू अपनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। सोरेङ जिल्लामा हिजो आयोजित नशामुक्त भारत अभियान अन्तर्गत जिल्ला प्रशासनिक केन्द्रमा प्रतिज्ञा कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा सोरेङका पुलिस अधीक्षक एसडीएम, एसडीपीओ लगायत विभिन्न विभागका अधिकारी तथा कर्मचारी उपस्थित थिए। सोरेङ जिल्लाका विभिन्न सरकारी कार्यालयहरूमा पनि आज प्रतिज्ञा कार्यक्रम सम्पन्न भएको समाचार प्राप्त भएको छ। केन्द्र सरकारको कृषि तथा किसान कल्याण मन्त्रालयको निर्देश अनुसार 1 देखि 30 जुन 2026 मनाउँदै आएको खेत बचाओ अभियान अन्तर्गत हिजो चुजाचेन तथा रोलेप लामाथेन ग्राम पञ्चायत इकाईमा किसान सचेतना कार्यक्रम सम्पन्न भयो। कार्यक्रम कृषि तथा बागवानी विभागले कृषि विकास केन्द्र र आत्माको सहकार्यमा आयोजना गरेको हो। नरबहादुर भण्डारी सरकारी कलेज तादोङको भौतिक शास्त्र विभागमा उच्च प्रदर्शन कम्प्युटेशनल एचपीसी सुविधा स्थापना गरिएको छ। यो सुविधा माननीय लोकसभा सांसद डाक्टर इन्द्रहाङ सुब्बाको स्थानीय क्षेत्र विकास योजना एमपी ल्याड अन्तर्गत स्थापना गरिएको हो। सिक्किम राज्य सहकारी ब्याङ्कको 27 वार्षिक साधारण सभा हिजो सम्पन्न भयो। सभालाई सम्बोधन गर्दै ब्याङ्कका अध्यक्ष डुप पिन्चो कालियोनले आर्थिक वर्ष 2025-26 ब्याङ्कले 1,54,05,000 रूपैयाँ नाफा आर्जन गरेको जानकारी दिनुभयो। सिक्किममा पहिलो पटक सिक्किम राइफल एसोसिएशनद्वारा सुटिङ ट्यालेन्ट हन्ट 2026 आयोजना गर्ने भएको छ। यो कार्यक्रम विशेष गरी सिक्किम पुलिस, आईआरबी तथा एसएपीका कर्मचारीहरूको सहभागिताका निम्ति लक्षित गरिएको छ। सुन्दै हुनुहुन्थ्यो मुख्य समाचार पूरा भयो। हामी आकाशवाणी गान्तोक केन्द्रको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। समय यसबेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानीको 10:02 भइसकेको छ र अब श्रोताहरूलाई पुनः मनोरञ्जन गराउनेछौ विभिन्न नयाँ हिन्दी चलचित्रका गीतहरू सुनाएर कार्यक्रम ताजे तराने मार्फत। त श्रोता, कार्यक्रमको यो पहिलो प्रस्तुति सुनाउन लागिरहेका छौं चलचित्र सिमला मिर्चीबाट कलाकार स्टेबिन बेन अनि मिथ ब्रदर्सको समूह आवाजमा।

यतिन्जेल श्रोताहरूले सुनिरहनु भएको थियो चलचित्र भारतबाट कलाकार अभिजित श्रीवास्तवको आवाजमा यो गीत। आदरणीय श्रोतागण, कार्यक्रमलाई अघि बढाउँदै अब यो अघिल्लो गीत सुनाउन लागिरहेका छौं। चलचित्र टू स्टेट्सबाट कलाकार अरिजित सिंह अनि चिन्मयी श्रीपदाको युगल स्वरमा।

0: यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। आगामी तारिक 1 जुलाई 2026 बुधबार साँझ 6:05 प्रसार गरिने कानूनी सल्लाह कार्यक्रम अन्तर्गत हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ इन्भाइरोन्मेन्ट एण्ड फरेस्ट लज, अर्थात पर्यावरण एवं वन्य कानून। यस विषयमाथि अधिक जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सिक्किम गभर्मेन्ट ल कलेज बुर्थुक गान्तोकका प्रिन्सिपल डाक्टर दिलीप पाण्डे। र यस विषयमाथि श्रोताहरूको मनमा कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171 कल गर्न सक्नुहुनेछ। दिन अनि समय आगामी 1 जुलाई 2026 बुधबार साँझ 6:05 अनि फोन नम्बर छ 03592201171। सूचना पूरा भयो।
1: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
2: गत 30 मईदेखि 28 जुन 2026 बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
1: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
2: 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
1: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
2: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
0: प्रिय श्रोतागण, यस घड़ी आकाशवाणी गान्तोक केन्द्रको बिहानी प्रसारण सेवाबाट हजुरहरूलाई मनोरञ्जन गराइरहेका छौं कार्यक्रम ताजे तराने अन्तर्गत विभिन्न नयाँ हिन्दी चलचित्रका गीतहरू सुनाएर। र अब यसै क्रममा यो अघिल्लो गीत सुनाउन लागिरहेका छौं चलचित्र एक्सन रिप्लेबाट कलाकार कार्तिक महालक्ष्मी अनि अन्तरा मित्राको समूह आवाजमा।

नमस्ते श्रोता, चलचित्र चेन्नई एक्सप्रेसबाट कलाकार अरिजित सिंह, सुनिधि चौहान अनि नीति मोहनको समूह आवाजमा रहेको यसै गीतको साथै कार्यक्रम ताजे तरानेको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोक केन्द्रको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। समय यसबेला हाम्रो स्टुडियोको घड़ी अनुसार 10:30 भइसकेको छ र अब श्रोताहरूले सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी एफएम गोल्डका कार्यक्रमहरू।

मिडियम वेबको 213.67 मिटर अर्थात 1404 किलोहर्जमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुन सक्नुहुनेछ। श्रोता समय यस बेला हाम्रो स्टुडियो घडी अनुसार 11:40 भइसकेको छ र यहाँहरू समक्ष अब प्रस्तुत भइसकेका छौं कार्यक्रम नारी संसार लिएर। आज कार्यक्रम नारी संसार अन्तर्गत विभिन्न गायक कलाकारहरूको आवाजमा सजिएका मीठा मीठा गीतहरूलाई हजुरहरू समक्ष प्रस्तुत गर्न चाहन्छौ। पहिलो गीत लिएर आएका छौं गायक कलाकार याङ्की यल्मोको स्वरमा रहेको यो गीत।

सपनाको संसारमा तिमी र म सपनाको संसारमा तिमी र म अचानक हाम्रो भेट भयो। थाहा छैन यो सम्बन्धले कुन मोड ल्याउँछ, थाहा छैन यो हाम्रो साथ कहिलेसम्म रमाउँछ, तर पनि तिमी अनि म हामी भई बाँच्न मन छ। श्रोताहरूले सुनिरहनु भएको छ कार्यक्रम नारी संसार अन्तर्गत विभिन्न गायक कलाकारहरूको आवाजमा सजिएका गीतहरूलाई। त श्रोता, कार्यक्रमलाई अघि बढाउँदै अब फेरि सुनाउन लागिरहेको छु गायक कलाकार सुनिता गजमेरको स्वरमा रहेको यो अर्को गीत।

श्रोताहरूले सुनिरहनु भएको थियो गायक कलाकार साधना सरगमको आवाजमा रहेको यो गीतलाई। त श्रोता, कार्यक्रमलाई अघि बढाउँदै अब फेरि सुनाउन लागिरहेका छौं गायक कलाकार तारा देवीको स्वरमा रहेको यो अर्को गीत।

साँच्चै यो माया भन्ने नि अनौठो चिज हो नि श्रोता, कहिले कहाँ कसरी बस्छ थाहै हुँदैन। यो शब्द जति छोटो सरल छ त्यति नै यसको परिभाषा दिन कठिन हुन्छ। गायक कलाकार तारा देवीले गाए जस्तै सबै ठाउँमा माया सीमित छ। हजुर श्रोता, यहाँले सुनिरहनु भएको छ कार्यक्रम नारी संसार अन्तर्गत मिठा मिठा गीतहरू। त श्रोता, कार्यक्रमलाई अघि बढाउँदै अब फेरि सुन्न लागिरहेका छौं गायक कलाकार साधना सरगमको आवाजमा रहेको यो अर्को गीत।

यो मनले तिमीलाई सम्झन्छ जहिले, यो मनले तिमीलाई सम्झन्छ जहिले, हरेक रातहरूको पालुवा भरी छस्कन्छु जब, हरेक रातहरूको पालुवा भरी छस्कन्छु जब, शीतको थोपाले यादहरू ब्युजन्छ तब, यो मनले तिमीलाई सम्झन्छ जहिले, आँसुको थोपाहरूले यो एक्लो रातमा याद आउँछ जब। हजुर श्रोता, श्रोताहरूले अब सुन्नुहुनेछ आकाशवाणीको गान्तोक केन्द्रबाट गायक कलाकार सुशीला राईको स्वरमा रहेको यो अर्को गीतलाई।

श्रोता, यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। आगामी तारीक 1 जुलाई 2026 बुधबार साँझ 6:05 प्रसार गरिने कानूनी सल्लाह कार्यक्रम अन्तर्गत हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ इन्भाइरोमेन्ट एण्ड फरेस्ट लज, अर्थात पर्यावरण एवं वन्य कानून। यस विषयमाथि अधिक जानकारी दिन भने हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सिक्किम गभर्नमेन्ट ल कलेज बुर्तुक गान्तोकका प्रिन्सिपल डाक्टर दिलीप पाण्डे। र यस विषयमाथि श्रोताहरूको मनमा कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171 कल गर्न सक्नुहुनेछ। दिन अनि समय आगामी 1 जुलाई 2026 बुधबार साँझ 6:05 अनि फोन नम्बर छ 03592201171। सूचना पूरा भयो।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: श्रोताहरूले सुनिरहनु भएको छ कार्यक्रम नारी संसार अन्तर्गत विभिन्न गायक कलाकारहरूको आवाजमा सजिएका गीतहरूलाई। त श्रोता, अब फेरि सुनौ गायक कलाकार याङ्की यल्मोको स्वरमा रहेको यो अर्को गीत।

श्रोताहरूले सुनिरहनु भएको छ कार्यक्रम नारी संसार अन्तर्गत विभिन्न गायक कलाकारहरूको आवाजमा रहेका गीतहरूलाई। त श्रोता, गीतहरू सुनाउने क्रममा यो अन्तिम गीत सुन्नुहोस्। गायक कलाकार वाणीका प्रधानको स्वरमा रहेको यो अर्को गीत।

यहाँहरूले सुनिरहनु भएको थियो कार्यक्रम नारी संसार अन्तर्गत विभिन्न गायक कलाकारहरूको आवाजमा सजिएका गीतहरूलाई, जसको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं र श्रोताहरू समक्ष अब प्रस्तुत छ लिम्बू लोकगीतहरू। कार्यक्रम लिम्बू लोकगीतको पर्खाईमा बसिरहनु भएको तमाम श्रोतालाई हार्दिक स्वागत तथा न्यानो अभिवादन जनाउँदछौ। आज कार्यक्रममा लिएर आएका छौं गायक कलाकार आशा हाङमा लिम्बूको आवाजमा रहेका लिम्बू लोकगीतहरूलाई। त श्रोता सुनौ यो पहिलो गीत।

श्रोताहरूले सुनिरहनु भएको छ आकाशवाणीको गान्तोक केन्द्रबाट लिम्बू लोकगीतहरू गायक कलाकार आशा हाङमा लिम्बूको स्वरमा। त श्रोता, कार्यक्रमलाई अघि बढ़ाउँदै अब फेरि सुनाउन लागिरहेको छु यही गायक कलाकार आशा हाङमा लिम्बूको स्वरमा रहेको यो अर्को गीतलाई।

हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुन्न सक्नुहुनेछ। साथै एफएम कञ्चनजंघा 103 मेगाहर्जबाट पनि सुन्न सक्नुहुनेछ। श्रोताले सुनिरहनु भएको छ लिम्बू लोकगीतहरू। त श्रोता सुनौ यो अर्को गीतलाई गायक कलाकार आशा हाङमा लिम्बूको स्वरमा रहेको।

यहाँहरूले सुनिरहनु भएको थियो लिम्बू लोकगीतहरू, जसको निर्धारित समय यही पूरा हुँदछ। श्रोता अब सुन्नुहोस् आकाशवाणीको दिल्ली केन्द्रबाट विविध भारती सेवा। केही क्षण प्रतीक्षा साँच्नुहोला। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं र श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुन्न सक्नुहुनेछ।

श्रोता यो सुनोस लाइव फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। आगामी तारीक 1 जुलाई 2026 बुधबार साँझ 6:05 प्रसार गरिने कानूनी सल्लाह कार्यक्रम अन्तर्गत हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ इन्भाइरोमेन्ट एण्ड फरेस्ट लज अर्थात पर्यावरण एवं वन्य कानून। यस विषयमाथि अधिक जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सिक्किम गभर्मेन्ट ल कलेज बुर्तुक गान्तोकका प्रिन्सिपल डाक्टर दिलीप पाण्डे। र यस विषयमाथि श्रोताहरूको मनमा कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03-592-201-171 कल गर्न सक्नुहुनेछ। दिन अनि समय आगामी 1 जुलाई 2026 बुधबार साँझ 6:05 अनि फोन नम्बर छ 03-592-201-171। सूचना पूरा भयो। श्रोताले सुनिरहनु भएको छ आकाशवाणीको गान्तोक केन्द्रबाट नेपाली आधुनिक गीतहरू। त श्रोता अब सुन्नुहोस् गायक कलाकार सुरेश कुमारको आवाजमा रहेको यो अर्को गीतलाई।

0: यो आकाशवाणी खरसाङ हो। मुस्कान राईबाट समाचार सुन्नुहोस्। समाचारको शुरूआत गरौं मुख्य समाचारहरूबाट। उपराष्ट्रपति सीपी राधाकृष्णनले कुनै पनि देशको अर्थव्यवस्थालाई सुदृढ़ पार्न सूक्ष्म लघु र मध्यम उद्यम एमएसएमईलाई क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी सेसेल्सको तीन दिवसीय राजकीय भ्रमणका लागि प्रस्थान गर्नुभएको छ। सेसेल्सले संयुक्त राष्ट्र सुरक्षा परिषदमा स्थायी सदस्यताको लागि भारतको दावीलाई समर्थन गरेको छ। केन्द्रीय गृह तथा सहकारी मन्त्री अमित शाहले सहकारी ट्याक्सी प्लेटफर्म भारत ट्याक्सीलाई आगामी दुई वर्षमा देशभरका 500 शहर र शहरका गल्लीहरूमा विस्तार गर्ने घोषणा गर्नुभएको छ। अनि प्रसिद्ध तमिल अभिनेता निर्देशक तथा पटकथा लेखक के भाग्यराजको आज चेन्नईमा हृदयघातको कारण निधन भएको छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले कुनै पनि देशको अर्थव्यवस्थालाई सुदृढ़ पार्न सूक्ष्म लघु र मध्यम उद्यम एमएसएमई क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ। आज नयाँ दिल्लीमा एमएसएमई दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले भारतमा यो क्षेत्र पहिलो पुस्तका उद्यमीहरूको साहस र उद्यमशीलताको प्रतीक भएको बताउनु भएको छ। उहाँले देशको जम्मा निर्यातमा एमएसएमई क्षेत्रले लगभग 50% योगदान पुर्याउने उल्लेख गर्नुभयो। उपराष्ट्रपति उत्पादकता उत्पादन र गुणस्तर बढ़ाउन आधुनिक प्रविधि अप्नाउन उद्यमीहरूलाई पनि आग्रह गर्नुभयो।
1: Then we have to adopt all the good changes. That is the only way that our MSME can go to the next level. And it is very impressive that contributions of MSME is being felt by the Indian economy so much today. The business and environment reforms of our Honorable PM Sriman Narendra Modi ji have transformed MSMEs as the silent architects of our nation's progress. This is not a word just for feel happy. This is the reality that is what
0: प्रधानमन्त्री नरेन्द्र मोदी सेसेल्सको तीन दिवसीय राजकीय भ्रमणका लागि प्रस्थान गर्नुभएको छ। भ्रमणका क्रममा उहाँ सेसेल्सको राष्ट्रिय दिवसको स्वर्ण महोत्सवमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ। सेसेल्स प्रस्थान गर्न अघि प्रधानमन्त्रीले भन्नुभयो, सेसेल्स भारतको एक महत्वपूर्ण समुद्री छिमेकी हो र भिजन महासागर तथा वैश्विक दक्षिणप्रति भारतको प्रतिबद्धतामा एक प्रमुख

0: साझेदार हो। उहाँले यो वर्ष दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको 50 वर्ष पुगेको बताउनुभयो। हिन्द महासागर क्षेत्रमा द्विपक्षीय सम्बन्ध र समुद्री सहयोगलाई अझ मजबूत बनाउने विषयमा राष्ट्रपति डाक्टर प्याट्रिक हर्मिनीसँग चर्चा गर्ने श्री मोदीले बताउनु भएको छ। भ्रमणको क्रममा उहाँ सेसेल्सको राष्ट्रिय सभालाई सम्बोधन गर्ने पहिलो भारतीय प्रधानमन्त्री पनि हुनुहुनेछ। प्रधानमन्त्रीले त्यहाँ रहेका भारतीय समुदायसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ।
1: प्रधानमंत्री नरेंद्र मोदी यात्रा के दौरान सेशल्स की राष्ट्रीय सभा को संबोधित करेंगे और वहां रह रहे भारतीय समुदाय के लोगों से भी मुलाकात करेंगे। आज उनके कार्यक्रम में बोटानिकल गार्डन में पौधारोपण समारोह में भाग लेना और सेशल्स कोस्ट गार्ड के बेस का दौरा करना शामिल है। भारत और सेशल्स के बीच लंबे समय से मजबूत और घनिष्ठ संबंध हैं, जो साझा इतिहास, सांस्कृतिक जुड़ाव और दोनों देशों के लोगों के बीच आपसी रिश्तों पर आधारित हैं। हिंद महासागर क्षेत्र में एक महत्वपूर्ण समुद्री पड़ोसी के रूप में सेशल्स भारत के विजन महासागर और वैश्विक दक्षिण के प्रति उसकी प्रतिबद्धता में विशेष महत्व रखता है। प्रधानमंत्री की यह यात्रा भारत और सेशल्स की मजबूत और स्थायी मित्रता को और मजबूत करेगी तथा दोनों देशों के बीच सभी क्षेत्रों में द्विपक्षीय सहयोग को आगे बढ़ाने की साझा प्रतिबद्धता को नई मजबूती देगी। सुपर्णा सैकिया की रिपोर्ट के साथ अक्षित वैद्यान, आकाशवाणी समाचार, दिल्ली।
0: सेसेल्सले संयुक्त राष्ट्र सुरक्षा परिषदमा स्थायी सदस्यताको लागि भारतको दावीलाई समर्थन गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको सेसेल्स भ्रमण अघि देशका विदेश मन्त्री बेरी फारेले वर्तमान विश्वव्यापी व्यवस्था र अन्तर्राष्ट्रिय संस्थाहरूमा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ। उहाँले भारतको ठूलो जनसंख्या, बढ्दो विश्वव्यापी प्रभाव र शान्ति स्थापना, समुद्री सुरक्षा र बहुपक्षीय कूटनीतिमा योगदानका कारण सुरक्षा परिषदमा स्थायी सदस्यताको हकदार रहेको बताउनु भएको छ। भारत र सेसेल्स बीचको सम्बन्धलाई बलियो र ऐतिहासिक बनाउँदै श्री वेरी फरेले प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले दुई देश बीचको सहयोगलाई अझ बलियो बनाउने बताउनु भयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मीडिया ह्याण्डल एक्समा @AIRNews कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। केन्द्रीय गृह तथा सहकारी मन्त्री अमित शाहले सरकारी ट्याक्सी प्लेटफर्म भारत ट्याक्सीलाई आगामी दुई वर्षमा देशभरका 500 शहर र शहरका गल्लीहरूमा विस्तार गर्ने घोषणा गर्नुभएको छ। भारत ट्याक्सी को उद्घाटन सत्रमा बोल्नुहुँदै श्री शाहले यो पहललाई सहकारी क्षेत्रको लागि क्रान्तिकारी कदमको रूपमा वर्णन गर्नुभयो। उहाँले भारत ट्याक्सीको उद्देश्य चालकहरूलाई प्रत्यक्ष लाभान्वित गर्दै निष्पक्ष र पारदर्शी प्रणाली सुनिश्चित गर्नुरहेको बताउनुभयो। उहाँले उल्लेख गर्नुभयो, यसले चालकहरूलाई आफ्नो आमदानीको ठूलो हिस्सा प्राप्त गर्न अनुमति दिनेछ र यात्रीहरूलाई सुरक्षित र किफायती यात्राको आनन्द लिन सक्षम बनाउनेछ।
2: भारत टैक्सी बनने का सबसे पहला कारण है कि हमारे सारथियों का और हमारे ग्राहकों का किसी का भी शोषण न हो, ये सबसे पहला कारण है। दूसरा, सारथी का सम्मान हो, वो ऐप पर रजिस्ट्रेशन के लिए मोहताज नहीं है। आज मैं गर्व से कहता हूँ, भारत टैक्सी के साथ जुड़े हुए 7 लाख सारथी भारत टैक्सी के मालिक है, शेयर होल्डर।
0: केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले 29 जूनमा नयाँ दिल्लीमा धेरै डिजिटल स्वास्थ्य पहलहरू शुरू गर्नुहुनेछ। यसमा सेतु 2.0 आयुष्मान सारथी सेटबाट, आयुष्मान एप, ई सुश्रुत क्लिनिक, नेशनल हेल्थ क्लेम्स एक्सचेन्ज र स्वास्थ्य मानक समावेश छन्। यसको उद्देश्य देशभर डिजिटल स्वास्थ्य सेवाहरू विस्तार गर्नु र स्वास्थ्य सेवाहरूलाई अझ प्रभावकारी र पहुँच योग्य बनाउनु हो। केन्द्रीय उत्तर पूर्वी क्षेत्रका संचार तथा विकास मन्त्री ज्योतिरादित्य सिन्धिया आजदेखि मध्य प्रदेशको गुनामा 3 दिवसीय भ्रमणमा हुनुहुन्छ। यस भ्रमणको क्रममा उहाँले धेरै कार्यक्रमहरूमा भाग लिनुहुनेछ। श्री सिन्धियाले आज सर्किट हाउसमा मानिसहरूसँग भेट गर्नुभयो र उनीहरूको गुनासो सुन्नुभयो। उहाँले एक पेड मा के नाम अभियानको एक भागको रूपमा कान्जा गाउँमा बिरूवा रोप्नुभयो। यस कार्यक्रममा जम्मा 700 बिरूवा रोपिएको थियो। श्री सिन्धियाले रुथियाई क्षेत्रमा सौर्य ऊर्जा प्लान्टको उद्घाटन गर्नुहुने र पटाई गाउँमा रहेको राम जानकी मन्दिरको पुननिर्माणको लागि भूमि पूजन गर्नुहुने कार्यक्रम पनि रहेको छ। महाराष्ट्रमा भोलि हुने शिक्षक पात्रता परीक्षा टेटको प्रश्न पत्र लीक भएको कारण परीक्षा स्थगित

0: गरिएको छ। महाराष्ट्र राज्य परीक्षा परिषदले आज भनेको छ, ठानेको भिवन्डी क्षेत्रमा केही व्यक्तिहरूसँग परीक्षा प्रश्न पत्रसँग सम्बन्धित जानकारी रहेको सूचना प्राप्त भएको थियो। सूचनाको आधारमा भिवन्डी पुलिसले छापा मारेको थियो। सत्यापन भएपछि परीक्षा स्थगित गरिएको छ। परीक्षा सम्बन्धी परिमार्जित जानकारी आधिकारिक वेबसाइटमा राखिने काउन्सिलले जनाएको छ। प्रसिद्ध तमिल अभिनेता निर्देशक तथा पटकथा लेखक के भाग्यराजको आज चेन्नईमा हृदयघातको कारण निधन भएको छ। उहाँ 73 वर्षको हुनुहुन्थ्यो। भाग्यराज तमिल सिनेमामा आफ्नो प्रभावशाली पटकथाहरू र संवाद लेखनको लागि जानिन्छ। उहाँले 25 भन्दा अधिक फिल्महरूको निर्देशन गर्नुभयो अनि लगभग 75 फिल्महरूमा अभिनय पनि गर्नुभएको थियो। मिजोरम 16 राज्यहरू र 3 केन्द्रशासित प्रदेशहरू मध्ये मतदाता सूचीको विशेष गहन पुनरीक्षण अभियान अन्तर्गत गणना प्रपत्रहरूको 100% डिजिटलीकरण हासिल गर्ने पहिलो राज्य बनेको छ। निर्वाचन आयोगले यसका लागि भोलिको समय सीमा तोकिएको थियो। मिजोरमले निर्धारित समय सीमा भन्दा 3 दिन अघि नै यो उपलब्धि हासिल गरेको छ। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार फेरि एकचोटि। उपराष्ट्रपति सीपी राधाकृष्णनले कुनै पनि देशको अर्थव्यवस्थालाई सुदृढ पार्न सूक्ष्म लघु र मध्यम उद्यम एमएसएमई क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदी सेसेल्सको 3 दिवसीय राजकीय भ्रमणको लागि प्रस्थान गर्नुभएको छ। सेसेल्सले संयुक्त राष्ट्र सुरक्षा परिषदमा स्थायी सदस्यताको लागि भारतको दावीलाई समर्थन गरेको छ। केन्द्रीय गृह तथा सहकारी मन्त्री अमित शाहले सरकारी ट्याक्सी प्लेटफर्म भारत ट्याक्सीलाई आगामी 2 वर्षमा देशभरका 500 शहर र शहरका गल्लीहरूमा विस्तार गर्ने घोषणा गर्नुभयो अनि प्रसिद्ध तमिल अभिनेता निर्देशक तथा पटकथा लेखक के भाग्यराजको आज चेन्नईमा हृदयघातको कारण निधन भएको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार लिएर अहिले 3:15 उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं र श्रोता अब सुन्नुहोस् गायक कलाकार उदित नारायणनी आशा भोसलेको आवाजमा रहेको यो गीतलाई।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जुन 2026 बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: यहाँहरूले सुनिरहनु भएको छ नेपाली आधुनिक गीतहरू। त श्रोता कार्यक्रमलाई अघि बढ़ाउँदै यो अन्तिम गीत सुनाउन लागिरहेका छौं गायक कलाकार भानु कुमार रामोदामुको आवाजमा रहेको यस गीतलाई।

मिडियम वेभको 213.7 मिटर तदनुसार 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोकको केन्द्रबाट बोलिरहेका छौं। यसका साथै 103 मेगाहर्ज एफएम कञ्चनजंघा एवं न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि हजुरहरूले हामीलाई सुनिरहनु भएको छ। समय यस बेला अपरान्हको ठिक 3:57 भइसकेको छ। यहाँहरूलाई आज राति 10:30 प्रसारण गरिने कार्यक्रमहरूबारे संक्षिप्त जानकारी गराउँदैछौ। अहिले केही क्षणमै सुनाउनेछौ कार्यक्रम सौर्यगाथा। 4:30 समय हो लेप्चा भाषाको कार्यक्रम तुङगुङ तुङलातको, जसमा आज सुन्नुहुनेछ अंगेल छिरिङ लेप्चाको आवाजमा केही गीतहरू अनि लेप्चा जनजातिको परम्परागत ज्ञान प्रणाली विषयमा एक वार्ता। 5 श्रोताहरूलाई सुनाउनेछौ लिम्बु भाषाको कार्यक्रम नुसिचान, जस अन्तर्गत प्रथममा समाचार, त्यसपछि आशाहाङमा लिम्बु अनि कुसुहाङ लिम्बुको आवाजमा रहेका केही गीत अनि येहाङको परिचय विषयमा वार्ता। 5:30 प्रस्तुत गर्नेछौ सिक्किमे भुटिया भाषाको कार्यक्रम पाङ्गेनमेन्टो, जसमा यहाँहरूले सुन्नुहुनेछ मेन्लुम प्रार्थना अनि छिरिङकी पुछोकी र नर्दिनको आवाजमा रहेका केही गीत, जसपछि युथ एन्टरप्रेनरशिप एण्ड स्टार्टअप कल्चर इन माइक्रो स्मल एण्ड मिडियम साइज इन्टरप्राइसेस विषयमा एक वार्ता। 6 यहाँहरूलाई हामी सुनाउनेछौ आकाशवाणी दिल्ली केन्द्रबाट हिन्दी समाचार। 6:05 समय हो यस केन्द्रको दैनिक ग्रामीण कार्यक्रमको, जसमा आजको विषय रहेको छ फामफल खेती एक उत्तम आयको स्रोत। त्यसै गरी 6:40, 45, अनि 50 समय हो यस केन्द्रको प्रादेशिक समाचारको, क्रमैले नेपाली लेप्चा अनि सिक्किमे भुटिया भाषामा भने 6:55 अनि 7 सुनाउनेछौ क्रमैले नेपाली अनि लेप्चामा जिल्ला समाचार पत्र। 7:05 आज हामी सुनाउनेछौ सिमानाको कथा भने 7:25 समय हो यसै केन्द्रबाट नेपालीमा राष्ट्रिय समाचार, जसपछि प्रस्तुत गर्नेछौ पाश्चात्य संगीत। समय हो 7:35। त्यसै गरी साँझको 8:05 हामी सुनाउनेछौ गायक कलाकार रानु मुखर्जीको आवाजमा रहेका केही गीतहरू। 8:30 कार्यक्रम सुसंसार अन्तर्गत आज हामी सुनाउनेछौ शास्त्रीय गायन पण्डित राजन साजन मिश्राबाट, अनि 9 आकाशवाणीको दिल्ली केन्द्रबाट समाचार सन्ध्या अन्तर्गत क्रमैले सुनाउनेछौ हिन्दी अनि अंग्रेजीमा समाचार। 9:15 सोही केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ कार्यक्रम स्पटलाइट। 9:30 कार्यक्रम विज्ञान भारती भने 10 हामी हजुरहरूको मनोरञ्जन गराउनेछौ विभिन्न हिन्दी फिल्मका गीतहरू सुनाएर। यसै गरी रात्रिको 10:30 आजको हाम्रो यस अधिवेशनका सम्पूर्ण कार्यक्रमहरू समाप्त हुनेछन्। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौ। श्रोता, अब प्रस्तुत छ कार्यक्रम सौर्यगाथा।

नमस्कार श्रोताहरू, आकाशवाणी गान्तोक केन्द्रबाट प्रसारण गरिने ग्रामीण कार्यक्रमको प्रतीक्षा साँचेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोता मित्रमा म कार्यक्रम संचालकको तर्फबाट हार्दिक स्वागत एवं न्यानो अभिवादन। श्रोता, सधैँ पनि यसै समय ग्रामीण कार्यक्रम अन्तर्गत कृषिका कुरा, खेतीपातीका कुरा अनि कृषिसँग सम्बन्धित विभिन्न जानकारीहरू विभिन्न ग्रामीण क्षेत्रका कृषि गर्ने उन्नतिशील किसान दाजुभाइ दिदीबहिनीलाई स्टुडियोमा निम्ताएर उहाँहरूका जानकारीहरू यहाँहरू समक्ष पेश गर्दै आइरहेका छौं भने आज हामी एउटा नयाँ विषयमा यहाँहरूलाई जानकारी दिनेछौ र यसका लागि हामीसँग हुनुहुन्छ एक उन्नतिशील किसान जो भूतपूर्व पञ्चायत पनि हुनुहुन्छ। आउनुहोस्, जानौ उहाँले के कस्ता खेती गर्नु भएको छ आफ्नो जग्गा जमिनमा अनि आय आर्जनको

0: माध्यम बनाएर कसरी यसलाई धान्दै आइरहनु भएको छ सम्पूर्ण बारे हामी जान्नेछौ। आउनुहोस् जानौ उहाँकै मुखारविन्दबाट र हजुरलाई विशेष हाम्रो यस ग्रामीण कार्यक्रममा स्वागत छ।
1: हुन्छ, धन्यवाद तपाईँलाई।
0: आजको कार्यक्रम भनेको कृषि कार्यक्रम, जति पनि आकाशवाणी गान्तोक सुनेर बस्नुभएका अति आदरणीय श्रोताले यो चासो लिइरहनु भएको होला कि आज के विषयमा उहाँले जानकारी दिनुहुनेछ भनेर। सर्वप्रथम हजुरले आफ्नो परिचय हाम्रा श्रोता समक्ष राखिदिनुहोस् न।
1: मेरो परिचय भन्नु पर्दाखेरि म सेन्टरप्रान्डम निवासी हो। मेरो बाबाको नाम दलबहादुर राई, आमाको नाम गौरीमाया राई, र म साजुङ निवासी पुर्खाईदेखि वहीँ हाम्रो बसोबास हो।
0: खेती किसानकै कुरा गर्ने हो
1: हजुर,
0: विशेष गरेर हजुरले आफ्नो जग्गामा के कस्ता खेती लगाउनु भएको छ, विशेष गरेर आफ्नो जग्गामा यसबारे हाम्रा श्रोताहरूलाई प्रश्न पारिदिनुहोस् न।
1: हुन्छ सर, यो हाम्रो जुन चाहिँ भेग छ, यो हाम्रो भेग चाहिँ कछार भन्छ। यो एकदम हिमाल पनि होइन, चिसो पनि, एकदम गरम पनि होइन, यो बीचको छ,
0: मध्यभाग
1: हजुर। यसमा चाहिँ विशेष गरेर हाम्रो पहिला हाम्रो बाबाको टाइममा चाहिँ एकदम सुन्तलाको खेती, क्यास क्रप
0: हजुर,
1: र त्यो चाहिँ अलिक केही रोगको कारण है, बर रोग भन्छ है, त्यो रुख छेड्ने स्टेम बोरर, त्यसले गर्दाखेरि हाम्रो गाउँको नट अन्ली हाम्रो मात्रै होइन र सबै गाउँको चाहिँ त्यो हाम्रो एरियामै त्यो चाहिँ एकदमै सखाप भएर गयो। र त्यसको अल्टरनेटिभमा चाहिँ हामीले यसो सबैतिर जानकारी लिँदाखेरि एभोकाडो चाहिँ अलिक बेस्ट हुन्छ, जुन चाहिँ त्यो इन्भाइरोमेन्टसँग मिल्छ भनेर चाहिँ अहिले त्यो चाहिँ ट्राई गर्दैछु सर। अहिले एकदमै त्यो लार्ज स्केलमा होइन, कम्तीमा एकदम ट्राई गरेको छु, त्यही नै फार्म फल एभोकाडो, त्यसलाई अलिक प्राथमिकता दियो भने हाम्रो ओभरअल हाम्रो भेगमा चाहिँ त्यो हुने मैले सम्भावना पाएँ। अहिले ट्रायल बेसिसमा मैले 20-25 लाएको छु, राम्रै हुँदैछ सर
0: हजुर। र धेरैवटा खेती गर्नुभयो है, एक्सपिरियन्सहरू तपाईँले बटुल राख्नुभयो। अहिले सोच्नुभयो कि यो नयाँ खेती पो गरौँ, मार्केटिङ राम्रो छ भनेर जानकारी प्राप्त गरेर यो लगाउनु भएको छ
1: हजुर। हजुर,
0: अब हाम्रा श्रोताहरूलाई यो जानकारी दिनुहोस् कि यस फामफल बारे कसरी लगाउने, कतिको दूरीमा लगाउने, यसको बिरुवा कसरी उत्पादन गर्ने, यसको तौर तरिकाहरू, अनि कीटाणु लागेको खण्डमा कस्ता दबाईहरू प्रयोग गर्ने, यसबारे जानकारी दिनुहोस् न।
1: यो विशेष गरेर जुन चाहिँ अर्डिनेरी हामीले रम्फूबाट है मार्केटबाट लगेर त्यो जुन चाहिँ हामीले फल खाइसकेर त्यसको जुन चाहिँ सिट हुन्छ, त्यसलाई चाहिँ सिट चाहिँ टक्कै प्लास्टिकमा राखेर उम्रिन्छ है। त्यो उम्रिसके चाहिँ त्यसलाई सार्नु पर्यो र मलजल गरेर पहिला गड्डा खनेर एकदम अब अहिले प्योर अर्ग्यानिक मलहरू है, जस्तै अब गाईको, बाख्राको, जेको पनि हुनुहोस् वाट एभर यु है, तपाईँहरूले के एभाइलेबल छ त्यो लगाएर चाहिँ रोप्नुभयो भने यसको चाहिँ फाइदा के छ भने अलिक छिटै फल्दो रहेछ। लगाएको कम्तीमा 3 वर्षदेखि चाहिँ यसले फल दिनु थाल्छ र यो फल दिनु थालेपछि हाम्रो मार्केट पनि रम्फूमै छ है, हामीले गएर उहाँहरूलाई दिन्छौँ, जो व्यापारी भन्छ है उहाँहरूलाई दिन्छौँ हामीले, अन्त उहाँहरूले बेच्नुहुन्छ। मैले त्यसरी ट्राई गरेँ, लोकल अब मार्केटबाट उठाएर बिउ त्यसरी नै गरेर अहिले अलिकति राम्रै हुँदैछ।
0: सर्वप्रथम अब सिडलिङ बनाइयो,
1: सिडलिङ आफैले बनाउनु
0: पर्यो, जग्गा कस्तो हुनु पर्यो, कस्तो गड्डा खन्नु पर्छ, अनि एउटा बोर्डदेखि अर्को बोर्डको दूरी कति हुनुपर्छ।
1: जुन चाहिँ बोर्ड टु बोर्ड है, प्लान्ट टु प्लान्ट चाहिँ 20 फिट गर्यो भने चाहिँ यो झ्याङ्गिन्छ मजाले, र बाक्लो भयो भने चाहिँ फेरि अलिकति यो फस्टेर नआउने जस्तो रहेछ। अलिक 20 फिटको अन्तरमा रोप्यौँ भने चाहिँ पोषणहरू पनि राम्ररी पाउने, त्यही कारणले 20-20 फिटको ग्याप बनाएर रोप्यौँ भने चाहिँ यसको राम्रो प्रकारले
0: हागिएर जाने।
1: यो हागिएर चाहिँ मुनि फेदैबाट हागिएर जान्छ, तर मुनि मुनि चाहिँ अलिकति काम गर्नु पनि अप्ठ्यारो हुन्छ, अलिकति काटेपछि अलिक माथि माथि चाहिँ राम्रो हुन्छ, किनकि बस्तीमा यसो गोरु सोरु छिर्ने हुनु पर्यो, अलिकति आफू पनि यता मोलजोल गर्दाखेरि फेरि त्यसको फेदमा अरू सब्जीहरू पनि हामी लाउँछौँ, मिक्स फार्मिङ, अब सागहरू
0: त्यो बारीको पाटामा बिचबिचमा लाउनु भयो कि छेउछेउमा,
1: त्यो डिस्टेन्स हेरेर, कोही भित्तामा पनि छ, कोही छेउमा पनि छ, अलिक ठुलो कानलाई छ भने बिचमा पनि लगाएको छौँ।
0: सिडलिङ जब रोप्छौँ
1: हजुर,
0: कुन सिजनमा लगाउने
1: हजुर, विशेष गरेर यो जुन जुलाईमा नि हामीले त्यो सिडलिङ चाहिँ सार्यौँ भने एकदमै बढ्ने, त्यसको जुन चाहिँ सर्ने भनौँ न है, त्यसको चाहिँ एकदमै सम्भावना राम्रो हुन्छ।
0: भनेपछि यो जेठ असार,
1: जेठ असार चाहिँ हजुर नेपाली
0: भनिन्छ नि, जेठमा जेठ साउन्डमा चाहिँ खान्छौ
1: हजुर हजुर,
0: र कुनै पनि बिरुवाहरू रोप्नुपर्छ भने जेठमा जेठ छिटो चलिहाल्छ, र जेठ असार जुन जुलाईमै हामीले लगाउनु पर्यो
1: हजुर हजुर।
0: लगाएको कति वर्षमा चाहिँ त्यसले उत्पादन दिनु थाल्छ?
1: यो लगाएको 3 वर्षदेखि चाहिँ यसले फर्स्टमा चाहिँ बेसी फल्दैन, दुई तिनवटा फर्स्टमा त फेरि त्यो जुन चाहिँ फुल छ त्यो पनि झर्दो रहेछ, त्यहाँबाट अलिक म्याच्योर भयो भने चाहिँ त्यसले दिनु थाल्छ।
0: फसल दिनु थालेपछि एक टाइममा कति जस्तो उत्पादन हुन्छ?
1: एक टाइममा एउटा बोटबाट त्यही 15-20 केजी चाहिँ हुन्छ
0: हजुर,
1: त्यहाँबाट त्यो जति मेच्योरिटी हुँदै जान्छ त्यो चाहिँ अलिक बढ्दै जान्छ
0: हजुर
1: हजुर,
0: अझै बेसी दिन्छ
1: हजुर। यो पनि सर अलिक भेराइटी हुँदैछ, कोही ठुलो खालको हुन्छ रन सेपमा, कोही चाहिँ फेरि त्यो अलिक लाम्चो आँप जस्तो, त्यस्तो पनि हुँदैछ।
0: मेरो
1: चाहिँ दुईटा भेराइटी छ, एउटा ठुलो खालको पनि छ त्यो जुन चाहिँ एकदम डोलो डोलो रन सेपमा छ, अन्त एउटा चाहिँ फेरि त्यो आँप जस्तो अलिक लाम्चो पनि छ।
0: र विशेष अब धेरैजना कृषकहरूले धेरै परिकारको

0: धेरै टाइपको कृषि गरेको हुन्छ, खेती गरेको हुन्छ, सागसब्जी लगाएको हुन्छ, तपाईँले एउटा नयाँ सोच्नु भयो अब कार्डो लगाउँछु भनेर, यो सोच तपाईँलाई कहाँबाट आयो, कहाँबाट प्रेरणा लिएर यो सुरु गर्नुभयो?
1: सर, यो सोच चाहिँ हाम्रो क्यास क्रप चाहिँ हाम्रो सुन्तला थियो, सुन्तला अब सकिसकेपछि हामीले त केही न केही सोच्नु पर्यो, जेनेरेसन टु जेनेरेसन केही न केही क्यास क्रप छ भने चाहिँ अलिकति एग्रिकल्चरमा सपोर्ट हुन्छ। त्यही कारणले यो चाहिँ अब सबै सोच्दा फेरि जुनसुकै लाउँछु भन्दा पनि त्यो इन्भाइरोमेन्टले सुट गरेन भने त्यो हाम्रो मेहनत त्यतिकै बेकार जान्छ। र सबै सोच्दाखेरि बुझ्दाखेरि त्यो हाम्रो बेल्ट जुन चाहिँ छ त्यसमा चाहिँ एभोकाडो नै अलिकति गरम गरम पनि छ, त्यस्तो जाडो पनि होइन, त्यस्तो गरम पनि
0: होइन,
1: हजुर पार्लियर पाटा। त्यही कारण त्यो सोचेर चाहिँ अलिक हाम्रो अफसरहरू जो हुनुहुन्छ है हाम्रो एग्रिकल्चर हर्टिकल्चर उहाँहरूसँग अलिक कन्सल्ट गरेर चाहिँ उहाँले त्यो सजेसन गर्नुभयो, त्यही अनुसार चाहिँ हामीले कोसिस गरिराख्छौँ।
0: अब फलाउनुहुन्छ त्यसलाई मार्केटिङ गर्नुपर्ने हुन्छ, जब कृषकले कुनै पनि कुराहरू उत्पादन गरिन्छ त्यसलाई बिक्री बिखान गर्नै पर्छ। अब यसको मार्केट चाहिँ तपाईँहरूले कहाँ लगेर कुन मार्केटमा दिनुहुन्छ, प्रति केजी कसरी बेच्नुहुन्छ?
1: हजुर, यो चाहिँ हाम्रो अहिले कम्ती भएको कारणले लोकल मार्केट हाम्रो रम्फू छ, हामी रम्फूमा 150-200 चाहिँ पर केजी हामीले दिन्छौँ। र इन फ्युचर यो राम्रो पनि छ, एकदम हेल्थको लागि पनि एकदम राम्रो भएको कारणले हामीले त्यो अल्टरनेटिभ सोचेर अलिकति कोसिस गर्दैछौँ।
0: हजुरले हेल्थको विषयमा कुरा निकालिहाल्नु भयो, हेल्थको लागि चाहिँ के के कुरामा यो लाभदायक छ एभोकाडो?
1: यो चाहिँ रिच प्रोटिन भन्दैछ, यसमा चाहिँ एभाइलेबल छ भनेर, अन्त यो चाहिँ अलिकति बिमारीहरूले जो प्रोटिनको कमी छ है आफ्नो शरीरमा उहाँहरूले चाहिँ, अन्त यो कस्मेटिकमा पनि युज हुन्छ भन्नेहरू सामाजिक सञ्जालतिर आइरहेको छ, जुन चाहिँ फेस वासहरू छ यो नेचुरली अब यसलाई एलोभेरासँग मिलाएर है नेचुरली लाउँदा पनि यसको ब्राइटनेस अब आउँछ भन्ने कुराहरू चाहिँ आएको छ।
0: विगत सालमा कति केजी जस्तो उत्पादन गर्नुभयो?
1: अहिले ट्रायल बेसिस छ, र लास्ट इयर चाहिँ हामीले बेसी भन्दाखेरि 2 क्विन्टल जस्तो चाहिँ हामीले मार्केटमा
0: बेच्यौँ। के भावमा बेच्नु भयो?
1: हामीले त्यही हो, हामीले एकैचोटि बेचेन, हप्तै पछि अब त्यहाँ पनि हामी तलब गएर दिन्छौँ खरिदीलाई भनौँ न, उहाँहरूले चाहिँ बेच्नुहुन्छ। यो रम्फूमा त सम्भव छैन, अब सबले हाम्रो अलिअलि साथीहरू पनि हुनुहुन्छ, उहाँहरू पनि इन्ट्रेस्टेड हुनुहुन्छ। इन फ्युचर चाहिँ हामीले जसरी पहिला सुन्तला बेच्थ्यौँ है अलिक मार्केटमै लगेर सिलगढीतिर भयो भने, हाम्रो त अहिले सिक्किममा सिमफेटले पनि उहाँहरूले पनि हेल्प गर्नुहुन्छ मार्केटिङको लागि, उहाँहरूसँग पनि यसो सरसल्लाह गरेर लार्ज स्केलमा निक्लेको खण्डमा हामीले त्यसरी सोचेको छौँ मार्केटिङको लागि।
0: विशेष गरेर अब यस्ता उन्नतिशील किसान दाजुभाइ दिदीबहिनीहरूलाई सिक्किम सरकार बागवानी विभाग कृषि विभागले पनि सहयोगहरू गर्ने गरेको छ, बिजनहरू बिउहरू दिने गरेको छ, के कुराहरूको कमी छ कृषकलाई उहाँहरूले त्यसलाई इनिसिएटिभ लिएर पूर्ण गर्ने कामहरू गरिरहेको छ नि, हजुरले यस्ता सहयोगहरू पाउनु हुँदैछ या छैन?
1: होइन, यो त एकदमै गभर्मेन्टले त हामीलाई दिइरहनु भएको छ, जे अब यो कृषिको क्षेत्रमा पानी चाहिँ एकदमै इम्पोर्टेन्ट छ, र उहाँहरूले ड्रिप इरिगेसन भयो, यो सिन्ट्याक्सहरू भयो, अहिलेको प्रविधि अनुसार अहिलेको जमाना अनुसार जुन चाहिँ ड्रिप इरिगेसन छ कम्ती पानीले पनि धेरै खेती गर्ने उहाँहरूले त्यस्तो प्रोभाइड गर्नुभएको छ। र योभन्दा अलिक अगाडि पनि है हाम्रो भर्मी कम्पोस्टहरू पनि भयो, यो अर्ग्यानिक फार्मिङको लागि त्योबाट पनि हामीले सहयोग पाइरहेको छौँ, र कृषकहरूले ओभरअल सहयोग पाइरहेको छ, गभर्मेन्ट पोजिटिभ हुनुहुन्छ, र हाम्रै उन्नतिको लागि है हाम्रै इन्कम जेनेरेसनको लागि उहाँहरूले खटिरहनु भएको छ, राम्रै छ सरकारको तर्फबाट पनि।
0: र यो प्रोत्साहन राशि पनि सम्बन्धित विभागले दिने गरेको छ नि,
1: इन्टेन्सिभ भन्नुभयो,
0: कतिवटामा 20 रुपियाँ प्रति केजी, अलैँचीहरू हो भने 100 रुपियाँ प्रति केजी, दुधमा भने 8 रुपियाँ प्रति लिटर दिने गरेको छ नि, जस्तै एभोकाडोमा चाहिँ कति पाउनुहुन्छ?
1: यो एभोकाडोमा चाहिँ यसमा चाहिँ मैले उयो रिसर्च गरेको छुइनँ, यो एभाइलेबल छ छैन, र यो हाम्रो डेयरीबाट चाहिँ हामीले पाउँदैछौँ, हामी दुध पनि लाउँछौँ र हामीले गाई पनि पालेको छौँ, फेरि हाम्रो जुन चाहिँ अर्ग्यानिक फार्मिङ गर्दा विदाउट गाई गाईको बेगर चाहिँ हाम्रो यो सम्भवै छैन, र गाई चाहिँ प्रत्येक कृषकले पाल्नु भएको छ र पाल्नु जरुरी पनि छ, किनकि सिक्किम चाहिँ अर्ग्यानिक स्टेट भएको कारणले, र यो दुधमा चाहिँ हामी इन्सेन्टिभ पाइरहेको छौँ 8 रुपियाँ पर लिटर,
0: किनभने सिक्किम राज्य चाहिँ विश्वमै चिनारी बनेको छ कि जहाँ चाहिँ पूर्ण रूपले जैविक खेती हुन्छ, हामीले यहाँ जैविक उत्पादन गर्नुपर्छ भने प्रशस्त मलहरू पनि उत्पादन गर्नु
1: पर्यो,
0: र गाई पाल्यो भने एकदमै मुनाफा छ नि त, मल जल मल बिक्यो पनि, मल पनि एकदमै काममा आयो, अनि बोट बिरुवाहरू पनि सप्रियो, खेतीपाती पनि त राम्रो भयो, र त्यही उद्देश्यले हजुरले गाई पाल्नु भएको छ?
1: गाई एकदम जरुरी छ, गाई मेरोमा 5 वटा गाई थियो र केही वर्ष अगाडि मैले बेचे, र अहिले चाहिँ 2 दुना छ र 1 बाछी छ, त्यो पनि भरना भएको छ, त्यसरी हामी गाई चाहिँ पाल्दैछौँ।
0: प्रत्येक दिन कति लिटर दुध उत्पादन गर्नुहुँदैछ?
1: प्रत्येक 20-23 लिटर सम्म चाहिँ हामी लाउँछौँ।
0: हजुर, यो दुध सिक्किम मिल्क युनियन,
1: सिक्किम मिल्क युनियन
0: जसलाई दिँदाखेरि चाहिँ त्यहाँबाट प्रोत्साहन राशि पनि?
1: हजुर, एकदमै हाम्रो जिपियु चाहिँ बुदाङ कमिटी जिपी हो। यहाँबाट चाहिँ धेरै मात्रामा दुध चाहिँ युनियनमा आउँदैछ र विदिन हाम्रो एउटा जिपीकेमै हाम्रो 9-10

0: एउटा चाहिँ डायरी युनिट छ हाम्रो ब्लकमा चाहिँ, र बुदाङ भन्ने ठाउँ छ, त्यहाँबाट त एकदमै हाम्रो पाक्योङ डिस्ट्रिक्टको टप हो, राम्रै छ हाम्रो गाई पालनहरू हाम्रो गाउँतिर, हामीले पनि पालिरहेको छौँ।
1: अब यो घाँसहरूको व्यवस्था गर्नुपर्ने हुन्छ गाई पालनको लागि है, तपाईँले त्यो घाँसहरूको खोलेहरूको व्यवस्थाको लागि आफ्नै जग्गा जमिनमा प्रशस्त घाँसहरू लगाउनु भएको छ या छेउछाउमा कहीँ किनेर गर्नु भएको छ?
0: किनेर त छैन, मेरो अलिक घरमासतिर हाम्रो दिदी हुनुहुन्छ, उहाँहरूको ब्यारल लेन्थ थियो है एकदम जहाँ उयो सुक्खाबारी, र उहाँहरूसँग यसो लिजमा मिलाएको छु र त्यहाँ मैले घाँस लगाएको छु। घाँस चाहिँ सिजनल्ली पनि छ अन्त यस्तो रुख घाँस पनि छ। अब सिजनभरि घाँस काटिसके पनि गिनी घाँस छ, त्यो घाँस काटिसके पनि अब सुक्खा जब लाग्छ त्यतिखेर पनि घाँसको चाहिँ एकदम दुःख नहोस् भनेर चाहिँ हामीले त्यो निभार भयो, बर भयो, पातलै भर, रानी भर, त्यस्ताहरू काँप्रा भयो त्यसरी चाहिँ, अन्त एकदम त्यो राम्रो चाहिँ किम्बु, यो किम्बु पनि खोली पनि हुन्छ, घाँस पनि हुन्छ, त्यो पनि लगाएको छु।
1: किनभने अब ग्वालाको रूपमा चिनिएपछि राम्रो उत्पादन हुन्छ है, र दुधिलो घाँसहरू या दुध आउने घाँसहरू चाहिँ लगाउनु
0: जरुरी छ, जरुरी छ।
1: यो पनि त हाम्रो जति पनि गाई पालन कृषक दाजुभाइहरू हुनुहुन्छ उहाँहरूले जान्नुपर्ने कुरा
0: एकदम
1: होइन, राम्रो घाँसहरू लगाउनु पर्यो, किनभने जुनसुकै घाँसले दुध आउँदैन, कसैले दुध सुकाउँछ भन्ने पनि सुनेको छ नि, त्यसलाई कतिको मान्नुहुन्छ?
0: अनि यो त एकदम अभियसली यो जुन चाहिँ घाँसको भेराइटी राम्रो परेन भने अन्तर भइहाल्छ। अब नराम्रो घाँस हामीले गाईलाई दियौँ भने खोले पानी त्यस्तो अलिक मिलेन भने 2-3 लिटर पर डे नै डिफरेन्स भइहाल्छ। त्यही कारणले खोले घाँसहरू चाहिँ प्रशस्त मात्रामा आफू नै बारीमा छ भने चाहिँ एकदमै राम्रो हुन्छ।
1: गाई चाहिँ सिक्किम सरकार पशुपालन विभागले प्रदान गरेको हो या आफ्नै निजी हो?
0: हजुर, यो चाहिँ मेरो निजी हो।
1: र जति पनि गाईको मलहरू अब निस्किन्छ है, त्यो मलहरू सम्पूर्ण एभोकेडो बाहेक खेतीमा प्रयोग गर्नुहुँदैछ?
0: हजुर, त्यसको बाहेक हामी मिक्स अब सबै कुरो खेती गर्छौँ, अब बिहे पनि रोप्छौँ है, स्पेसली अलिक डल्ले रोप्छौँ, डल्ले चाहिँ अलिकति राम्रो त्यसको मार्केट छ, कम्तीमा पनि राम्रो, फर्स्टमा त 300 सम्म पनि बिक्छ, नबिकेको 100 पर केजी चाहिँ बिक्छ, बिक्छ खोर्सानी।
1: विशेष तपाईँको अहिले सर्ट टर्म क्यास क्रप चाहिँ के लगाउनु भएको छ?
0: अहिले चाहिँ खोर्सानी छ, अलिकति
1: डल्ले
0: खोर्सानी छ, अन्त त्यहाँबाट बी बी अलिक राम्रो छ, अन्त डल्ले खोर्सानी बी त्यस्तै छ सर, अन्त यसो करेलाहरू चाहिँ अलिकति जुन चाहिँ छिट्टो कन्टिन्यू त्यसले चाहिँ प्रोडक्ट दिइरहन्छ, वान्स लगाएपछि 6 महिना जस्तो कन्टिन्यू दिएको कारणले चाहिँ अलिक राम्रो हुन्छ सर।
1: अब यो सबै गर्नुको लागि गाई पाल्नु भएको छ हजुर, एभोकाडोको रुखलाई पनि गोडमेल गर्नु पर्यो
0: हजुर,
1: टाइम टाइममा सुकौरो लाग्यो भने पानी लाउनु पर्यो, अब यो सबै गर्नुको लागि मेन पावरको जरुरत हुन्छ नि
0: हजुर,
1: यो मेन पावर चाहिँ कसरी व्यवस्था गर्नु भएको?
0: यो मेन पावर चाहिँ कन्टिन्यू चाहिँ छैन, अब प्राय हाम्रो बस्तीमा हामी खेताला भन्छौँ है, खेताला चाहिँ हामी टाइम टाइममा लाउँछौँ, र अरू काम जुन चाहिँ घाँसहरू छ घरको मेम्बर है हामी मिलेर गर्छौँ, र खोले घाँस खोले आफ्नै बारीमा भएको कारण त्यस्तो टाढो पनि जानु पर्दैन, त्यो चाहिँ आफै गर्छौँ, र जुन चाहिँ खेती छ खेतीको लागि चाहिँ हामी टाइम टाइममा खेताला लाउँछौँ, वान्स टाइम लगायो भने धेरै काम भइहाल्छ, फेरि त्यो यसको अब सिजन हेरेर गोड्ने टाइममा भने फेरि लाउँछौँ, त्यसरी मिलाउँछौँ सर।
1: हजुर, गर्दाखेरि खेताला लाग्छ, माउ निकाल्दा खेताला लाग्छ, त्यस्तै गर्नुहुन्छ?
0: 3 खेप गोडेपछि चाहिँ म्याचो हुन्छ हाम्रो जिन्जर चाहिँ, अदुवा
1: चाहिँ
0: त्यसरी नै टाइम टाइम हजुर, अदुवा चाहिँ अलिक कम्ती छ सर, टर्मेरिक चाहिँ अलिक राम्रो छ कि सर कन्टिन्यू, यो क्यास क्रपमा हाम्रो जिन्जर चाहिँ अब अदुवा चाहिँ अलिकति कम्ती नै छ भाउ पनि, अन्त अहिले चाहिँ अलिकति मैले ट्राई गरेको छु त्यो टर्मेरिकमा चाहिँ एउटा त्यो कालो हुन्छ नि त्यो मेडिकल भ्याल्यु पनि त्यसको रहेछ, यसपालि चाहिँ अलिकति रोपिरहेको छु त्यो कस्तो हुन्छ भनेर, कालो बेसर हजुर।
1: विशेषता के छ कालो बेसर?
0: यो कालो बेसरमा चाहिँ सर यो विशेषता जुन चाहिँ भुँडीको जति पनि घाउ हुन्छ अन्ड्रमा भएको है, त्यसलाई चाहिँ अलिकति छिटो भन्दा छिटो चाहिँ त्यसले रिकभर गर्ने,

0: हाम्रो सबै क्रिस्चियन वर्ग कृषक जो हुनुहुन्छ त्योपट्टि गयो भने चाहिँ क्वालिटीमा गयो भने चाहिँ हाम्रो अलिकति फाइदा छ, क्वान्टिटीमा चाहिँ निकालिहाल्छ हाम्रो अब त्यस्तो 10 एकर 15 एकर 20 एकर 25 एकर त कसको छैन जमिन, बेसी भनेको 5 एकरदेखि 10 एकर प्राय किसानहरूको छ। त्यही कारण बरु क्वालिटीको निकाल्यौँ, राम्रो निकाल्यो, कम्ती निकाल्यो भने जुन चाहिँ प्रोडक्सन अरूले निकाल्छ त्यसमा कम्पेयर गर्न सकिन्छ।
1: जग्गा चाहिँ छ तर बन्जर हुँदै गएको छ है,
0: त्यो पनि
1: हुँदैछ, खेती लगाउने मान्छे कम भयो, सबै रोजगारीको पछि पछि गयो, जहाँ उत्पादन बेसी हुन्छ जसले बेसी मुनाफा दिन्छ नि त्यसपट्टिबाट चाहिँ हामी वञ्चित भयो जस्तो लाग्छ। जति पनि उत्पादन हुन्छ बिहीहरू भयो है, यो सागसब्जी घरमै प्रयोग गर्नुहुन्छ या बेच्नुहुन्छ?
0: हजुर, घरमा डल्ली खोर्सानी त प्राय बेच्छौँ, किनकि घरमा त अब कम्ती युज हुन्छ,
1: खाइसक्ने कुरा होइन,
0: खाइसक्ने कुरा होइन, अन्त मार्केटमा नि अलिक राम्रो भ्यालु छ यसको चाहिँ। बिहाहरू पनि बेच्छौँ सिजनमा हो, अन्त जति खान्छौँ त्यो उब्रेको चाहिँ बेच्छौँ, त्यही हो मिक्स फार्मिङ गर्दा चाहिँ त्यो फाइदा हो।
1: किसानहरूले अब खेती त गरेको छ नि है, कतिवटा जग्गाबाट गुनासोहरू आउँछ कि वन्य प्राणीले हाम्रो जति पनि क्रप्सहरू छ सबै क्षति गर्छ भनेर। हजुरको जग्गामा यानि कि त्यो सेन्ट्रल पाण्डाम साजुङ एरियामा चाहिँ वन्य प्राणीले के कस्तो क्षतिहरू पनि आइरहेको छ या छैन?
0: होइन सर, यो कुरामा त हाम्रो गाउँ पनि अछुत छैन बाँदरदेखि, नट ओन्ली बाँदर, हाम्रो वन्य जीवहरू पनि धेरै बढेको छ। जुन चाहिँ रातको कुरा गरौँ भने दुम्सी लाग्छ, बँदेल राख्छ, इभन अहिले मिर्ग पनि छ, मिर्ग पनि लाग्छ, इभन हाम्रो अलिक लोअर बेल्टमा चाहिँ मजुर पनि छ। यो समस्या त सिक्किममा प्राय प्राय सबैतिर छ, तर यसको लागि चाहिँ अब एकदमै अब त्योसँग जोगाएर मात्रै खेती चाहिँ हुँदैछ, समाधान चाहिँ खोज्नुपर्छ सर। यो चाहिँ अब गभर्मेन्टले पनि यसमा अलिकति ध्यान दियो भने कृषकहरूलाई अलिक सहायता हुन्छ। यो पनि कारण मान्छे नै हो सर, मान्छेले चाहिँ के गर्यो भने जति जंगलहरू छ त्यसमा डिस्टर्ब गर्यो मान्छेले। अब जंगल गइसकेपछि सबै कुरो ल्याउँछ, एउटा त्यो गोक्लेतो भन्थ्यो पहिला, अब त्यो सुँगुरको चारो भन्थ्यो, त्यो पनि लिएर बेच्ने कुरा गर्छ, त्यो यसो माने जस्तो हुन्छ, त्यो पनि अब बाँसको टुसादेखि लिएर केही त छोड्दैन, बेच्यो बेच्यो। तर एउटा त्यो फ्याक्ट्री छ, त्यो फ्याक्ट्री पनि त्यो सुकाएर त्यो सुगर फ्री सुगरको दबाई भन्दै त्यो बेचिसकेपछि बाद विचार बाँदरले के खस जंगलमा, अन्त उनीहरू त गाउँ नै आउने हो। गाउँमा आइसकेपछि फेरि गाउँमा सबले खेती गरेको छैन, हाम्रो बाबाहरूको टाइममा चाहिँ सबले खेती गर्ने हो सर, सबैको घरको खेती हो र सबले मकै छर्थ्यो, अनि त्यतिखेर बाँदरले अलिअलि खाँदा पनि अगाइहाल्छ, अहिले चाहिँ कम्ती खेती पनि गर्छ, त्यो कारणले जसकोमा छ त्यसमा चाहिँ बेसी एट्र्याक्टिभ पनि भइरहेको छ। र अब गभर्मेन्ट अफ सिक्किम फरेस्ट डिपार्टमेन्टलाई चाहिँ म आग्रह गर्न चाहन्छु तपाईँको माध्यमद्वारा है, जति प्लान्टेसन हामी जंगलमा गरिन्छ है फरेस्टमा, त्यो हामी पनि अलिक स्वार्थी छौँ, हामीलाई चाहिने मात्रै है टिक भयो, सखुवा भयो, साल भयो, त्यो मात्रै रोप्दैछौँ, आफ्नो फाइदा मात्रै हेर्छ। तर गभर्मेन्टले चाहिँ अब जंगलमा रोप्दाखेरि त्यो एरियामा अम्बक हुन्छ भने अम्बक, लिची हुन्छ भने लिची है, अब के हुन्छ त्यो पनि आँप पनि हुन्छ, त्यो रोपिदियो भने चाहिँ जंगलमै अब बाँदरहरू पनि उनीहरू त्यतै अल्मलिन्थ्यो, त्यतै खान्थ्यो, अन्त त्यो पनि अलिकति प्रोग्राम बनाइदिनु भयो भने चाहिँ कृषकहरूलाई अलिकति गाउँतिर बाँदर नआउने हुन्थ्यो भन्ने मेरो चाहिँ आफ्नो पर्सनल भ्यू राख्न चाहन्छु।
1: तपाईँ एकदमै उत्पादक हुनुहुन्छ, तपाईँ भूतपूर्व पञ्चायत पनि हुनुहुन्छ, र तपाईँको जुन चाहिँ वार्डमा खेती अथवा केबाट चाहिँ विशेष चिनारी बनाइसक्नु भएको छ, ज्यादा मात्रामा त्यहाँका कृषकहरू केमा चाहिँ निर्भर हुनुहुन्छ?
0: हाम्रो गाउँमा चाहिँ यही मिक्स फार्मिङ गर्नुहुन्छ प्रायले हो, सबै कुरो रोप्ने र त्यो मार्केट हाम्रो रम्फू नै हो, त्यही लाने गर्नुहुन्छ, र त्यही हो अब हाम्रो फ्युचर चाहिँ एभोगाडा मिन्स अब फाम्पलमै छ भन्ने हामीले सबले बुझिसकेको छौँ। त्यसको अल्टरनेटिभ अन्त अर्को चाहिँ सर निम्बु जुन चाहिँ छ एकदमै मार्केटमा एकदम त्यसको सर्टेज भइरहन्छ, हामीले इभन किन्यौँ भने 20 रुपियाँको 3 टा मात्रै पाउँदैछ, हजुर, अन्त त्यो पनि अब है डिपार्टमेन्टले प्रोभाइड गराउनु भन्ने हाम्रो कृषकहरूले त्यो पनि गर्यो भने एउटा अल्टरनेटिभ क्यास क्रपको छ सर, हामीले त्यो पनि सोच्दैछौँ, त्योपट्टि लाग्नुपर्छ होला भनेर।
1: उन्नतिशील किसानलाई सिक्किम सरकारले एक्सपोजर ट्रिपहरू पनि दिने गरेको छ, अर्को राज्यहरूमा गएर सिकुन हेरुन भनेर है, र यस्ता अवसरहरू हजुरले प्राप्त गर्नुभयो या छैन?
0: अहिलेसम्म चाहिँ गएको छैन, भन्दाखेरि एकखेप हामी 2010 ब्याम्बो मिसनबाट चाहिँ एकखेप हामी दिल्ली गएको छौँ, त्यहाँ चाहिँ गएको थियौँ
1: एग्रिकल्चर,
0: त्यो फार्म एग्रिकल्चर बेस्ड त थिएन, त्यो ब्याम्बोको थियो, ब्याम्बो मिसन, र यो ब्याम्बोको के सामानहरू बनिनु सक्छ र इन फ्युचर के हुन सक्छ त्यो विषयमा अलिकति हामीले जानकारी लिएको थियौँ।
1: त्यसलाई गाउँमा ल्याएर इम्प्लिमेन्ट गर्नुभयो?
0: त्यो त हामीले जस्ट गएर नलेज मात्रै लिएर आयौँ, त्यो चाहिँ इम्प्लिमेन्ट चाहिँ गर्नु
1: हुँदो रहेछ भन्ने भयो नि त,
0: हजुर हजुर,
1: जानकारी हुनु नै ठुलो प्राप्त गर्नुभयो। एभोकाडो हामीले रोगको बारेमा कुरा गरेका छैनौ, यदि किटाणु लागे कस्तो दबाईहरू प्रयोग गर्नुहुन्छ रोकथामको लागि?
0: यो एभोकाडोमा स्पेसली यो हाम्रो नयाँ प्लान्ट भएर होला हो, त्यसमा अहिले चाहिँ त्यो किराले एट्याक गरेको छैन, सायद त्यो इन्भाइरोमेन्टमा त्यो एभोकाडोलाई उयो गर्ने किरा पनि नहुनु सक्छ, र अहिले समस्या चाहिँ आएको छैन, जस्तो सुन्तलामा एकखेप आएको थियो।

0: सखापै भयो त्यो खालको चाहिँ अहिले फर्दर चाहिँ आइहालेको चाहिँ छैन हजुर.
1: सुन्तला चाहिँ कस्तो छ हजुरको?
0: सुन्तला त एकदमै नाम निशान छ नि
1: सर,
0: एकदमै राम्रो हजुर.
1: त्यहाँ हुन्थ्यो है
0: हाम्रो यो साजुङ त्यहाँ तल आँप डाँडा भन्ने त टप हो सर.
1: हजुर
0: हाम्रो गाउँमा एउटा घरबाटै तीन टाटासम्म पनि एकजनाबाट निक्लिन्थ्यो. त्यही बोरर
1: हजुर,
0: विशेष गरेर चाहिँ त्यो बोरर किराले जब खाने थाल्यो त्यो रुख छेड्छ, त्यो रुख छेडिसकेपछि त्यो रुख चाहिँ पहेँलो हुन्छ सर. पहेँलो भइसकेपछि चाहिँ त्यो केही गर्दा पनि हुँदैन. हाम्रो कृषकहरूले आफ्नो उपाय लाउनु भयो, कोहीले पेट्रोल लाउनु भयो, कोही मट्टी तेल लगाए, कोहीले के लगाए, कोही केही लगाए, तर पनि त्यो सम्भव भएन. र यसलाई जोगाउनुको लागि एमजी नरेगाबाट 2008 पनि हामीले एकखेप कोसिस गर्यौं, तर त्यो झ्याउहरू खुर्किने भयो, त्यहाँ निला तुतु त्यो पनि लाउने गर्यौं, तर त्यसले पनि सम्भव चाहिँ भएन. र
1: रासायनिक पदार्थहरू यहाँ चलाउन पाइँदैन,
0: त्यो पाइँदैन,
1: जैविक गर्नु पर्यो. कसैले भन्नुहुन्छ नि गाईको गौतहरू हाल्दा पनि कतिवटा किटाणुहरू भाग्छ भनेर.
0: हजुर हजुर,
1: हो यो कुरा,
0: यो त एकदमै ठिक हो यो कुरा त. जुन चाहिँ यो गाई गौतमा छ त्यसमा चाहिँ अलिकति पावरै छ जुन चाहिँ किटाणुहरू भाग्ने. अन्त त्यसको साथसाथमा हामीले जुनै रूपमा जुनै फलमा त्यस लगायौँ भने त्यसको अलिकति प्रोडक्सन पनि राम्रै हुन्छ सर. यो एउटा अल्टरनेटिभ चाहिँ छ.
1: हजुर हजुर, किनभने हामीले यहाँ जैविक गर्नु पर्यो, जैविकै दबाईहरू लाग्नुभन्दा अगाडि नै त्यसलाई रोकथाम गर्ने कोसिस गर्नु पर्यो.
0: हजुर,
1: सुन्तलालाई पनि त्यो स्टेम बोरालाई रोक्ने कुनै उपायहरू छैन, किनभने त्यो खानु पस्नुभन्दा पहिला हामीले के गर्दा चाहिँ त्यसबाट बचाउन सकिन्छ?
0: त्यो लार्वा जुन चाहिँ छ नि सर, मेरो चाहिँ पोइन्ट अफ भ्यूमा त्यो लार्वा जुन चाहिँ जुन टाइममा उनीहरूको प्रोडक्सन हुन्छ त्यतिखेर नै त्यो जोत खोन राम्रो भयो भने चाहिँ सायद त्यो त्यतिखेर नै त्यो प्रोडक्ट त्यो लार्वाहरू भयो त्यो मेच्योर हुनु पाउँदैन होला. त्यो भुइँबाट नै निक्ल्यो, त्यहाँबाट चाहिँ रुखमा पस्ने.
1: हजुर, अर्को कुरा अब बर्खायाममा पुरा झारहरू उम्लिन्छ, सफा पनि राख्नु पर्यो वरिपरि है. अब यो असारको महिना छ, असार साउनहरूमा पुरा अब झरिले गर्दा झार हुन्छ, त्यो झारहरू सफा राख्यो भने पनि
0: अलिकति बच्छ
1: भन्ने लाग्यो मलाई पनि.
0: हजुर, जुन चाहिँ त्यसको मेच्योरिटी त्यो जुन चाहिँ सोयलमा जान्छ अब किराहरू त्यही उनीहरूले अन्डा पार्छ, लार्वा त्यहीँ छोडेको हुन्छ, र त्यो छोडेर जब ऊ मेच्योर हुन्छ त्यो बाहिर निक्लिन्छ. बाहिर निक्लेर चाहिँ फर्स्ट जाने चाहिँ सुन्तलै हुन्छ छेउमा. अन्त सुन्तलै दुलो पार्न थालेपछि चाहिँ त्यो चाहिँ सकारै हुन्छ. त्यो गोडगाड त्यो खेती गरिरह्यो भने कन्टिन्यू गर्यो भने चाहिँ सायद त्यो चाहिँ हुन सक्छ कि भन्ने मेरो पोइन्ट अफ भ्यू. तर साइन्टिफिकल्ली चाहिँ त्यो के छ त्यो चाहिँ अब अलिकति मलाई नलेज भएन.
1: र हजुरले एभोकाडो खेती गर्नु भएको छ, अब मनक्कै फल्ने टाइम हुँदैछ, अनि गाई पालन छ, साग सब्जी छ, सम्पूर्ण खेती खर्च काटेर खाएर मुनाफा मात्रै सालाना कति प्राप्त गर्नुहुँदैछ?
0: मुनाफा चाहिँ अब घरहरू चल्छ, त्यस्तो अब उयो पनि हुँदैन. त्यसमा सबै खर्चहरू काटेर 2 चाहिँ बस्छ, 2 लाख 2.5 चाहिँ.
1: हजुर, अन्त 2 लाख राखिदिउँ न एभरेज है, कति खाइन्छ गाउँ घरमा, कति बाँडिन्छ है, दिने बाँडेर खाने चलन हुन्छ नि त. अनि आफ्नो परिवार पनि चल्यो, किन्नु परेन, बजारमा निर्भर हुनु परेन.
0: हजुर,
1: बहुत फाइदा पुग्यो होइन, सानो कर्मचारी भन्दा चाहिँ खेती गर्न एकदम बेस्ट.
0: हजुर,
1: जैविक खाना पाइयो.
0: हजुर, त्यो चाहिँ आफ्नो हेल्थको लागि पनि राम्रो भयो.
1: ज्यू र राईज्यू, अब कार्यक्रमको अन्तमा है, हाम्रो समयको अवधि पनि सकिन लागेको छ, जाँदा जाँदै जति पनि आकाशवाणी गान्तोक सुनेर बस्नुभएका अति आदरणीय श्रोताहरू हुनुहुन्छ, पढे लेखेका शिक्षित भाइ बहिनीहरू हुनुहुन्छ, उहाँहरूलाई हजुर एक अनुभवी कृषकको नातामा एउटा सल्लाह अनि सुझाव दिनुपर्दा कस्तो सल्लाह र सुझाव दिन चाहनुहुन्छ यो पनि छोटकरीमा प्रस्तुत गरिदिनुहोस् न.
0: सर, मेरो तर्फबाट सुझाव, जो एजुकेटेड हुनुहुन्छ है अहिलेको जमानामा, यो खेती भन्ने चाहिँ यस्तो कुरा हो, यो चाहिँ हाम्रो परम्परा, हाम्रो एन्सेस्टरले गर्नुभएको, यसलाई चाहिँ मास्नु हुँदैन. एज अ आफ्नै किचन गार्डन नै किन नहोस् है, अलिकति चलाएर है, आफ्नै अर्ग्यानिक बनाएर आफूले खाएको जस्तो चाहिँ हुँदैन. अहिले एआईको जमानामा है सबै कुरो सर्टकट छ, तर पनि जुनै प्रविधि आयो भने, जुनै टेक्नोलोजी आयो भने, यो कृषि चाहिँ यस्तो क्षेत्र हो जुन बेगर चाहिँ संसार चल्दैन. पहिला जुन चाहिँ इम्पोर्टेन्ट थियो यो खेतीको, अहिले पनि त्यति नै छ, इन फ्युचर पनि त्यति नै हुन्छ. र अहिले एआईको जमानामा पनि यसको चाहिँ महत्व चाहिँ हामीले बिर्सिनु हुँदैन. र जस्तो एजुकेटेड भए पनि यो खेतीको बारेमा चाहिँ अलिकति आफूले पनि प्र्याक्टिकल्ली गर्यो भने कमिङ जेनेरेसनलाई पनि सिकाउनु पर्छ. र अर्ग्यानिक भएपछि आफू पनि है इभन किचन गार्डन नै हामीले सेयरिङ भने पनि हामीले धेरै नलेज पाउँछ. यो माटोबाट हामीले धेरै कुरा हामीले पनि है प्राप्त गर्न सक्छौँ, कतिवटा कुराहरू. यो माटो खेलाउँदाखेरि पनि जाति हुने कुरा छ. र यो हामीले कृषिलाई चाहिँ कृषक कृषि यो जुन एग्रिकल्चरलाई चाहिँ भुल्नु हुँदैन भन्ने चाहिँ म सबलाई सुझाव दिन चाहन्छु.
1: चाहे रोजगार आफ्नो जग्गा जमिनमा या कोठेबारीमा सागसब्जी लगाइयो भने जैविक खाना पाइयो, स्वास्थ्य भइयो, एक्सर्साइज पनि भयो, व्यायाम पनि भयो, अनि राज्यलाई थप सहयोग पनि भयो.
0: हजुर, एकदमै.
1: हजुर, टाढोबाट आएर तपाईँले आफ्नो बहुमूल्य समय निकालेर आफ्ना जानकारीहरू, कसरी कृषि गर्ने, नयाँ सम्भावनाहरू के के छन् यसबारे हाम्रा श्रोताहरू समक्ष प्रष्ट पारिदिनुभयो. यसको लागि हामी आकाशवाणी गान्तोकको तर्फबाट हजुरलाई धेरै धेरै धन्यवाद, अनि आउने दिनहरूको

0: शुभकामनाहरू पनि व्यक्त गर्न चाहन्छौँ।
1: हुन्छ, एकदमै सर, तपाईँहरूलाई पनि इन्टायर जति पनि तपाईँहरूको टिम हुनुहुन्छ है, मलाई मौका दिनुभयो, तपाईँले बोलाउनु भयो, मौका दिनुभयो र मेरो विचारहरू यहाँ राख्नु पाए, यो हजुरहरू सबैलाई एकदम मेरो आन्तरिक हृदयबाट मेरो पनि एकदम धन्यवाद छ सर।
0: ज्यू त श्रोता, अहिले यहाँले सुन्नुहुँदै थियो चन्द्रदास राई, जो साजुङ सेन्ट्रल पाण्डामका एक उन्नतिशील किसान, जसले एभोकाडो खेती सँगसँगै पशुपालन अनि साग सब्जी खेती गरेर आफ्नो मात्रै नभएर आफ्नो गाउँलाई नै सहयोग पुर्याउँदै आइरहनु भएका एक उन्नतिशील किसानको अनुभवहरू, जानकारीहरू। आउनुहोस्, एकैछिन मनोरञ्जन गरौं एउटा लोकगीत सुनेर।

हवस् त श्रोता, यसै गीतका साथमा आजको हाम्रो ग्रामीण कार्यक्रमको निर्धारित समय यही सकिन्छ। अघिल्लो कार्यक्रममा नयाँ नौला कार्यक्रमका साथमा यहाँहरू समक्ष पुनः उपस्थित हुने नै छौ। तबसम्म म कार्यक्रम संचालकलाई पनि कार्यक्रमबाट विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: भर्खरै सुन्दै हुनुहुन्थ्यो ग्रामीण कार्यक्रम। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं।
1: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
2: गत 30 मईदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
1: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
2: 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
1: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
2: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
0: श्रोता, अब हामी आजको रात्रि कार्यक्रम सेवा अन्तर्गत समावेश सम्पूर्ण कार्यक्रमबारे संक्षिप्त गराउँदैछौ। अब केही बेरमै यानि 6:40, 45 अनि 50 मिनटमा सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार। क्रमैले नेपाली, लेप्चा अनि सिक्किमे भुटिया भाषामा भने 6:55 अनि 7 बजे सुनाउनेछौ क्रमैले नेपाली अनि लेप्चामा जिल्ला समाचार पत्र। 7:05 आज हामी सुनाउनेछौ सिमानाको कथा भने 7:25 समय हो। यसै केन्द्रबाट नेपालीमा राष्ट्र समाचार, जसपछि प्रस्तुत गर्नेछौ पाश्चात्य संगीत, समय हो 7:35। त्यसै गरी साँझको 8:05 हामी सुनाउनेछौ गायक कलाकार रानु मुखर्जीको आवाजमा रहेका केही गीतहरू भने 8:30 कार्यक्रम सुर संसार अन्तर्गत आज हामी सुनाउनेछौ शास्त्रीय गायन पण्डित राजन साजन मिश्रबाट। अनि 9 बजे आकाशवाणीको दिल्ली केन्द्रबाट समाचार सन्ध्या अन्तर्गत क्रमैले सुनाउनेछौ हिन्दी अनि अंग्रेजीमा समाचार। 9:15 सोही केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ कार्यक्रम स्पटलाइट। 9:30 कार्यक्रम विज्ञान भारती भने 10 बजे हामी हजुरहरूको मनोरञ्जन गराउनेछौ विभिन्न हिन्दी फिल्मका गीतहरू सुनाएर। यसै गरी रात्रिको 10:30 आजको हाम्रो यस अधिवेशनका सम्पूर्ण कार्यक्रमहरू समाप्त हुनेछन्। श्रोता, अब प्रस्तुत छ भोलि बिहानी अधिवेशनमा प्रसारण गरिने कार्यक्रमहरूको रूपरेखा। हाम्रो बिहानको कार्यक्रमको थालनी हुनेछ मंगल ध्वनिबाट समय 6:30। 6:35 कार्यक्रम भक्ति प्रभात, जस अन्तर्गत सुन्नुहुनेछ कलाकार शीला थम्बिराजबाट केही भजनहरू। 6:55 अनि 7:07 सुन्नुहुनेछ आकाशवाणी दिल्ली केन्द्रबाट क्रमैले संस्कृत अनि हिन्दीमा समाचार। त्यसै गरी 7:05 प्रस्तुत गर्नेछौ कार्यक्रम गोल्डन मेलोडिज, जसपछि आकाशवाणी खारसाङबाट नेपालीमा समाचार, समय हो 7:25। 7:35 कार्यक्रम प्रणाम सिक्किम छ भने 8 बजे अनि 8:15 सुन्नुहुनेछ आकाशवाणी दिल्ली केन्द्रबाट क्रमैले हिन्दी अनि अंग्रेजीमा समाचार, जसपछि आकाशवाणी सिलोङ केन्द्रबाट अंग्रेजीमा समाचार, समय 8:30। 8:40 समय हो कार्यक्रम गीतिमाला, जस अन्तर्गत सुन्नुहुनेछ कलाकार भक्तराज आचार्य अनि प्रेमध्वज प्रधानको आवाजमा रहेका गीतहरू। 9 बजे प्रस्तुत गर्नेछौ कार्यक्रम चित्राञ्जली भने 9:30 प्रस्तुत गर्नेछौ कार्यक्रम बाल जगत। त्यसपछि सुनाउनेछौ ताजी तरानी अन्तर्गत केही नयाँ हिन्दी फिल्मका गीतहरू, जसपछि सुन्नुहुनेछ कार्यक्रम एफएम गोल्ड, समय 10:30।

0: यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना. आगामी तारिख 1 जुलाई 2026 बुधबार साँझ 6:05 प्रसार गरिने कानूनी सल्लाह कार्यक्रम अन्तर्गत हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम. विषय रहनेछ इन्भाइरोमेन्ट एण्ड फरेस्ट लज अर्थात पर्यावरण एवं वन्य कानून. यस विषय अधिक जानकारी दिन भने हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सिक्किम गभर्नमेन्ट ल कलेज बुटुक गान्तोकका प्रिन्सिपल डाक्टर दिलीप पाण्डे. र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0359220117 कल गर्न सक्नुहुनेछ. दिन अनि समय आगामी 1 जुलाई 2026 बुधबार साँझ 6:05 अनि फोन नम्बर छ 0359220117. सूचना पुरा भयो.
1: यो आकाशवाणी गान्तोक हो. हरिकुमार राईबाट प्रादेशिक समाचार सुन्नुहोस्.

0: केन्द्रीय मत्स्यपालन मन्त्री जीवरञ्जन सिंह तीन दिने औपचारिक भ्रमणको लागि भोलि सिक्किम आइपुग्ने कार्यक्रम छ। मन्त्रीले पर्सि राक्दोङ तीनतेक माछा किसान सहकारी संस्थाका सदस्यहरूसँग अन्तर्क्रिया गर्न पाङथाङ स्थित कोपिला पाण्डेको माछा फार्म तथा मनोरञ्जनात्मक माछा पालनको भ्रमण गर्नुहुनेछ। श्री सिंहले जुन 29 सोमबारका दिन प्रधानमन्त्री मत्स्य सम्पदा योजना अन्तर्गत चार लाभार्थीलाई 23 लाख रूपियाँको अनुदान प्रदान गर्नुहुनेछ। त्यसै दिन अपरान्ह मन्त्रीले मुख्यमन्त्री मत्स्य उत्पादन योजना अन्तर्गत कार्प माछा पालक किसानहरूलाई माछाको भोर वितरणमा भाग लिने कार्यक्रम छ। मत्स्यपालन पशुपालन तथा दुग्ध विकास मन्त्रालयका अनुसार प्रधानमन्त्री मत्स्य सम्पदा योजना अन्तर्गत विगत 6 वर्षमा सिक्किमका लागि 83.72 करोड़ रूपियाँका परियोजनाहरू स्वीकृत गरिएका छन्। यी परियोजनाहरूको उद्देश्य मत्स्यपालन पूर्वाधारलाई सुदृढ पार्नु, दिगो माछा पालनलाई प्रवर्धन गर्नु, माछा उत्पादन बढ़ाउनु र माछा किसानहरूको जीविकोपार्जनका अवसरहरू सुधार गर्नु रहेको छ। सिक्किमका पर्यटन सरकारवालाहरूले बंगलादेशी नागरिकहरूलाई पर्यटक भिसा जारी गर्न पुनः शुरू गर्ने भारत सरकारको निर्णयको स्वागत गरेका छन्। भिसा आवेदनहरू जुन 29 देखि शुरू हुनेछ भने जुलाई 1 देखि भिसा जारी गरिनेछ। यस निर्णयले सिक्किमको पर्यटन क्षेत्रमा ठूलो प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ, किनकि 2023 बंगलादेशमा राजनीतिक अशान्ति शुरू हुनुभन्दा पहिले बंगलादेशका पर्यटकहरू राज्यमा यात्रा गर्ने विदेशी पर्यटकहरूको सबैभन्दा ठूलो समूह मध्ये एक थिए। मंगनका जिल्लापाल अनन्त जैनले आफ्नो कार्यालयमा जिल्ला कार्यदलको बैठकको अध्यक्षता गर्नुभयो। बैठक मुख्यतः भोलि 28 जून आइतबारको दिन हुने तीव्र पल्स पोलियो खोप चरणका लागि तयारी र कार्यान्वयन रणनीतिहरूको समीक्षा गर्न आयोजना गरिएको थियो। जिल्ला कार्यदलले मंगन जिल्लाभरिका सबै योग्य बाल बालिकाहरूको सफल कवरेज सुनिश्चित गर्न जिल्ला सूक्ष्म योजना, बुथ व्यवस्था, मोबाइल र ट्रान्जिट टोलीहरूको तैनाथी, खोप आवश्यकताहरू, पर्यवेक्षक संयन्त्र र अन्तर्विभागीय समन्वयको समीक्षा गरेको छ। सिक्किम सरकारको शिक्षा विभागद्वारा आयोजित भारतीय भाषा ग्रीष्मकालीन शिविर 2026 हिज सम्पन्न भयो, जुन गत 19 तारीकदेखि 26 तारीकसम्म राज्यभरि आयोजित एक हप्ता लामो पहलको समापन हो। 736 सरकारी विद्यालयहरूमा सञ्चालन गरिएको शिविरमा विद्यार्थी, शिक्षक र स्थानीय समुदायको उत्साहजनक सहभागिता देखियो। भारतीय भाषा ग्रीष्मकालीन शिविर 2026 सफल समापनले बहुभाषिकता, सांस्कृतिक सद्भाव, समावेशी शिक्षा र राष्ट्रिय शिक्षा नीति 2020 दृष्टिकोणलाई प्रवर्धन गर्ने सिक्किमको प्रयासमा अर्को महत्वपूर्ण फड्को मारेको छ। गत जुन 23, 2026 मंगलबार पहिरोको कारण बन्द भएको रम्फू रोडाथाङ सड़क हिजो जुन 26 शुक्रबार साँझदेखि खुल्ला गरिएको छ। ग्रेफका कर्मचारी र मेसिनेरीहरूको 4 दिनको निरन्तर प्रयासपछि सड़क हल्का र भारी दुवै सवारी साधनको आवागमनका लागि खुल्ला गरिएको छ। सिक्किम राष्ट्रियकृत यातायात एसएनटीले सिङताम र सिलगढ़ीबीच सीधा बस सेवा शुरू गरेको छ, जसले यात्रीहरूलाई सुविधाजनक र किफायती यात्रा विकल्प प्रदान गर्दछ। सोमबारदेखि शनिबारसम्म सञ्चालन हुने यस नयाँ मार्गले गर्दा विद्यार्थी, कार्यालय आउजाउ गर्ने व्यक्तिहरू, व्यापारी, बिरामी र पर्यटकहरूको लागि यात्रा समय कम हुन्छ र धेरै स्थानान्तरण गरिरहनु पर्दैन, जुन अत्यन्तै फाइदाजनक हुने अपेक्षा गरिएको छ। यस पहलले व्यापार, पर्यटन र आर्थिक गतिविधिमा टिवा पुर्याउनका साथै सिक्किम र पश्चिम बंगाल बीचको सम्पर्कलाई सुदृढ पार्ने लक्ष्य राखेको छ। एसएनटीका अधिकारीहरूले सार्वजनिक मागको प्रतिक्रिया स्वरूप यो सेवा शुरू गरिएको जानकारी दिएका छन्। सिक्किम सरकारको विज्ञान तथा प्रविधि विभाग, राज्य विज्ञान तथा प्रविधि परिषदले सरकारी अधिकारी, विद्यालय प्रमुख, शिक्षक वर्ग र विद्यार्थीहरूको लागि प्रशासनिक तथा शैक्षिक उद्देश्यका लागि एआई उपकरणहरू र तिनीहरूको प्रयोग सम्बन्धी 3 दिने कार्यशाला आयोजना गर्यो। कार्यक्रमको उद्देश्य प्रशासन र शिक्षा दुवै क्षेत्रमा कृत्रिम बुद्धिमत्ता, एआईको प्रभावकारी र जिम्मेवार प्रयोगलाई प्रवर्धन गर्नु रहेको थियो। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
1: अरे वंशुक गंगतुप गम लंग लैंगजुंग सुत सेनंगो टाके टंग मिंतलाम।

0: Yuzung Yaso Lelaki Limpu Kushap Rajiv Ranjan Singh Cho Nyamsum Ringi Zungdel Zikor Ten Tono Denjong Lipsing Limpu Chogi Ramdung Tinte Yaso Tindel Chisogi Chokmitsu Yampu Se Sumbonasegi Lirim Pangtang Na Yepe Kopila Pandegi Fish Farm Ta Gato Yasogi Zikor Nasi Kushap Singhi Zun Dove Che Nisutsagu Za Dove Nimche Pradhan Mante Machya Sampada Charjing Aho Kepembo Zilo Bum Nisutsasum Tiruki Nyuro Nasi Nim Odi Pichamka Limpu Choki Chochi Limpu Nyaso Charjing Aho Karp Nyaso Ki Singlepo Chui Nyai Te Gobo To Gobo Nasi Ki Lerimye Nyaso Semche Nya so, semche so ta om yerge linka nangtar, sile nya so sampata charji, yangna, PMMSY inga ho sonke lo du sang, denzo tin 83.72 korol tiru ki charji dichu lo nawa pinye. Charji dichu mikyul ne nya so gedi lo shuda nangshe tu ring chui, single lo yangna, aquaculture lo kompel nangshe ta nya sonke chui, chotap lo shuda nangshe dingi. Denjong ki dupe stakeholders chuki Bangladeshi mimang lo tourist visa pinsei ki ten gyaga zungki takche lo gyapkor na ye. Dine dao di che nishu chagu le go chukshin ishu no zulai dawe che chik le visa pinsei. Takche di ki denjong na ki dupe cho na simsu kompe na she na rewa jya ye. Mangan zonka ki zongpe kushep anan zin ki cho ki rang ki lekung na zonka tax force ki kyoti ki choji na wain kyoti ki mikyul chowne tono zanyi ma tenke polio plus immunization ten tadi ta lale ki tab di chui sibjuk na she di zonka tax force ki mangan zonka yung ki pyabyu chulo duye po tente na she zonka top chung but ki tadik mobile van ta transit vika di chulo tadi jako kap ko yepo di chu tente na wo goki tap ta lale pari ki lela pari ki dewa ki sibjuk na wain Dejo Jungi Seri Lela Tole Gotsuke Baritya Basa Somarkem Chilo Nito Nisutsatu Don Myopi Kadine Doidi Che Chugule Che Nisutsatu Sa Nade Yungi Lobdana Gotsuke Dinta Chikring Lirimki Jubdoi Gya Dinta Sumsu Sotu Lobda Dizuna Lale Nawe Kurna Lobtu Lobeta Sanye Chisogi Genchu Yepoi Baritya Basa Somar Kem Chilo Nito Nisutsatu Lempia Myobole Keri Natso Lo Kompel Tan Gyagar Senye Charji Nito Nisuki Chenji Lo Kompel Nase Denjong Ngadi Ki Beche Lo Tarsi Chik Dubi Dawe Di Che Nisutsasum Za Mikmar Nimse Sobe Sari Ki Pya Kak Yepi Rumpu Rora Tang Soro Don Zun Dawe Che Nisutsatu Za Basang Nimche Ki Pichamle Lokti Piye Grape ki zungshab ta machinery dichu nimzi ring chindi ta kale beche ze soro yang na kolam lo korlo kele te kolam piye. Dejo kele lela SNT ki singtam ta Siliguri parki bos sepshu gochugi kadi ki mimang lo ruram bambu keshi. Za dowe le za pempo sang lale tenke sepshu deki loptu lekung hongju na ke nepo ta dupo zu lo pento keshe ki rewa shayi. Tab deki chon dupo ta nyuchi chale lo roram kejin denjong ta nub bangal pargi dewa lo shuda na she ki mikyul jaki. SNT yang lo kele ki goze zu ki cho di nangsha mimang du lo shuda na she jungi bechen ki dechen chi ki tole chi cho shuwa lo ke lenjin shepshu di ne gochu ko yin se sung yu. Denjo jungi riksar ta chenri lela ngade riksar ta chenri lencho ki jungi goze lobdai lobchi lobe ta lobtu zu lo lezi ta senye mikyul tin Artificial intelligence ta di lali ki dewa na sujo chik gochuko na wain. Lungdekha gato le tariki nyense nara zubayin tuji chi.
1: यहाँ अरु सबैलाई हरिकुमार राय जिल्ला समाचार पत्रमा स्वागत गर्दछ। यहाँहरुले अब सुन्नुहुनेछ गान्तोक जिल्लाका जिल्ला समाचार पत्र जसलाई हाम्रा जिल्ला संवाददाता डिलीराम दुलाल द्वारा तयार पारिएको हो। गान्तोक जिल्लामा विशेष सघन पुनरावलोकन एसआईआर 2026 अन्तर्गत मतदाता गणना फारम वितरण तथा डिजिटलाइजेशन कार्यमा उल्लेखनीय प्रगति भएको छ। हाम्रो गान्तोक जिल्ला संवाददाता डिलीराम दुलालको यो रिपोर्ट।
2: 25 जूनसम्म जिल्लाका 122,240 मतदाताहरूमध्ये 121,849 जनासम्म फारम वितरण भए 99.68% प्रगति हासिल भएको छ। त्यस्तै 106,487 मतदातालाई समेट्दै 87.11% फारम डिजिटलाइजेशन गरिएको छ। बुथ स्तरीय अधिकारीहरू अर्थात बियालुले घर दैलो अभियान सञ्चालन गरिरहेका छन् भने विशेष शिविर र मोबाइल भ्यान मार्फत जनचेतना कार्यक्रम पनि सञ्चालन गरिएको छ। यो अभियान भोलि अर्थात जून 28 जारी रहने भएकोले मतदाताहरूलाई समय सीमाभित्र आफ्नो फारम बुझाई मसौदा मतदाता नामावलीमा नाम सुनिश्चित गर्न आग्रह गरिएको छ। आकाशवाणी समाचार गान्तोकका लागि म दिलीराम दुलाल।
1: स्वास्थ्य मन्त्री जीटी ढुङ्गेलले स्वतन्त्रता सेनानी हेलेन लेप्चा सिक्किम मेडिकल कलेज चालू शैक्षिक सत्रदेखि सञ्चालनका लागि पूर्ण रूपमा तयार रहेको बताउनु भएको छ। पूर्वाधार प्राध्यापक प्रयोगशाला उपकरण तथा जनशक्ति सम्बन्धी सबै आवश्यक मापदण्ड पूरा भइसकेको र अहिले राष्ट्रिय चिकित्सा आयोगबाट अनुमति पत्र प्राप्त हुने प्रतीक्षामा रहेको उहाँले जानकारी दिनुभयो। राज्य सरकारले प्रारम्भमा 100 एमबीबीएस सीटको प्रस्ताव गरेको छ तर अन्तिम संख्या आयोगको स्वीकृतिमा निर्भर रहनेछ।
3: The Helen Memorial, that's the government medical college is concerned, everything is ready from the government side, including the faculty, staff, the structure. The only hitch which we have is the LOP, that means letter of permission has not been obtained. Although the NMC inspection, that is the National Medical Council, people had come inspected and the positive report has been submitted. So hopefully we intend to start the Helen Memorial Medical College within this academic year because the Sikkim government itself is very much excited.
1: Sikkim ka mukhya chunau adhikari राज यादवले मंगलबार बालुवाखानी स्थित आफ्नो कार्यालयमा जारी विशेष गहन पुनरावलोकन एसआईआर 2026 लागि नियुक्त मतदाता नामावली पर्यवेक्षकहरूलाई जानकारी गराउन एक महत्वपूर्ण बैठक बोलाउनुभयो। बैठकमा चुनाव सूची पर्यवेक्षकहरू नाम्ची र पाकिम जिल्लाका ग्रामीण विकास विभागका सचिव अनिल राज राई र गेजिङ अनि सोरेङ जिल्लाका योजना तथा विकास विभागका सचिव तुषार निखारे बैठकमा उपस्थित हुनुहुन्थ्यो। मुख्य चुनाव अधिकारीले पर्यवेक्षकहरूलाई जारी एसआईआर 2026 प्रगति, घर दैलो प्रमाणीकरण, गणना फारमको वितरण र संकलन, फारमहरूको डिजिटलीकरण र राज्यभरि भइरहेका अन्य संशोधन गतिविधिहरूबारे जानकारी गराउनुभयो। उहाँले संशोधन प्रक्रियाको अनुगमन र भारत निर्वाचन आयोगको निर्देशनको पालना सुनिश्चित गर्न मतदाता नामावली पर्यवेक्षकहरूको भूमिका र जिम्मेवारीबारे पनि जानकारी गराउनुभयो। पर्यवेक्षकहरूलाई संशोधन प्रक्रियाका विभिन्न चरणमा गरिने 3 निर्धारित भ्रमण अर्थात तयारी मूल्याङ्कन, दावी र आपत्तिहरूको समीक्षा र अन्तिम नामावली तयारीबारे जानकारी गराइएको थियो। यी भ्रमणहरूका क्रममा उहाँहरूले निर्वाचन संयन्त्रको कार्यप्रणालीको मूल्याङ्कन गर्नका साथै क्षेत्र स्तरीय कार्यान्वयनको समीक्षा अनि सरकारवालाहरूसँग अन्तर्क्रिया र भारत निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय र भारतको निर्वाचन आयोगमा तोके अनुसार स्वतन्त्र प्रतिवेदनहरू पेश गर्नुहुनेछ। प्रमुख कार्यकारी अधिकारीले पारदर्शी, समावेशी र त्रुटिरहित मतदाता नामावली सुनिश्चित गर्ने महत्वमा जोड़ दिनुभयो र सबै हितधारकलाई एसआईआर 2026 सफलतापूर्वक सम्पन्न गर्नका लागि काम गर्न आग्रह गर्नुभयो। आबकारी विभागकै सचिव हिस्से डी योङदाले मंगलबार विभागका अधिकारी तथा कर्मचारीहरूलाई मादक पदार्थ दुरूपयोग तथा अवैध तस्करी विरूद्ध नशा मुक्तको प्रतिज्ञा दिलाइन्। त्यसै गरी जिल्ला प्रमुखहरूले पनि आ आफ्नो कार्यालयमा प्रतिज्ञा दिलाए। सरकारको मिशन अनुसार नशामुक्त सप्ताह 17-26 जून 2026 आबकारी विभागले सबै 6 जिल्लामा सबै उत्पादन एकाईहरूलाई समेटेर विभिन्न कार्यक्रम र जागरूकता अभियान सञ्चालन गर्दै आएको छ। सचिवले आबकारी मुख्यालयमा नशामुक्त प्रकोष्ठ सम्बन्धी विभागीय समितिको मासिक बैठकको अध्यक्षता पनि गर्नुभयो जसमा लागू पदार्थ मुक्त कार्य पर्यावरण सिर्जना गर्न सहयोग कर्मचारीहरूको जिम्मेवारी र प्रारम्भिक हस्तक्षेपमा जोड़ दिने पनि विषयमा गहन चर्चा गरियो। पत्रकार समीर हाङ सुब्बा प्रेस क्लब अफ सिक्किमको अध्यक्ष निर्वाचित भएका छन्। राजधानीको तादोङ स्थित प्रेस क्लबको कार्यालयमा 21 जूनको दिन संस्थाको नयाँ कार्यकारिणी समिति गठनका लागि चुनाव सम्पन्न भएको थियो। चुनाव समितिका अध्यक्ष पूरण तामाङको अगुवाईमा प्रेस क्लबको अध्यक्ष लगायत अन्य पदहरूका लागि मतदान सम्पन्न गरियो। चुनाव समितिका अन्य सदस्यहरू उषा शर्मा, अम्बर गुरूङ र जीएस लिम्बू थिए। गान्तोक जिल्लामाथि आधारित जिल्ला समाचार पत्र पूरा भयो। अब यसलाई लेप्चा भाषामा पनि सुन्नुहोस्।
4: रेन वंशुत गंग तुगमो रेन संगरेम लेंगदे सुतका ताकि टंगमितलम समसोनीमो अलोंग रेन संगनन गंगतुप लेंगदे सा लेंगदे सुत श्री रेम कयू सा लेंगदे सुचोरबु दिलीराम दुलाल न टिकलोत मा थंबोनीमो एसआईआर 2026 शॉप इन्यूमरेशन फॉर्म रितोंग यांगे डिजिटाइजेशन तोपे का अमोबो तारहत गुन थंबोनीमो सेनोंगो कयू गंगतुप लेंगदे सुचोरबु सा सुत
2: 25 जून सम्म जिल्लाका 1,22,240 मतदाताहरूमध्ये 1,21,849 जनासम्म फारम वितरण भई 99.68% प्रगति हासिल भएको छ। त्यस्तै 1,06,487 मतदातालाई समेट्दै 87.11% फारम डिजिटलाइजेसन गरिएको छ। बुथ स्तरीय अधिकारीहरू अर्थात बीएलओले घर दैलो अभियान सञ्चालन गरिरहेका छन् भने विशेष शिविर र मोबाइल भ्यान मार्फत जनचेतना कार्यक्रम पनि सञ्चालन गरिएको छ। यो अभियान भोलि अर्थात जून 28 जारी रहने भएकोले मतदाता मतदाताहरूलाई समय सीमाभित्र आफ्नो फारम बुझाई मसौदा मतदाता नामावलीमा नाम सुनिश्चित गर्न आग्रह गरिएको छ। आकाशवाणी समाचार गान्तोकका लागि म दिलीराम दुलाल।
4: महतकथा रेन्जेटी ढुङ्गेल न थोङदे फेन त्युबु हेलेन लेप्चा मेडिकल कलेज लाटबु युन्तो नाम लोम लोलोत मुन्सोङ डिक्लोत छोङतम्बु निमो लिदोङ जुक्लोत लुपन लुपनमु ल्याबोरेटरी मुलु याङ नियुक सुकबु देप्सम उम्ला खोबु तोपङ छोङलोत मुनलेलबु अन अलोबा मिनोर अम्जी प्रङजुम एनएमसी लोम नोङतन युक एलोपी थुपलोत मुनसोङ रोङामबु रेना सुङमु ल्याङजुङ जुङतुक न हान्थोदो ग्योकात एमबीबीएस सिटका नोङको थुपथम्बु निमो सेला छोङलोत अफ्रोन एनएमसी सा नोङको का नाङसिन मुन्सेटबु निमो।
3: The Helen Memorial, that's the government medical college is concerned. Everything is ready from the government side, including the faculty, staff, the structure. The only hitch which we have is the LOP, that is letter of permission has not been obtained. Although the NMC inspection, that is been the National Medical Council, people had come inspected and the positive report has been submitted. So hopefully we intend to start the Helen Memorial Medical College within this academic year because the Sikkim government itself is very much excited.
4: रेन्जुङ सा गुलन दोमक्योप युगेन्बु राज यादव न मिसियाक्लम बलुवाखानीका निम्बु तदो सा इप्रक भोका डिक्लोत अमोबु एसआईआर 2026 सा तिनका डिक्लोत दोमक्योप अभियान डिक्लोत सोङरेम यमतोङ डिक्लोत मथुम्बु निमो तुजुङका दोमक्योप अभियान डिक्लो डिग्बु नाम्ची पाक्योङ लेङ्दे का क्युङ मोतारहत बंसी सा गार्नोङ अनिल राई गेजिङ बंसी सा गार्नोङ तुषार निखारे तुजुङ काचन तम्बु निमो चुनछत अरेका गुलोन लमक्योप गेनबु नन एसआरआई चातन का लिलिका नोंगना अब्यांग थपशेटबु फ्रम पोंग्रितोंग डिजिटलाइजेशन पोंग सतन का यमतोंग बुमो एसआरआई ngakbu songnem semlot ngaklot lomyu samahot muduk muduk thoka machetbu samjong joklot adon pong yangne duktong an ngaklot satan ka yamtong bomo akor are pong ka tichat हुयु सोङ न दोमक्योप लम्यु पोङ रिङ मिछोप नोङका रिङपेट माछेत बुनिमो अनज्ञाकार दोमक्योप प्रङजुम न गुलोन दोमक्योप इप्रक अनज्ञाकार सा दोमक्योप सा जोमथम्बु नङसिन थोङदे उल्टोङ पोङ टोङलोत माछेत बु निमो एक्साइज बंशी सा गानोङ हिसेदि योङदान फाचेया बंशी सा युगेनबु याङे युकमात बु सोङरिम चिसिङलोत याङे मुरिनबु बुसियाबु तालुक र्याक जमकनमो लोङदो याङे गुलोनबु सोङ नोङ ला तदो तदो प्लेंथोका रैक जोमलत मतमो जुमतुक्सा मिशन नांगशिन सिंगलत मिनिनबो तुंथोक कति कुक्यो खाकत सतुरोक जुन का बोंशी ना उमला लैंगदे तुरोक का उमला देपशम बो मुदुक बुदुक थुपे अन यमतों पेरिक लेलत मातलोंग चंथम बो निमो सुचरपु समिर हांग सुबा प्रेस क्लब ऑफ सिक्किम सा ठिदोक आल चंथम बो निमो जुमतुक गोंगतुक्सा तादुंग प्रेस क्लब उमथोका जुन लवो सचु खाकत सा कचोंग प्रङजुम सा आल युग सुकबु प्रङजुम सा डिक्लत सतनका दमक्यप छङलत मुनमो दमक्यप प्रङजुम सा थिदक पुरन तामाङ सा गुलनका प्रेस क्लब अफ सिक्किम सा थि याङने कुमदुङ सेमलत मातुङगमो चिमचित अरेका प्रङजुम ओङदु उषा शर्मा अन अम्बर गुरुङ जीएस लिम्बु साला चनलत निम्बुकम लन्सु छङमो
5: श्रोताहरूले भर्खरै सुन्दै हुनुहुन्थ्यो क्रमैले नेपाली अनि लेप्चा भाषामा जिल्ला समाचार पत्र। हामी आकाशवाणी गान्तोकको रात्रि प्रसारण सेवाबाट बोलिरहेका छौं। यसका साथै 103 मेगाहर्ज एफएम कञ्चनजंघा एवं न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि हजुरहरूले हामीलाई सुनिरहनु भएको छ। श्रोता समय भएको छ यस केन्द्रको विशेष कार्यक्रम सिमानाको कथाको।

0: श्रोता, हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौँ। श्रोताले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एपमा पनि सुन्दै हुनुहुन्छ। श्रोता, यो समय हो कार्यक्रम सिमानाका कुराहरूको। आज हामी कार्यक्रममा राजधानी गान्तोकदेखि लगभग 157 किलोमिटरको दूरीमा रहेको भारत अनि नेपालको सिमानामा रहेका गाउँको साथै यहाँ रहेका विद्यालयहरूको विषयमा चर्चा गर्नेछौँ। श्रोताहरूलाई जानकारी दिन चाहन्छु, पश्चिम सिक्किमको गेजिङ जिल्लामा पर्ने उत्तरदेखि केही टाढा रहेका गाउँहरू छन् जसमा मानिसहरू जीविको गरिरहेका छन्। हामीलाई यस विषयमा जानकारी दिन हामीसँग हुनुहुन्छ यसै ग्राम इकाइका पञ्चायत सभापति श्री भीम कुमार लिम्बू। आउनुहोस्, हामी उहाँसँग कुराकानी गर्नेछौँ। सर्वप्रथम तपाईँलाई कार्यक्रममा स्वागत छ सर।
1: हवस्, धन्यवाद।
0: सर्वप्रथम तपाईँलाई म पहिलो प्रश्न राख्न चाहे, सिमानामा विशेष गरेर बसोबास गर्ने यी क्षेत्रका मानिसहरूले के कस्ता कठिनाइहरू भोग्नु परेको छ?
1: विशेष गरेर हाम्रो सीमावर्ती क्षेत्रमा बसेको हाम्रो मानिसहरूले चाहिँ कठिनाई भन्नु पर्दा अलिकति रोड कनेक्टिभिटीहरूको कठिनाइहरू सहनु परेको छ।
0: हजुर,
1: अलिकति हाम्रोमा त्यस्तो राम्रो नेटवर्क कनेक्टिभिटीले पनि राम्रो काम नगरेको कठिनाइहरू छ है सर।
0: हजुर हजुर।
1: र विशेष गरेर हाम्रोमा कठिनाई भन्दाखेरि चाहिँ कनेक्टिभिटी नै ठुलो एउटा कठिनाई हो। अरू त हाम्रो जीवनयापन सजिलैसँग चलिरहेको छ सर।
0: विशेष गरेर तपाईँलाई यहाँको बारेमा तपाईँले भन्नुपर्दा, त्यहाँका मानिसहरूको जीविकोपार्जन गर्ने जुन चाहिँ आय स्रोत छ नि सर, उहाँले के कसो गरेर आफ्नो जीवन चलाइरहनु भएको छ?
1: हाम्रो यो हाम्रो एकदमै दुर्गम क्षेत्रमा है जुन चाहिँ सिमानामा बसेर पनि हामीले सरकारी जागिरहरू नोकरीहरू त पाइ नै रहेको छ। विशेष गरेर अब जति पनि हाम्रो सरकारी नोकरीमा अब जति पनि लाग्नु नसक्नेहरू जति पनि हाम्रो गाउँलेहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ अहिले हाम्रो विभिन्न स्किम्सहरूबाट पनि उहाँहरूले आफ्नो जीवनयापन गरिरहेको छ। जस्तै केन्द्र सरकार

0: एकदमै हाम्रो यो दुर्गम भएको ठाउँ हो र हामीले चाहिँ अहिले हाम्रोमा गाउँमा हेर्नु पर्यो भने हाम्रो जग्गा जमिन हाम्रो पहाडी भेगमा हेर्नु भने हामीले एउटा गाई पालेर है पशुपालन गरेर एकदमै डेरी फार्मिङहरू गरेर अगाडि हाम्रो जीवनयापन चाहिँ चलाइरहेको छौँ। दुर्गम भएको ठाउँ हो त्यसले गर्दा हामीले चाहिँ कुनै सिटीमा पाउने फेसिलिटी नपाए तापनि हामीले चाहिँ एउटा गाउँमा जुन चाहिँ हामीले एउटा स्किम्सहरू ल्याउन सक्छौँ त्यो स्किमबाट पनि कतिजनाको जीवनयापन भइरहेको छ।
1: हजुर सर, तपाईँ एउटा जनप्रतिनिधि पनि हुनुहुन्छ है, माननीय पञ्चायत हुनुहुन्छ र यहाँलाई यो एउटा प्रश्न सोध्न चाहे, यो सीमावर्ती क्षेत्रमा पर्ने गाउँहरू भएको छ है र सरकारको विभिन्न योजनाहरू छ र सरकारले विभिन्न समयमा सहुलियतहरू यहाँलाई थाहा नै छ बाँड्ने गर्छ र तपाईँको यो क्षेत्रमा सरकारी सहुलियतहरू कसरी पुग्छ, पाउँदैछन् कि छैनन्, यस विषयमा जानकारी गराइदिनुहोस् न।
0: हजुर, यो हाम्रो एकदमै हामी सरकारी एउटा जुन चाहिँ पाउने सहुलियतहरू चाहिँ एकदमै समयमै हाम्रोमा पनि पाउने गर्छौँ। जतिखेर गान्तोकमा वितरण गरेर सहुलियत उहाँहरूले पाउनुहुन्छ त्यही समयमा हामीले पनि यो सहुलियत चाहिँ हाम्रो यो सीमावर्ती क्षेत्रमा पनि पुग्ने गर्दछ। यो अहिले सरकारको एकदमै राम्रो निर्देश दिशानिर्देशहरू भएर यो एकदमै राम्रोसँग चलिरहेको छ। यो सहुलियतहरू चाहिँ एकदमै राम्रैसँगले वितरण भइरहेछ र राम्रैसँगले पाइरहेछ, हाम्रो एकदमै समयमै पाउँदैछ, राम्रैसँगले पाउँदैछ सर।
1: हजुर हजुर सर, मलाई तपाईँहरूको गाउँमा जुन चाहिँ हर घर जल योजना छ नि, त्यस विषयमा पनि अलिकति भनिदिनुहोस् न।
0: हर घर जल योजना हाम्रो क्षेत्रमा अहिले सुचारू रूपमा चलिरहेको छ र हाम्रो जति सक्दो हाम्रो गाउँहरूमा चाहिँ प्रत्येक घरमा एउटा जल पुर्याउने हामीले पनि एकदमै जोड दिएर, हामी प्रतिनिधिहरूले पनि जोड दिएर, सरकारले पनि जोड दिएर हामीले जति नपुगेको ठाउँहरूमा पनि के कस्तो तरिकाले हुन्छ उहाँहरूले सपोर्ट दिनुभयो र हामीले प्रत्येक घरमा जल पुर्याउने हामीले कोसिस गरिरहेको छौँ र अन्तिम अन्तिममा छौँ हामी। यो सायदै आज क्लोजिङको हामी अन्तिम अन्तिममा आइपुगेको छौँ। प्रत्येक घरमा हामीले हर घर जल योजनालाई पनि पुर्याइसकेको छौँ र अब खालि हामीले बिलिङको प्रोसेस मात्रै, कन्ट्राक्टरलाई बिल दिने प्रोसेस मात्रै रहेको छ भने हामीले प्रत्येक ठाउँ हामीले यो भेरिफाई एकदमै हेरेर निरीक्षणहरू गरेर हामीले गरिरहेको छौँ।
1: सर, यो गाउँठाउँमा तपाईँको शौचालयको व्यवस्था के कस्तो रहेको छ?
0: शौचालयको व्यवस्था हाम्रोमा एकदमै अहिले राम्रो छ, हामी ओडिएफ प्लस मोडल भइसकेको छौँ है, र त्यसले गर्दा हाम्रो शौचालय एकदमै सबै ठाउँ राम्रै छ। हाम्रो प्रत्येक घरमै हाम्रो एरियामा हाम्रो जग्गामा हाम्रो एकदमै शौचालयलाई चाहिँ ध्यानमा दिएर हामीले यो चाहिँ एकदमै राम्रोसँगले हामीले गरिरहेको छौँ र विशेष गरेर कतिवटा नयाँहरू घरहरू छुटेर जान्छ है, त्यसलाई पनि हामीले एउटा हाम्रो एसबीएमको एउटा फन्ड हुन्छ, त्यो फन्डबाट हामीले प्रत्येक घरलाई हामीले पनि सपोर्ट गरेर उहाँहरूको पनि शौचालय बनाउने कामहरू निरन्तर रूपमा गरिरहेको छौँ।
1: गइरहेको छ, बुढापाकाहरू पनि हुनुहुन्छ गाउँमा है।
0: हजुर,
1: जुन चाहिँ सरकारले दिने जुन चाहिँ बुढौली भत्ता भनौँ है, ओल्ड एज पेन्सन, यो पुग्दैछ कि छैन, यसको बारेमा पनि अलिकति बताइदिनुहोस् न श्रोताहरूलाई।
0: हजुर, एकदमै हाम्रोमा चाहिँ अहिले चाहिँ यो ओल्ड एज पेन्सनको चाहिँ समस्या चाहिँ छैन अहिले, एकदमै
1: सबै
0: एकदमै पाउनु हुँदैछ
1: उहाँहरूले,
0: अपग्रेड गर्ने गरिरहेको छ र कति एज ग्रुप अपग्रेड भएपछि अपग्रेड गर्ने गरिरहेको छौँ र पाउने जति पनि पाउनु पर्नेहरूले चाहिँ पाइरहेको छ। जति अब कतिजना एक दुईजना छुटेकोहरूलाई पनि हामीले खोजी खोजी उहाँहरूको चाहिँ नामहरू इन्ट्री गर्ने काम, उहाँहरूको फर्म भर्ने काम हामीले निरन्तर रूपमा हामीले गरिरहेको छौँ सर।
1: सर, अन्तमा तपाईँ जनप्रतिनिधि पनि हुनुहुन्छ र सीमावर्ती क्षेत्रमा बसोबास गर्नुहुन्छ र त्यहाँका मानिसहरूको सेवा पनि गरिरहनु भएको छ है, हाम्रो सरकारले सुनिरहनु भएको छ, उहाँलाई अन्तमा के भन्न चाहनुहुन्छ?
0: अन्तमा म के भन्न चाहन्छु भने श्रोताबिनहरूलाई है, सम्पूर्णहरूलाई, हामी एउटा सीमावर्ती क्षेत्रमा बसेर पनि जीवनयापन गर्नको निम्ति है विभिन्न स्किम्सहरू छ, हामीले प्रत्येक स्किमहरूलाई ल्याउन सक्नुपर्ने रहेछ है, र विशेष गरेर त्यो स्किमहरू सबैले स्किमहरूलाई एभेल गरेर चाहिँ सम्पूर्णले एउटा आफ्नो जीवनलाई सजिलोसँग जीवनयापन गर्ने र आफ्नो अगाडि बढ्ने एउटा माध्यमहरू छ है, त्यो सबै मिलेर है।
1: हस् त, यहाँसँग आउने दिनमा पनि हामी यस्तै चर्चा परिचर्चा गर्नेछौँ, आजलाई पनि यो छोटो समयको लागि, छोटो मिठो बातचितको लागि यहाँलाई आकाशवाणी गान्तोकको तर्फबाट धेरै धेरै धन्यवाद सर।
0: थ्याङ्क यू सर, एकदमै धन्यवाद सर।
2: श्रोताहरू, यस क्षण सुन्दै हुनुहुन्छ आकाशवाणीको गान्तोक केन्द्रबाट कार्यक्रम सिमानाका कुराहरू। अब भने हामी विशेष गरेर शिक्षाको क्षेत्रमा कुराकानी गर्नेछौँ। सिमानाका स्कुलहरूमा के कस्ता सुविधा सुविधाहरू छन् यस विषयमा?

0: हामी चर्चा परिचर्चा गर्नेछौँ। यसका लागि हामी समक्ष हुनुहुन्छ सोपाखा माध्यमिक पाठशालाका प्रधान अध्यापक आइताहाङ लिम्बू। आउनुहोस्, उहाँलाई कार्यक्रममा स्वागत गर्दै उहाँबाट जान्नेछौँ के कस्तो रहेको छ सिमानाका स्कुलहरूमा, दुःख सुखका कुरा हामी गर्नेछौँ। सर्वप्रथम सर, तपाईँलाई कार्यक्रममा स्वागत छ।
1: धेरै धेरै धन्यवाद। र आकाशवाणी गान्तोकको यो तरङ्गबाट यो आवाजलाई सुनिरहनु हुने सम्पूर्ण श्रोताहरूमा पनि न्यानो अभिवादन टक्राउन चाहन्छु। धन्यवाद
0: सर। पहिलो प्रश्न राख्न चाहे, सीमावर्ती क्षेत्रमा पर्ने स्कुलहरूमा है के कस्ता असुविधाहरू छन्, यस विषयमा अलिकति श्रोताहरूलाई बताइदिनुहोस् न।
1: असुविधाहरू भन्दा पनि भन्दा अहिले त कुना कान्दारासम्म पनि धेरै सुविधाहरू नै छ स्कुलहरूमा। यो विशेष गरी स्कुल अथवा एजुकेसन भन्ने चाहिँ हाम्रो राष्ट्रको संविधानमा पनि समवर्ती सूची अथवा कन्करेन्ट लिस्टमा परेको हुँदाखेरि राज्य र राष्ट्रको दुवै तर्फको निगरानी रहिरहने हुँदाखेरि अहिले चाहिँ हुन त असुविधा भन्दा पनि सुविधाहरू नै ज्यादा छन्। तर भए पनि अब सीमावर्ती क्षेत्रमा अलिकति दुर्गम भेगतिरको स्कुलहरूमा चाहिँ अब विशेष गरी अब बर्खायामतिर चाहिँ बाटोहरूको अनि यो पुलहरूको समस्याले गर्दाखेरि नानीहरूलाई आउन जानमा चाहिँ विशेष गरी यो वर्षायाममा चाहिँ समस्या हुन्छ।
0: पाठशालाहरूमा तपाईँलाई सोध्नु पर्दा नानीहरूको संख्या के कस्तो रहेको छ, यस बारेमा बताइदिनुहोस् न।
1: यी दुई पाठशालाहरूमा नानीहरूको संख्या अहिले सरकारी मापदण्ड अनुसार पुरानै छ भनौँ। अब कुनाबार प्राथमिक विद्यालयमा अहिले एडमिसन चलिरहेको छ हुन त, तर अहिलेसम्मको तथ्याङ्क अनुसार नानीहरूको संख्या 31 छ अनि सेपी प्राथमिक विद्यालयमा अहिलेसम्मको संख्या चाहिँ रहेछ 25।
0: हजुर, घट्दो छ कि बढ्दो छ सर?
1: हुन चाहिँ घट्दो, ट्रेन्डिङ चाहिँ घट्दो छ भने विगत वर्षहरू भन्दा अलिकति घटेको जस्तो एउटा पाठशालामा चाहिँ अर्कोमा चाहिँ अलिकति बढेको रहेछ।
0: तपाईँको अनुभवमा आजभोलि यो सरकारी स्कुलहरूमा पाठशालाहरूमा नानीको संख्या घट्नुको तपाईँलाई के चाहिँ लाग्छ, के कारणले गर्दा चाहिँ यो नानीको संख्याहरू दिनदिनै घट्दैछ जस्तो लाग्छ सर?
1: हुन चाहिँ अहिले यो नानीहरूको संख्या घट्नु चाहिँ सिक्किमको कन्टेक्स्टमा सन्दर्भमा चाहिँ अलिकति बर्निङ इस्यु नै भइरहेछ सरकारी स्कुलहरूमा विशेष गरेर। एउटा त हो बर्थ रेट लो अथवा जन्मदर धेरै नै कम छ, त्यसले गर्दा पनि अब संख्याहरू घटिरहेछ। जस्तै पहिला हामी स्कुल पढिँदाखेरि एउटै घरबाट 6-7 जना 8 जनासम्म नानीहरू स्कुल जाने गर्दथे, अहिले स्कुल अब 1 जना एउटा घरबाट अथवा कतिपय घरहरूबाट स्कुलले नानीहरू नै छैन, एउटा त्यो पनि हो। दोस्रो चाहिँ अब अलिकति प्राइभेट स्कुलहरू प्रतिको मोह प्यारेन्ट्स गार्जेन्सहरूले प्राइभेट स्कुल लाउने है, प्राइभेट स्कुल खोलिँदैछ गाउँ घरतिर पनि त्यता लाउने र एउटा फेसन जस्तो भयो प्राइभेट स्कुल लाउने पनि,
0: संख्या घटेको हजुरलाई
1: लाग्छ? हजुर, त्यो पनि भइरहेछ।
0: हजुर सर, तपाईँको क्षेत्रका स्कुलहरूमा नि नानीको निमित्त जलपान अनि शौचालयको के कस्तो व्यवस्था छ?
1: वर्तमान सन्दर्भमा प्राय सबै सरकारी स्कुलहरूमा अब स्वास्थ्य सम्बन्धी अब कार्यक्रमहरू पनि भइबस्छ है, त्यसको लागि नानीहरूको जागरूकताको लागि हाम्रो विद्यालयहरूतिर शौचालयको एकदमै राम्रो प्रबन्ध छ। अब के अरे बोइजहरूको लागि अब छुट्टै शौचालय, मेरो गर्ल्सहरूको लागि छुट्टै है, प्राय सबै स्कुलहरूमा छ। अब त्यो सायद शौचालय बिनाको स्कुल त छैन नै अहिले
0: चाहिँ
1: जस्तो लाग्छ। र यो जस्तै हाम्रो बोर्ड सिबिएसईको क्राइटेरियामा पनि शौचालय बिनाको स्कुल चाहिँ अब उनीहरूले एक्सेप्ट गर्दैन है, शौचालय हुनै पर्यो, त्यसमा राम्रो पानीको व्यवस्था हुनु पर्यो है, र त्यो सबै व्यवस्था चाहिँ छ अहिलेको स्कुलहरूमा चाहिँ। अब हाम्रो कुना कान्दाराको स्कुलमा पनि त्यो व्यवस्था छ।
0: र शिक्षाको विषयमा कुराकानी गर्नु पर्दा सीमावर्ती क्षेत्र एकदमै यहाँले भन्दै हुनुहुन्छ कि यो दुर्गम क्षेत्रमा है स्कुलहरू पर्याप्त मात्रामा शिक्षक शिक्षिका छन्?
1: यो दुर्गम क्षेत्रको स्कुलहरूमा चाहिँ टिचिङ स्टाफ चाहिँ कमी नै देखिन्छ। जस्तै मेरो स्कुलमा पनि अब जति हुनुपर्ने शिक्षक शिक्षिकाहरू अहिले छैन भनौँ न, अब त्यसले गर्दा चाहिँ टिचिङ लर्निङ प्रोसेसमा चाहिँ कहीँ कतै समस्या हुँदो रहेछ।
0: विभाग अनि सरकारले के कस्तो पहल गरेको छ?
1: सरकारले त अब एकदमै सकारात्मक अब उहाँहरूले पहल गरिरहनु भएको छ, शिक्षकहरूलाई अब नियुक्ति दिएर चाहिँ अब दुर्गम व्यक्तिर उहाँहरूले पठाइरहनु भएको छ। भन्नु चाहिँ दुर्गम व्यक्तिर चाहिँ के हुँदो रहेछ भने यहाँ आउनुहुन्छ शिक्षक शिक्षिकागणहरू, अलिकति अब यहाँ चाहिँ अब सहर जस्तो त हुँदैन, अब सुविधाहरू अलिकति कमै हुन्छ, सहरी इलाका भन्दा त कमै हुन्छ भने यहाँको दुर्गमता र यहाँको अलिकति अब असुविधाको कारणले गर्दा पनि उहाँहरूले अब स्थानान्तरण भएर जाने त्यो क्रमले गर्दाखेरि चाहिँ अलिकति यो दुर्गम व्यक्तिको विद्यालयहरू चाहिँ पीडित हुनु पर्दो रहेछ। भन्नु
0: चाहिँ
1: अन्तमा त यति नै भन्न चाहन्छु, अब कुनै पनि अब कर्तव्य अथवा ड्युटी कुनै पनि सेवा गर्दाखेरि हामीले विशेष गरी 3 कुरालाई ध्यान दिएर गर्न सक्यो भने चाहिँ राम्रो हुन्छ होला है। एउटा दृढ संकल्प, कर्तव्यनिष्ठ र इमान्दारिता,

0: हजुर
1: यो तिनवटा कुरालाई चाहिँ मनमा लिएर चाहिँ हामीले कुनै पनि सेवा दिन सक्यो भने चाहिँ हाम्रो विशेष गरी शैक्षिक क्षेत्रमा नानीहरूको उत्तरोत्तर सर्वाङ्गीन विकासको लागि चाहिँ राम्रो हुन्छ होला
0: हजुर
1: जस्तो लाग्छ मलाई। हजुर
0: हुन्छ, यो छोटो समयमा हजुरले शिक्षाको क्षेत्रमा विस्तृत जानकारी गराइदिनु भयो, यसका लागि हामी आकाशवाणी गान्तोकको तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद। साथै तपाईँको क्षेत्रमा, शिक्षाको क्षेत्रमा धेरै विकास होस् भन्ने पनि कामना गर्दै अहिलेलाई पनि यहाँलाई धेरै धेरै धन्यवाद सर।
1: हुन्छ, तपाईँलाई पनि धेरै धेरै धन्यवाद। आकाशवाणी गान्तोकको सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
2: श्रोता, आकाशवाणीको गान्तोक केन्द्रबाट सुन्दै हुनुहुन्छ कार्यक्रम सिमानाका कुराहरू। अब भने हामी कुराकानी गर्न लागिरहेका छौ सीमावर्ती क्षेत्र उत्तरी बस्तीमा बसोबास गर्दै आउनुभएका लालमान सुब्बासँग, र सर्वप्रथम तपाईँलाई कार्यक्रममा स्वागत छ।
3: धन्यवाद सर।
2: सर, तपाईँको पहिलो त म तपाईँ कति उमेरको हुनुभयो यो सोध्न चाहन्छु।
3: खासै सर म अहिले तपाईँको 79 इयर्स भन्नुको मतलब 79 वर्ष पुगिसकेको छु।
2: 79 वर्ष है? अनि
3: हजुर सर,
2: तपाईँ के गर्नुहुन्छ अहिले?
3: पहिले म सिक्किम सर्भिस गर्थे, यो टिचर गर्थे, अनि अहिले चाहिँ म यसो एउटा हाम्रो यो रिटायर्ड लाइफ बिताइरहेको छु सर। म
2: अवकाश प्राप्त शिक्षक हुनुहुन्छ।
3: हजुर सर,
2: धेरै नै राम्रो। तपाईँलाई सर म के सोध्न चाहे भने, तपाईँ 79 वर्षको तपाईँको अनुभव त्यो गाउँमा छ, सीमावर्ती क्षेत्रमा तपाईँ बसोबास गर्दै आउनु भएको 79 वर्ष भयो भनौँ है, र अहिलेसम्म तपाईँले सीमावर्ती क्षेत्रमा बसोबास गर्दै गर्दा के कस्ता कठिनाइहरू भोग्नु परेको छ श्रोतालाई बताइदिनुहोस् न।
3: सर मैले यो हाम्रो जुन चाहिँ यो मालेबुङ क्षेत्र अन्तर्गत जति पनि हामी चाहिँ यो अहिले अलिकति हिमाली भेकमा बसेका छौँ।
2: हजुर,
3: अनि यो क्षेत्रलाई भन्नु पर्दाखेरि चाहिँ अहिले तपाईँको के छ भन्दाखेरि चाहिँ चिवा भन्ज्याङ भन्ने एउटा तपाईँको यहाँ एउटा सिमाना छ, नेपालसँग हाम्रो यो सिमाना जोडिन्छ।
2: हजुर हजुर,
3: अनि यहाँ चाहिँ पहिला तपाईँको घोडे रोड थियो ब्रिटिसको पालामा।
2: हजुर हजुर,
3: अनि त्यो रोड चाहिँ तपाईँको धेरै चल्यो, हामी त्यहाँ हिँडेरै नेपाल जाने गर्थ्यौँ। अनि पहिला आमा पापाले यहाँबाट तपाईँको चौथो भन्ने एउटा बोतलमा तपाईँको रक्सी जाँड बोकेर जान्थे।
2: हजुर हजुर,
3: अनि दिनभरिमा हामी नेपाल बेलुकातिर पुगिन्थ्यो। र अहिले चाहिँ के छ भन्दाखेरि चाहिँ धेरै सुविधा भएको छ, अनि तपाईँको अहिले चाहिँ तपाईँको एउटा सडक पनि चिया भन्ज्याङसम्म पुगिसकेकोले गर्दाखेरि धेरै हाम्रो दुःख घटेको छ।
2: पहिला चाहिँ सर,
3: पहिला थिएन सर, यो केही पनि थिएन, पहिला खालि मान्छे हिँड्ने बाटो मात्र थियो।
2: अहिले चाहिँ सडक बनिएको छ,
3: अहिले सडक बनेको छ, अनि एउटा हाम्रो जुन चाहिँ दुर्गम क्षेत्र एउटा कुमुखोला भन्ने गाउँ छ, त्यहाँ पनि तपाईँको रोड थिएन, सेवी भन्ने गाउँमा पनि थिएन।
2: हजुर हजुर,
3: अनि त्यहाँका मानिसहरूले देन्ताम भन्ने बजारबाट चाहिँ आफ्नो रासन पानी चाहिँ तपाईँको बोक्न आउँथे, र दिनभरि लागेर बेलुका उनीहरूले पुर्याउने गर्थे सर,
2: बोकेर लानुहुन्थ्यो।
3: हजुर सर,
2: भन्नुपर्दा अहिले सुविधा छ,
3: अहिले धेरै सुविधा भएको छ। फेरि यो जुन चाहिँ हाम्रो चिवाको जुन चाहिँ एउटा तपाईँको यो सडक छ, यसलाई तपाईँको हाइवे बनाउने प्लान पनि यो एकदमै सुरु भइसकेको छ सर।

0: बोकेर पनि लानुपर्थ्यो
1: तर
0: त्यो चाहिँ अब तपाईँको एउटा इतिहासै रह्यो अब त्यो छैन अनि हाम्रो उत्तरी जस्तो एउटा दुर्गम क्षेत्र भनौँ यहाँ पनि अहिले एउटा तपाईँको डिस्पेन्सरी बनिएको छ
1: र
0: यो हजुर अनि यो धेरै साल अगाडिदेखि नै चलिरहेको छ भने हाम्रो गाउँदेखि 10 किलोमिटर तल देन्ताम बजारमा चाहिँ एउटा हस्पिटल पनि बनिएको छ सर त्यहाँ अहिले हजुर त्यहाँ अहिले बिरामीहरूको उपचार हुने गर्छन् भने अहिले स्वास्थ्यको क्षेत्रमा चाहिँ यहाँको जनताहरूलाई धेरै सुविधा पुगेको छ सर।
1: सर प्राथमिक स्वास्थ्य केन्द्रहरूमा पर्याप्त मात्रामा दबाई पानी यानि कि बिमारीलाई चाहिने फर्स्ट एडहरू पाइन्छ
0: यहाँ तपाईँको फर्स्ट एड उत्तरीमा पनि पाइन्छ सर अनि साधारण बिरामीहरूलाई तपाईँको तपाईँको यहाँ धेरै किसिमको सुविधा छ कोही बेला दबाई पानीहरू पनि फ्री दिने पनि योजना छन् सर अहिले सर।
1: सर तपाईँले यो 79 वर्षको उमेर हुनुभयो है र तपाईँका दमलेहरू पनि छन् र उहिले र अहिलेमा मतलब उहिले उहाँहरू के गर्नुहुन्थ्यो र अहिले त्यहाँ विशेष त खेतीपातीको कुरा गर्नुपर्दा उहाँले कसरी आफ्नो जीविका चलाइरहनु भएको छ?
0: सर उहिले भने अलिकति जुन चाहिँ खेतीपातीको गर्ने अलगै तरिका थियो तपाईँको केसमा के थियो भन्दाखेरि हल गोरु नारेर गोरु जोतिने थियो र अहिले पनि अलिअलि छ अहिले ट्र्याक्टर पनि गाउँ गाउँमा किसानहरूले पाइरहेका छन् अनि ट्र्याक्टरद्वारा पनि जमिनलाई अहिले मजाले खनजोत गरिरहेका छन् र उब्जनी पनि धेरै नै गरेको मैले देखिरहेको छु यही फरक हो सर अनि पहिलाको अलिकति कठिन थियो भने अहिले यो खेतीपाती विषयमा पनि धेरै नै सुगम भएर आएको छ।
1: हस् सर यति छोटो समयमा तपाईँले विस्तृत जानकारी गराइदिनु भयो यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु साथै तपाईँको सुस्वास्थ्यको पनि कामना गर्दै अहिले पनि यहाँलाई आकाशवाणी गान्तोकको तर्फबाट धेरै धेरै धन्यवाद छ।
0: धन्यवाद सर हजुरलाई पनि।
2: हस्त श्रोता यिनै कुराकानीहरू सँगसँगै आजलाई पनि कार्यक्रम सिमानाका कुराहरूको निर्धारित समय यही पुरा भएको छ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौँ।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: अहिले सुन्दै हुनुहुन्थ्यो हाम्रो विशेष कार्यक्रम सिमानाको कथा अन्तर्गत सुन्नुभयो विभिन्न विषयहरूमा लिएको एक वार्ता। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। अब केही बेरमै सुन्नुहुनेछ यस केन्द्रबाट नेपालीमा राष्ट्रिय समाचार।
3: यो आकाशवाणी हो। समाचार विनोद अधिकारीबाट सुन्नुहोस्।

सुरुमा यस बुलेटिनका प्रमुख समाचारहरू। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो तीन दिने राजकीय भ्रमणका क्रममा सेसेल्सको राजधानी भिक्टोरिया पुग्नुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णद्वारा नयाँ दिल्लीमा आयोजित एमएसएमई दिवस 2026 उद्यमी भारत कार्यक्रमलाई सम्बोधन। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि मन की बात मार्फत देश तथा विदेशमा रहेका सर्वसाधारणसँग आफ्ना विचारहरू साझा गर्नुहुने र केन्द्रीय गृह तथा सहकारी मन्त्री अमित शाहद्वारा देशकै पहिलो सहकारी यातायात सेवा भारत ट्याक्सीको औपचारिक शुरूआत। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो तीन दिने राजकीय भ्रमणका क्रममा सेसेल्सको राजधानी भिक्टोरिया पुग्नुभएको छ। विमानस्थलमा ओर्लनासाथ सेसेल्सका राष्ट्रपति डाक्टर पेट्रिक हर्मिनी, त्यहाँका क्याबिनेट मन्त्रीहरू र उच्च पदस्थ अधिकारीहरूले प्रधानमन्त्री मोदीलाई भव्य स्वागत गर्नुभएको थियो। सो अवसरमा प्रधानमन्त्री मोदीको सम्मानमा विशेष गार्ड अफ अनर समेत आयोजन गरिएको थियो। श्री मोदीले सेसेल्स भारतको एक भरपर्दो समुद्री साझेदार र हिन्द महासागरको नजिकको मित्र भएको बताउनु

0: भएको छ। उहाँले आफ्नो यो भ्रमण फलदायी हुने र यसले दुई देशबीचको पुरानो सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ। साथै यो सहकार्यले दुवै देशका जनतालाई फाइदा पुग्ने उहाँको भनाई छ। उहाँ सेसेल्सको 50औं राष्ट्रिय दिवस अर्थात स्वर्ण जयन्ती समारोहमा मुख्य अतिथिका रूपमा सहभागी बन्नुहुनेछ। यस उत्सवमा भाग लिन भारतबाट सेनाको टोली र दुईवटा साना युद्धपोत पनि सेसेल्स पुगिसकेका छन्। श्री मोदीले सेसेल्सको संसदलाई सम्बोधन गर्ने र त्यहाँ बसोबास गरिरहेका भारतीय समुदायसँग भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले विश्वका जुनसुकै अर्थतन्त्रको वास्तविक शक्ति सूक्ष्म लघु तथा मध्यम उद्योग क्षेत्रको योगदानमा रहने बताउनु भएको छ। आज नयाँ दिल्लीमा आयोजित एमएसएमई दिवस 2026 उद्यमी भारत कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भारतमा यस क्षेत्रले नयाँ पुस्ताका उद्यमीहरूको साहस र जोशलाई प्रतिनिधित्व गर्ने उल्लेख गर्नुभयो। सन् 2047सम्ममा विकसित भारत बनाउने लक्ष्यका लागि एमएसएमई सबैभन्दा बलियो आधार बनेको उहाँको भनाइ थियो। उहाँले मन्त्रालयलाई सबै साना उद्योगहरूको दर्ता प्रक्रियालाई अझ व्यापक बनाउन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो,
1: It is very impressive that contributions of MSME is being felt by the Indian economy so much today. The business and environment reforms of our Honorable PM Sriman Narendra Modi ji have transformed MSMEs as the silent architects of our nation's progress. This is not a word just for feel happy. This is the reality that is what we understand from the great contribution of the MSME. Yes, MSME become the strongest pillar of our collective journey towards Viksit Bharat by 2047.
0: कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सूक्ष्म लघु तथा मध्यम उद्योग मन्त्री जितन राम माझीले बजेटमा सरकारले यस क्षेत्रलाई प्राथमिकता दिएको बताउनुभयो। उहाँले हरेक उद्यमीले नयाँ काम गर्ने, अघि बढ़ने र देश विकासमा योगदान दिने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि 28 जून आइतबार बिहान 11 बजे आफ्नो चर्चित रेडियो कार्यक्रम मन की बात मार्फत देश तथा विदेशमा रहेका सर्वसाधारणसँग आफ्ना विचारहरू साझा गर्नुहुनेछ। यो यस मासिक रेडियो कार्यक्रमको 135औं श्रृंखला हो। यो कार्यक्रम आकाशवाणी र दूरदर्शनका सबै च्यानलहरू अल इण्डिया रेडियो

0: 500 शहर र बजारहरूमा विस्तार गरिने घोषणा गर्नुभएको छ। आज गुजरातमा यस सेवाको औपचारिक शुरूआत गर्दै मन्त्री शाहले यो कदम सहकारी क्षेत्रका लागि एउटा ठूलो परिवर्तन भएको बताउनुभयो। यो सेवामा चालकहरू आफै साझेदार हुनेछन् र आफ्नो कमाईको अंश प्रत्यक्ष प्राप्त गर्नेछन्। साथै यात्रुहरूले पनि सुरक्षित र सुपथ मूल्यमा यात्रा गर्न पाउने मन्त्री शाहले जानकारी दिनुभयो। श्री शाहले भारत ट्याक्सीसँग प्रतिस्पर्धा गर्न केही ठूला कम्पनीहरूले अहिले घाटा खाएर गाड़ी चलाइरहेको उल्लेख गर्दै वहाँले सहकारी ट्याक्सी सेवा चाँडै नै सबैको बलियो रोजाई बन्ने विश्वास व्यक्त गर्नुभयो।
1: भारत टैक्सी बनने का सबसे पहला कारण है कि हमारे सारथियों का और हमारे ग्राहकों का किसी का भी शोषण न हो, ये सबसे पहला कारण है। दूसरा, सारथी का सम्मान हो, वो ऐप पर रजिस्ट्रेशन के लिए मोहताज नहीं है। आज मैं गर्व से कहता हूँ, भारत टैक्सी के साथ जुड़े हुए 7 लाख सारथी भारत टैक्सी के मालिक है, शेयर होल्डर।
0: मन्त्री शाहले प्रसिद्ध अमूल डेयरी सहकारीको सफलताको उदाहरण दिँदै भारत ट्याक्सीले पनि त्यही सहकारी भावना अनुरूप चालकहरूलाई आफ्नै व्यवसायको मालिक बनाउने स्पष्ट पार्नुभयो। केन्द्रीय ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानको अध्यक्षतामा भोलिदेखि नयाँ दिल्लीमा 2 दिने राष्ट्रिय ग्रामीण विकास सम्मेलन 2026 आयोजना हुने भएको छ। यस सम्मेलनमा देशका सबै राज्य र केन्द्रशासित प्रदेशका ग्रामीण विकास मन्त्रीहरू, उच्च सरकारी अधिकारीहरू र विज्ञहरूको सहभागिता रहनेछ। सम्मेलनमा ग्रामीण क्षेत्रको समग्र विकास, प्रमुख सरकारी योजनाहरूको समीक्षा र गाउँको समृद्धिका लागि आगामी मार्गचित्र तयार गर्ने विषयमा छलफल हुनेछ। त्रिपुराका मुख्यमन्त्री डाक्टर माणिक शाह र केन्द्रीय पूर्वोत्तर क्षेत्र विकास राज्यमन्त्री डाक्टर सुकान्त मजुमदारले आज नयाँ दिल्लीको मेजर ध्यानचन्द नेशनल स्टेडियममा 3 दिने त्रिपुरा ग्लोबल पाइनएप्पल फेस्टिभलको उद्घाटन गर्नुभएको छ। समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले त्रिपुरामा हरेक वर्ष करिब 1,78,000 देखि 1,87,000 मेट्रिक टनसम्म भुइँ कटहर उत्पादन हुने र भुइँ कटहर त्रिपुराको सांस्कृतिक पहिचान र कृषिको शक्तिका रूपमा उल्लेख गर्दै यो मेलाले निर्यात बढ़ाउनका साथै त्यहाँको संस्कृति, हस्तकला र पर्यटनलाई विश्वभर फैलाउन मदत गर्ने विश्वास व्यक्त गर्नुभयो। समारोहमा केन्द्रीय राज्यमन्त्री डाक्टर सुकान्त मजुमदारले 236 करोड़ रूपियाँको मिशन क्वीन पाइनएप्पल योजनाबारे जानकारी गराउनुभयो। मौसम विज्ञान विभागले आगामी 3 दिनभित्रमा उत्तरी अरब सागर, गुजरात, मध्यप्रदेश र छत्तीसगढ़का बाँकी भागहरूमा मनसून भित्रिने सम्भावना रहेको जनाएको छ। यसका साथै झारखण्ड, बिहार, उत्तर प्रदेश र उत्तराखण्डका केही क्षेत्रमा पनि दक्षिण पश्चिम मनसून अघि बढ़ने अनुमान गरिएको छ। विभागका अनुसार आगामी 2 दिनभित्र पश्चिम बंगाल र सिक्किमका उप हिमालयी क्षेत्रमा मुसलधारे पानी पर्ने सम्भावना रहेको बताएको छ। अब खेल प्रसंग। फिफा विश्वकप 2026 को समूह चरण का खेल आज राति समाप्त होने। आज का 6 वटा खेल पछि राउंड अफ 32 नकआउट चरण में पुग्ने सब 32 टोली को अंतिम सूची सार्वजनिक होने। आज समूह चरण को अंतिम खेल में अर्जेन्टिना जोर्डन को सामना करते, पोर्चुगल ने कोलंबियासंग खेल, ये इंग्लैंड पानामा को सामना करने। अमेरिकामा भइरहेको यूएस ओपन ब्याडमिन्टन प्रतियोगितामा भारतका देविका सिहाग, किदाम्बी श्रीकान्त र रौनक चौहान सेमी फाइनलमा पुगेका छन्। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचारहरू पुनः एकपटक। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो 3 दिने राजकीय भ्रमणका क्रममा सेसेल्सको राजधानी भिक्टोरिया पुग्नुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णनद्वारा आज नयाँ दिल्लीमा एमएसएमई दिवस 2026 उद्यमी भारत कार्यक्रमलाई सम्बोधन। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि मन की बात मार्फत देश तथा विदेशमा रहेका सर्वसाधारणसँग आफ्ना विचारहरू साझा गर्नुहुने र केन्द्रीय गृह तथा सहकारी मन्त्री अमित शाहद्वारा देशकै पहिलो सहकारी यातायात सेवा भारत ट्याक्सीको औपचारिक शुरूआत। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।

0: श्रोताहरूले यतिन्जेल सुन्नुभयो पाश्चात्य संगीत। हामी आकाशवाणी गान्तोकबाट बोलिरहेका छौं।
1: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
2: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
1: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
2: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
1: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
2: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
0: श्रोता, अब हजुरहरूमा प्रस्तुत छ कलाकार रामु मुखर्जीको आवाजमा रहेका केही गजलहरू।

यो सुन्नुहोस् लाइफ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना. आगामी तारीख 1 जुलाई 2026 बुधबार साँझ 6:05 प्रसार गरिने कानूनी सल्लाह कार्यक्रम अन्तर्गत हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम. विषय रहनेछ इन्भाइरोमेन्ट एण्ड फरेस्ट लज अर्थात पर्यावरण एवं वन्य कानून. यस विषय अधिक जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सिक्किम गभर्नमेन्ट ल कलेज बुर्तुक गान्तोकबाट प्रिन्सिपल डाक्टर दिलीप पाण्डे. र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0359220111 मा कल गर्न सक्नुहुनेछ. दिन अनि समय आगामी 1 जुलाई 2026 बुधबार साँझ 6:05 अनि फोन नम्बर छ 0359220111. सूचना पूरा भयो. श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ कलाकार रानो मुखर्जीको आवाजमा केही गजलहरू.

0: श्रोताहरूले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो कलाकार रानु मुखर्जीबाट केही गजलहरू। हामी आकाशवाणी गान्तोकबाट बोलिरहेका छौं।
1: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
2: गत 30 मईदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
1: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
2: 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
1: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
2: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
1: सहकारिता विभाग सिक्किम सरकारको तर्फबाट यहाँहरू सबै सबैलाई शुभकामना।
3: सहकारी सप्ताह 2026 स्वागत छ। 29 जूनदेखि 6 जुलाईसम्म सहकारिता मन्त्रालयको 5 वर्षे उपलब्धि तथा सहकारिताको समृद्ध यात्रालाई सँगै मनाऊ। शुभारम्भ तथा प्रतिज्ञा दिवसदेखि पैक्स परिवर्तन दिवस, कृषक सम्मान दिवस, एआई तथा प्रविधि दिवस, सहकार संवाद दिवस, हरित सहकारी दिवस, नवीन पुस्ता सहकारी दिवस हुँदै राष्ट्रिय सहकारी महोत्सवसम्म हामी सबै सहकारिताको यात्रामा एकताबद्ध बनाऊ। सहकारी सप्ताह 2000 सफल बनाऊ।
1: सहकारिता विभाग सिक्किम सरकारद्वारा जनहितमा जारी।
0: यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। आगामी तारीख 1 जुलाई 2026 बुधबार साँझ 6:05 प्रसार गरिने कानूनी सल्लाह कार्यक्रम अन्तर्गत हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ इन्भाइरोमेन्ट एण्ड फरेस्ट लज अर्थात पर्यावरण एवं वन्य कानून। यस विषय अधिक जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सिक्किम गभर्नमेन्ट ल कलेज बुर्तुक गान्तोकका प्रिन्सिपल डाक्टर दिलीप पाण्डे। र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0359221117 कल गर्न सक्नुहुनेछ। दिन अनि समय आगामी 1 जुलाई 2026 बुधबार साँझ 6:05 अनि फोन नम्बर छ 0359220111। सूचना पूरा भयो। श्रोताहरूले हाम्रो यही प्रसारणलाई 103 MHz एफएम कञ्चनजंघा लगायत न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। र अब समय भएको छ सुर संसार अन्तर्गत पण्डित राजन साजन मिश्राबाट शास्त्रीय गायनको।

हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। यसका साथै 103 मेगाहर्ज एफएम कञ्चनजङ्घा एवं न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि हजुरहरूले हामीलाई सुनिरहनु भएको छ। श्रोता, समय रात्रिको 10 बजिसकेको छ र हामी विभिन्न हिन्दी फिल्मका गीतहरूका साथ उपस्थित भइसकेका छौं। त आउनुहोस्, केही हिन्दी फिल्मी गीतहरू सुनि मनोरञ्जन गरौं। पहिलो गीत रहेको छ कलाकार अमित त्रिवेदीको आवाजमा सजिएको भनी यो गीत फिल्म क्वीनबाट लिएको हो।

0: रगिलो गीत रहेको छ फिल्म आगबाट कलाकार अमिताभ बच्चन सुनिधि चौहान अनि सुखविन्दर सिंहको स्वरले सजिएको
1: Well, come on, make way for my man. That's right.

प्रश्न श्रोता अग्लोगीत रहेको छ। फिल्म आशिक बनाया आपने बाट भने यसमा कलाकार हिमेश रेशमिया अनि श्रेया घोषालको आवाज रहेको छ।

श्रोता स्वीकार्नुहोस् यो अघिल्लो गीत जसमा आवाज रहेको छ केकेएनयू वसुन्धरा दासको र यो गीत फिल्म मे हुनाबाट लिएको हो।

श्रोता, आजको यस अधिवेशनको यो अन्तिम गीत जसमा स्वर रहेको छ कलाकार किशोर कुमार अनि लता मंगेशकरको फिल्म आराधनाबाट।

हवस्त श्रोता, समय रात्रिको ठिक 10:30 भइसकेको छ। यसैको साथमा हाम्रो आजको यो तेस्रो अधिवेशनका सम्पूर्ण कार्यक्रमहरू पनि यही समाप्त हुँदछन्। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। भोलि फेरि बिहानको 6:30 प्रथम अधिवेशनका कार्यक्रमहरू लिएर अवश्य नै आउने नै छौं भन्ने वाचाका साथ अहिलेलाई भने म लगायत सम्पूर्ण आकाशवाणी गान्तोक परिवारलाई बिदा दिनुहोस्। तबसम्मलाई नमस्ते, शुभरात्रि।